0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: एस दुलेगौड़ा पोलिक्लिनिकमा यही जेठ 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
0: वरिष्ठ हडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
3: तपाई सुन्दै हुनुहुन्छ रेडियो 103.8 मेगाहर्ज।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घर माथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
0: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त भुलेर दुःख मात्रै पाइयो।
2: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समय पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसेवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
3: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 98461 61220।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
6: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188017।
10: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
11: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461 33101 र 98468 83522।
12: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
7: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171556606।
13: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
14: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
13: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
14: सृजना बोर्डिंग स्कूल शांति मार्ग सृजना चौक पोखरा फोन नंबर 0168578053 र 0168553595।
15: स्याम्जा चश्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98013695 98467153368।
16: अन्तर्मनको आवाज स्टेशन 1 स्टुडियो लाइट
17: अहिले 11:06 बज्यो।
15: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पो स्टोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165953091।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो प्रतिनिधि सभामा दिएको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ। लिम्पियादुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिनुभएको हो। प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसदभित्र र बाहिर आलोचना तथा विरोध भएको छ। तपाईहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, म पनि अस्ति भर्खर प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मिचेको मात्र होइन नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ, प्रधानमन्त्री शाहले संसदमा भन्नुभयो। प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई लिएर तीव्र प्रतिक्रिया शुरू भएको छ। विपक्षी सांसदहरूले उहाँको भनाई संसदको अभिलेखबाट हटाउन माग समेत गरेका छन्। कूटनीतिज्ञ तथा सीमा मामिलाका विज्ञहरूले प्रधानमन्त्रीले संसदमा व्यक्त गरे जस्तो नेपालले भारतीय भूमि नमिचेको बताएका छन्। प्रधानमन्त्री शाहको अभिव्यक्ति भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिपुलेक, लिम्पियादुरा र कालापानी क्षेत्रको सन्दर्भमा आएको हो। नेपालले त्यो भूमिलाई भारतले आफ्नो भएको दावी गर्दै आएको छ। प्रधानमन्त्री शाहले लिपुलेक, लिम्पियादुरा र कालापानी नेपालको भूभाग भएको विषयमा सरकारले दिल्ली र बेजिङलाई कूटनीतिक नोट पठाइसकेको संसदमा जानकारी पनि दिनुभयो। शाहका एक सहयोगी अनुसार केही हप्ता अघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारले बेलायती राजदूत रो फेनसँग भेट गरी कालापानी क्षेत्रका विषयमा बेलायतले कसरी सहयोग गर्न सक्छ भन्ने बारे छलफल समेत गर्नुभएको भनेर आजको कान्तिपुरले खबर लेखेको छ। कालापानी लगायत सीमाका विषयमा सन् 1816 सुगौली सन्धिपछि विवाद शुरू भएको मानिन्छ। नेपाली सीमा विज्ञहरूका अनुसार सुगौली सन्धि तथा सन् 1819, 1827, 1834, 1835, 1837, 1846, 1850, 1856, 1860 र 1879 तत्कालीन ब्रिटिश इण्डियाको सर्वेक्षण विभागले तयार गरेका ऐतिहासिक नक्साका आधारमा लिपुलेक, लिम्पियादुरा र कालोपानी सहितको 372 वर्ग किलोमिटर क्षेत्रफलको भूभाग नेपालको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु अघिल्लो दिन प्रधानमन्त्री शाहबाट पछिल्लो अभिव्यक्ति आएको छ। सभापति लामिछाने भारतको 5 दिने भ्रमणका लागि आज दिल्ली जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम छ। यसैबीच परराष्ट्र मन्त्रालयले हिजो बेलुकी विज्ञप्ति निकालेर प्रधानमन्त्रीको अभिव्यक्तिलाई प्रस्ट्याउने प्रयास गरेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित छ। मन्त्रालयले भनेको छ नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा स्थिर सीमा सम्बन्धी सिद्धान्त अवलम्बन गरेको कारणले क्रस बोर्डर अकुपेशन भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था छ। त्यस्तै मन्त्रालयले 3 मेमा पठाइएका कूटनीतिक नोटबारे भारतबाट जवाफ प्राप्त भएको पनि जनाएको छ। प्राविधिक समितिको अध्ययनले कतिपय ठाउँमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारतमा पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपाललाई पर्न सक्ने देखाइएको छ। परराष्ट्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ प्रधानमन्त्रीले संसदमा राख्नुभएको कतिपय ठाउँमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र क्रस बोर्डर अकुपेशनसँग जोड़िएको मन्त्रालयले भनेको छ।
3: विपक्षी दलहरूको विरोध बीच प्रतिनिधि सभा नियमावली 2079 संशोधन गर्न बनेको मस्यौदा समितिको प्रतिवेदन बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस सहित एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले प्रतिवेदनमाथि परेका संशोधनहरूमा पुनः छलफल गर्न समितिमै पठाउनु पर्ने माग गरे पनि सत्तापक्षले बहुमतबाट पारित गरेको हो। हिजो बसेको प्रतिनिधि सभा बैठकमा मस्यौदा समिति सभापति गणेश पराजुलीले मस्यौदा प्रतिवेदनमाथि दफावार छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावको छलफलमा 35 संशोधनकर्ता सहित विपक्षी दलका सांसदले पनि भाग लिए। त्यसपछि विपक्षी दलहरूले छलफलका लागि समितिमा पठाउन माग गरे। समिति सभापति गणेश पराजुलीमाथि धकेला धकेल भएर सभाको माहौल बिग्रिएपछि 15 मिनटका लागि सभामुखले बैठक स्थगित गर्नुभयो। अर्को बैठकमा पनि विपक्षीले नाराबाजी, बेल घेराउ र धकेला धकेल जारी राखे। सभामुखले संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहनुभयो। सभापति पराजुलीका अनुसार राष्ट्रपति सहित संवैधानिक अंगका पदाधिकारी विरूद्ध आउने महाअभियोग अर्को सदनले 5 महिनाभित्र टुंग्याउनु पर्ने व्यवस्था गरिएको छ। यसअघि राष्ट्रपति र उपराष्ट्रपति तथा प्रधान न्यायाधीश सहित संवैधानिक पदाधिकारी विरूद्धको महाअभियोग प्रस्तावलाई 5 महिनाभित्र टुंग्याउने र नसकिएमा आउने प्रतिनिधि सभाका लागि अभिलेखका रूपमा रहने र आवश्यक निर्णय गर्ने व्यवस्था थियो। अब नयाँ प्रतिनिधि सभा गठन भएको 5 महिनाभित्र अभिलेख ग्रहण गरी अर्को 5 महिनाभित्र आवश्यक निर्णय गरिसक्नुपर्ने बाध्य गरिएको छ। यो खबर हामीले नयाँ पत्रिकाबाट लिएका हौं।
2: अर्थमन्त्री डाक्टर सुणिम वाग्लेले आफूले ल्याएको बजेटमा डिफेन्ड गर्दै मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको दावी गर्नुभएको छ। आउँदो आर्थिक वर्षको बजेट गएको शुक्रबार ल्याएका प्रधानमन्त्री वाग्लेले हिजो पहिलो पत्रकार सम्मेलन गर्दै बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिए पनि तल्लो वर्गका लागि धेरै कार्यक्रम राखिएको बताउनु भएको हो। उहाँले बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा तल्लो वर्गलाई हेरिएन कि भन्ने धेरैको गुनासो आए पनि त्यो सत्य नभएको दावी गर्नुभयो। उहाँले उत्पादन र साना उद्यम मार्फत न्यून वर्गलाई माथि उठाउने धेरै कार्यक्रम बजेट मार्फत ल्याइएको दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र सी प्रदान गर्दै उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य बजेटले लिएको बताउनुभयो। वाग्लेले वर्तमान बजेटले परम्परागत रूपमा भत्ता बाँडेर मात्र गरीबी अन्त्य हुन्छ भन्ने 30 वर्षदेखिको न्यारेटिभलाई तोडेको पनि बताउनुभयो। अर्थमन्त्री वाग्लेले भन्नुभयो, केवल भत्ता बाँडेर भेनेजुएला वा जिम्बाब्वे बनाउने विगतको मोडललाई तिरस्कार गर्दै सरकारले पहिले रोटीको आकार अर्थात कुल ग्राहक उत्पादन बढ़ाउने र त्यसपछि सम्मानजनक वितरण गर्ने नीति लिएको छ। आर्थिक रोजगारीको सृजना र वृद्धि नभई रोजगारी सृजना हुन नसक्ने उहाँको भनाइ छ। निजी क्षेत्रलाई उत्साहित बनाएर 10 मध्ये 9 रोजगारी निजी क्षेत्रबाटै सृजना हुने वातावरण बनाउन खोजिएको उहाँको दावी छ। मन्त्री वाग्लेले न्यून वर्गका लागि विशेष कार्यक्रम र बजेट वृद्धि, बजेटले न्यून र जोखिमपूर्ण वर्गलाई लक्षित गर्दै विभिन्न क्षेत्रमा लगानी बढ़ाउने पनि बताउनुभयो। यस्तै वाग्लेले पूँजीगत लाभकर अन्तिम नै भएको र अब थप कर नलिने पनि बताउनु भएको छ। उहाँले अर्थ मन्त्रालयमा भएको अन्तर्क्रिया कार्यक्रममा बजेट भाषणको बुधार नम्बर 79 भएको सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था अन्तिम नै भएको बताउनु भएको हो। हाल लगानीकर्ताले पूँजीगत लाभकरको व्यवस्था 1 वर्षभन्दा कम अवधि शेयर होल्ड गर्नेले बढ़ाएर 10%, 1 वर्षभन्दा लामो अवधि होल्ड गर्नेले 7.5% पूँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ। यही लाभकर नै अन्तिम कर भएको भन्दै शेयर बाहेक आमदानी हुनेले विवरण बुझाउँदा पूँजीगत लाभकर लेख्न भन्दै पूँजीगत लाभकर नै अन्तिम कर भएको उहाँले बताउनु भएको खबर कारोबार दैनिकले लेखेको छ। काया कैरनमा स्वास्थ्य बीमा कार्यक्रममा सुधारको उपाय बारे विज्ञसँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भिर्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
5: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल, कूटनीतिज्ञ र सीमावेदद्वारा आलोचना, प्रधानमन्त्रीको अभिव्यक्ति, सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको परराष्ट्रको प्रष्टीकरण, विपक्षीका अवरोध बीच प्रतिनिधि सभा नियमावली पारित, बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। आउँदो आर्थिक वर्षमा सरकारले स्वास्थ्य क्षेत्रमा करिब 1 अर्ब 95 करोड़ रूपियाँ बजेट छुट्याएको छ। त्यसमध्ये स्वास्थ्य बीमा कार्यक्रमलाई उद्धार गर्ने गरी 15 अर्ब विनियोजन गरिएको छ। अघिल्लो वर्षमा 10 अर्ब विनियोजन गरेकोमा यसपालि 5 अर्ब थपेर 15 अर्ब पुर्याएको देखिए पनि अझै पुरानै बकेउता रकम नै 18 अर्ब तिर्नु छ। सरकारले स्वास्थ्य क्षेत्रमध्ये स्वास्थ्य बीमा कार्यक्रमलाई दिएको प्राथमिकताका बारेमा स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँग साथी सम्झना महर्जनले कुरा गर्नुभएको छ।
7: जनताको अपेक्षा अनुसारको चाहिँ स्वास्थ्य बीमा कार्यक्रम हो भनेर जनताले बुझिराखेको, तर सञ्चालनमा अथवा यसको चाहिँ जसरी हामीले चाहिँ रिभल्भ गराउनु पर्ने थियो, त्यो रिभल्भ गराउने कुराहरूमा चाहिँ शब्दजाल एकदम प्रभावकारी, हामी पुनर्संरचना गरेर सञ्चालन गर्छौं भनेर पोहोरको बजेटमा पनि ठ्याक्कै यही भाषा थियो, तर केही पनि भएन। यो त रिक्स पुलिङ हो। त्यसैले अब हुनेहरूसँग अथवा चाहिँ निरोगीहरूसँगको पैसा पनि त्यहाँ जम्मा गरेर रोगीहरूलाई हामीले चाहिँ सेवा प्रदान गर्ने हो नि त। स्वास्थ्य समस्या भएकालाई स्वास्थ्य समस्या नभएका मान्छेहरूको पैसाबाट सेवा दिने हो।
8: त्यही पुलिङ मेकानिजमलाई नै हो कि 3 वर्षमा चाहिँ 90% नेपाली स्वास्थ्य बीमाको दायरामा ल्याउने भनिएको छ, तर त्यहाँ कानूनमा जुन खालको व्यक्तिहरूलाई चाहिँ हामीले त्यसमा संलग्न गराउनु पर्ने थियो, सरकारी संयन्त्रका व्यक्तिहरूलाई त्यहाँ जोडिनु पर्ने थियो, त्यो ठ्याक्कै शब्दमा किन आउन चाहिँ सकेन?
7: अब समस्या त्यहीँनिर हो। कानूनले के भनेको छ भने यसलाई अनिवार्य गराउने, बीमालाई अनिवार्य नगराइकन स्रोत चाहिँ हाम्रो व्यवस्थापन गर्नै सकिँदैन। यो सरकारले यसरी अनुदान दिएर अनि त्यसपछि अनि त्यो घाटा पुर्ताल गर्ने भनेर भनेको यो बालुवामा पानी हाल्ने, बीमाको सिद्धान्त अनुसार पनि यो मिल्दै मिल्दैन। कर्मचारीहरूको 10% तल बढ्यो, 21% भन्ने चाहिँ भ्रम हो। अब यो 10% तल बढेकोमा हामीले यही प्रतिशतको थोरै प्रतिशत चाहिँ अब अनिवार्य चाहिँ बीमामा जानेछ भनेको भए यसले दुईटा कुरा गर्थ्यो जस्तो मलाई लाग्छ। सबै शिक्षक कर्मचारीहरू चाहिँ अब बीमा गरिएको अस्पतालमा उनीहरू सेवा लिन जाँदाखेरि त्यो कर्मचारीले गुणस्तरको कुराहरूलाई पनि प्रत्यक्ष रूपमा प्रभाव पार्ने थियो र हाम्रा सेवाहरूको गुणस्तर पनि बढ्दै जाने थियो र हाम्रो सेवाहरूको प्रयोग पनि बढ्दै जाने थियो र बीमालाई समस्या पनि हुने।
8: निजीमा अहिले संकुचन भइसकेको छ, निजीमा चाहिँ अत्यावश्यक बाहेकोलाई चाहिँ नदिने भनिसकेको छ, कतिपय सरकारी अस्पतालले बन्द नै गरिसकेका छ। भनेपछि एकातिर बीमा कार्यक्रमहरू संकुचनमा गएको छ, अर्कोतिर बीमामा आबद्ध गर्ने संख्या बढाउने भनिरहेका छौं, यो अलिक तालमेल नमिलेको जस्तो छैन?
7: नमिलेको हो। अब के छ भने बीमाको सामान्य कुरा के हो भने कसैले सेवा किन्ने हो, त्यो सेवा चाहिँ मलाई मन परेको सेवा किन्ने हो, त्यो सेवा किन्ने बापत बीमाले अथवा अर्को पार्टीले त्यसको पैसा तिर्दिने हो कि। अब सेवाको गुणस्तर पनि बढाउनु जरुरी छ। अर्को एउटा महत्वपूर्ण कुरा के छ भने जति मान्छेहरूलाई समावेश गराएका छौं ती मान्छेहरूले बीमालाई कन्टिन्यू गर्नु पर्यो कि। हाम्रो ड्रप आउटको समस्या पनि अर्को ठूलो समस्या छ। त्यसैले आवश्यकताको आधारमा मात्रै ऊ बिमामा आउने भयो, त्यो चेप नखोलुन्जेलसम्म यो बिमा चाहिँ सस्टेन गर्दैन।
8: कार्यान्वयनमा चाहिँ केमा चाहिँ सुझाव दिनुहुन्छ यहाँ?
7: अब यो ठूलो आकारको बजेट ल्याइए पनि यसको चाहिँ युटिलाइजेसन इम्प्लिमेन्टेशन हुने संस्था प्रणाली त त्यही नै हो। भनेपछि यसले चाहिँ तात्विक प्रगति अथवा तात्विक भिन्नता केही पनि राख्न सक्दैन। यो बजेट कार्यान्वयन गर्ने प्रणालीलाई एकदम चुस्त दुरूस्त परिणाममुखी बनाउनको लागि यो संस्थागत संरचनाहरूमा चाहिँ व्यापक परिवर्तन गर्नुपर्नेछ। बिमाले त आफै कमाउनुपर्छ र आफै खर्च गर्नुपर्छ, निरन्तर आफै रिभल्भ हुने आफै चल्न सक्ने खालको ढंगले चाहिँ स्वचालित एउटा प्रबन्धमा हामीले लानै पर्छ।
2: स्वास्थ्यविद प्राध्यापक डाक्टर खेम कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
9: डाक्टर हो वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: फेरि पनि खबरको सिलसिला, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा पार्टीबाट बाहिरिनु भएको छ। हिजो काठमाडौँमा अलग्गै भेला गरेर राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने घोषणा गर्नुभएको छ। राणाले राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले अगाडि बढ़ेको जानकारी दिँदै जेठ 21 मै आफ्नो उद्देश्य विस्तृतमा सार्वजनिक गर्ने कार्यक्रम राखिएको बताउनुभयो। राणाले देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको विज्ञप्तिमा जनाउनु भएको छ। त्यस्तै उहाँले आफूले तय गरेको बाटोमा सहभागी हुन पनि राप्रपा पंक्तिले आह्वान गर्नुभएको छ। देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्छु भनेर राणाले विज्ञप्तिमा लेख्नु भएको छ।
3: हिमालको थुक्कोमा जब सेतो हिउँको आधी चल्छ र चिसो सेरोटोले हड्डीसम्मै खेउन खोज्छ, धेरैका पाइलाहरू त्यही थुप्रिन्छन्। तर म्याग्दीको धौलागिरी फेद दानामा जन्मिएर चितवनको समतर मैदानमा हुर्किएका एक नेपाली युवाका लागि भने त्यो आधी केवल एउटा नयाँ रेकर्डको पृष्ठभूमि बनिदिन्छ। ती पात्र हुन् निर्मल पूर्जा अर्थात निम्स ताई, जसले विश्व पर्वतारोहणको इतिहासलाई हरेक वर्ष नयाँ परिभाषा दिइरहेका छन्। हालै विश्व सगरमाथा दिवसको अवसर पारगत जेठ 16/2083 अर्थात मे 30/2026 निर्मल पूर्जाले एउटा यस्तो कोसे ढुङ्गा पार गर्नुभयो जसले विश्वका दिग्गज पर्वतारोहीहरूलाई समेत अचम्ममा पारेको छ। प्रतिकूल मौसमका कारण चौथो शिविरमा एक दिन अतिरिक्त प्रतीक्षा गर्नु परे पनि धैर्यको परीक्षा दिँदै उहाँले 28 जनाको टोलीको सफल नेतृत्व गरेर पुनः सगरमाथाको शिरमा पाइला टेक्नुभयो। यो उहाँको 8,000 मिटर भन्दा माथिका संसारका सर्वोच्च हिम सुचुराहरूमा 54 सफल आरोहण थियो। विगतका तथ्य पर्यटन विभाग तथा हिमालयन डेटाबेसका विवरणहरूलाई केलाउने हो भने पनि पूर्जाको यो यात्रा कुनै चमत्कार भन्दा कम छैन। केही समय अघि मात्रै पाकिस्तानको खतरनाक मानिने नाङ्गा पर्वतको सफल आरोहण गर्दै उहाँले 8,000 मिटर माथिका हिमालमा आफ्नो 50 आरोहण अर्थात हाफ सेन्चुरी पूरा गरेर विश्वकै पहिलो पर्वतारोही बन्ने दुर्लभ रेकर्ड बनाउनु भएको थियो। त्यस बेला नेपाल र बेलायतको 200 वर्ष पुरानो ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धको सम्मान स्वरूप उहाँले चुचुरोमा गोर्खा र युके स्पेशल फोर्सेसको झण्डा एकसाथ फहराउनु भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
10: हाम्रा सेवाहरू
9: ओपीडी सेवा,
10: विशेषज्ञ ओपीडी सेवा,
9: निशुल्क औषधि वितरण,
10: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
10: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
11: क्रियाकल्प सेवा,
12: पूर्व कर्म पञ्चकर्म सेवा,
11: छार सूत्र सेवा,
12: जलौका सेवा,
11: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
12: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
11: विस्तृत जानकारीका लागि
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-24063।
13: हर घर हुनेछ अयोध्य, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र दिसमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। अहिले गाउँ छोड्ने लहर छ, लहर र रहर भन्दा जागिरका लागि गुल्मीको इस्मा गाउँपालिका 6 अमरपुर स्याला खोलाका 72 वर्षीय मीनबहादुर अर्यालले 2061 सालमा गाउँ छोड्नु भएको थियो। किर्तिपुर मावि काठमाडौँ सरुवा हुनुभएका अर्यालले 14 वर्ष अध्यापन गराउनुभयो। छोरा बुहारी उतै भएकाले 2062 सालमा घर पनि बनाउनुभयो। उहाँ 2076 सालमा स्वैच्छिक अवकाश लिएर 4 वर्ष काठमाडौँमा बस्नुभयो। शहरमा सुविधा, परिवार र स्थायित्व सबै हुँदाहुँदै पनि मन भने शान्त हुन सकेन। काठमाडौँ बसाइका कारण उहाँले सबैभन्दा बढ़ी गुमाउनु भएको थियो निन्द्रा। काठमाडौँ व्यस्तता र कोलाहल जीवनशैलीले उहाँलाई रातभर जागरण बस्न बाध्य बनायो। निद्रा लागोस् भनेर औषधि समेत सेवन गर्नुपर्नेको अनुभव अर्यालसँग छ। उहाँले भन्नुभयो, रातमा स्लिपिङ ट्याब्लेट नखाई निद्रा नलाग्ने अवस्था थियो। जीवनमा सबैभन्दा ठूलो कुरा सन्तुष्टि र स्वतन्त्रता रहेछ। अर्याल 20 वर्षको काठमाडौँ बसाई माया मारेर 71 वर्षीय श्रीमती मनकुमारी सहित 2080 सालमा गाउँ फर्किनुभयो। जन्मथलोको घरबारी बेचे पनि 2010 सालमा बुबाले किनेको बेसी खेती मालिका गाउँपालिका 6 को फूलबारीमा थियो। त्यही ठाउँमा गएर अर्यालले झण्डै 40 लाख रूपियाँ खर्च गरी आकर्षक घर, भान्सा कोठा र शौचालय सहित सुविधायुक्त घर बनाउनु भएको छ। शहरले दिएको अवसर र सुविधा अस्वीकार गर्न नसकिए पनि जीवनको वास्तविक आनन्द आफ्नै गाउँघरमै लुकेको हुन्छ भन्ने उदाहरण अर्याल हुनुहुन्छ। उहाँले आफ्नो जीवनपछि पनि घर कसैलाई बेच्न नदिने कबोल छोरा नातिलाई गराएको सुनाउनुभयो। यो खबर हामीले गोरखा पत्रबाट लिएका हौं।
2: अब विदेशको खबर। चीनको झेन्झौ 2-1 अन्तरिक्ष अभियान सफल भएको छ। अन्तरिक्ष अभियानमा सहभागी 3 जना अन्तरिक्ष यात्री 210 दिनको सफल अन्तरिक्ष बसाई सकेर शनिबार सकुशल बेजिङ पुगेको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। उनीहरू शुक्रबार बेलुका सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका हुन्। अन्तरिक्षमा लामो समय बिताएर फर्किएका 3 जना अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्था राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। साथै झेन्झौ 2-1 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि पुष्टि छ। अभियानका क्रममा उनीहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान, प्राविधिक परीक्षण तथा अन्तरिक्ष केन्द्रको नियमित सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरेका छन्। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यस सफलताले भविष्यका थप उन्नत अन्तरिक्ष अभियान तथा वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण आधार तयार गरेको विश्वास गरिएको खबरमा उल्लेख छ।
3: अब खेल खबर। श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा पुगेको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह एकको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 2-0 गोलले हरायो। नेपालका रश्मी कुमारी घिसिङ र कप्तान रेणुका नगरकोटीले गोल गरे। यो जितसँगै नेपाल समूह एकको विजेता बनेको छ। यस्तै यो समूहबाट भूटान उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। प्रतियोगितामा हिजै भएको अर्को सेमी फाइनलमा भारतले बंगलादेशलाई 3-0 गोलले हराउँदै समूह बीको विजेता बनेको छ। अब नेपालले सेमी फाइनलमा बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। सेमी फाइनलका खेलहरू पर्सि बुधबार हुनेछन्। 8 औं संस्करणको साफ महिला च्याम्पियनशीपको फाइनल खेल यही जेठ 23 गते हुनेछ। भारतले सबैभन्दा धेरै 5 पटक उपाधि जितेको छ भने बंगलादेश पछिल्लो दुई संस्करणको विजेता हो। नेपाल अहिलेसम्म 6 पटक फाइनलमा पुगे पनि अझै उपाधि विहीन छ। खेल खबरमै इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरूले जितेको छ। गैराती भएको खेलमा बेंगलुरूले गुजरात टाइटन्सलाई 5 विकेटले हराएको हो। गुजरातले दिएको 162 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर भेटायो। बेंगलुरूका विराट कोहलीले अभिजित 75 रन बनाए। गुजरातका रसिद खानले 2 विकेट लिए। त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो। गुजरातका वाशिङटन सुन्दरले अभिजित 50 रन बनाए। बेंगलुरूका रसिक सलामले 3 तथा भुवनेश्वर कुमार र जोस हेजलवुडले समान 2 विकेट लिए। यो सँगै बेंगलुरूले लगातार 2 पटक आईपीएलको उपाधि जितेको छ। गुजरातले भने सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो। आईपीएल क्रिकेटमा 10 टोली सहभागी थिए।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा छ। दिउँसो पछि भने बदली र केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महासंघले जनाएको छ।
3: संस्थागत विद्यालयबाट प्रदान हुने कक्षा 11 र 12 प्लस टूको छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले हिजो छनौट परीक्षा सम्पन्न गरेको छ। 83 केन्द्रमा 22,016 जनाले परीक्षा दिएका हुन्। महानगरका अनुसार अनलाइन प्रणालीबाट आवेदन दिएका 26,888 विद्यार्थी मध्ये 26,603 आवेदन स्वीकृत भएको थियो।
2: सरकारले पछिल्लो निचुनावमा प्राप्त मतका आधारमा राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई राज्य कोषबाट अनुदान दिने व्यवस्था गर्न बहस चलाउने प्रस्ताव बारे दल र राजनीतिक विश्लेषकहरू विवादित भएका छन्।
3: खानेपानी आयोजनाको मोटर बिग्रिएपछि उदयपुरको कटारी बजार तथा आसपासका बस्तीमा पानी आपूर्ति बन्द भएको एक हप्ता भयो। खानेपानीको हाहाकार हुँदा पनि स्थानीय सरकारले विकल्प नदिएपछि उपभोक्ता दबावमा उत्रनु पर्यो। स्थानीयहरूले रित्तो गाग्री सहित कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठको घर घेरेपछि भने हिजो दिउँसो दमकलबाट पानी वितरण गरिएको खबर हामीले नयाँ पत्रिकाबाट लिएका
2: हौं।
3: बोली फुस्क्यो कि कुरा फुस्क्यो।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नेपाल भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा विपक्षी दल कूटनीतिज्ञ र सीमाविदद्वारा आलोचना। प्रधानमन्त्रीको अभिव्यक्ति सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको राष्ट्रको स्पष्टीकरण।
2: विपक्षीको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित। विपक्षी दलहरूद्वारा नाराबाजी, धकेला धकेल र बेल घेराउ।
3: बजेटमा मध्यम वर्गलाई उठाउन खोज्दा न्यून वर्गलाई उपेक्षित नगरिएको अर्थमन्त्रीको दावी। उत्पादन र उद्यम मार्फत न्यून वर्गलाई दिगो रूपमा माथि उकास्ने लक्ष्य रहेको भनाई।
2: चीनको झेन्जोउ 21 अन्तरिक्ष अभियान सफल। 3 अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फिर्ता।
3: र श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा। गुजरातलाई हराउँदै बेंगलुरूले जित्यो आईपीएल क्रिकेटको उपाधि।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले हिजो संसदमा सीमाबारे बोलेको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यसअघि पनि प्रधानमन्त्रीका कतिपय व्यवहार र गतिविधिको विवाद हुँदै आएको थियो। प्रधानमन्त्रीका यस्ता क्रियाकलाप ढाकछोप गर्न उहाँका सहयोगी पार्टीका नेतृत्व र सरकारी निकायलाई अप्ठ्यारो पर्दै गएको विषयसँग यो कार्टुन केन्द्रित छ। यहाँ दुईजना मान्छे प्रधानमन्त्रीको कार्यालयको ढोका बाहिरबाट भित्र हेर्दैछन् र एकजनाले भन्दैछ, यता टाल्यो उता भुवाङ्ग, उता टाल्यो यता भुवाङ्ग। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

0: फ्रीक्वेंसी ऑफ रेडियो ढोल बारा है 103.8 मेगाहर्ट्ज।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
2: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको
3: ल दाई। पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा साफ घर तल। प्रोप्राइटर महेश थापा। फोन 065414236, मोबाइल 9856078302 र 9856078302।
4: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त।
4: ए ए,
5: चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्ती सुनीको ठिक पारिपट्टि,
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारगली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
11: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
13: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
14: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
15: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
16: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
17: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: जुत्ता चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सलवार होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
19: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुजुङ्गी।
10: हाम्रा विशेषताहरू
11: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
10: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
11: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
10: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
11: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635 71479 र 98562 65।
14: ए सबिना, यस्तो हतारमा कता हो?
20: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
14: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
21: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अदर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ।
22: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।
21: सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460 78528 र 98028 16142।
10: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक धुलेगौडामा
23: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
10: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमओली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 धुलेगौडा। सम्पर्क 0654142333
23: र 98678 87।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल 12 है 103.8।

पाइपला खुर्कुच्चा दुख्ने समस्या जसलाई चाहिँ हामी प्लान्टर फेसियाइटिस भन्छौँ, त्यसको त्यो के हो र त्यो के कारणले गर्दाखेरि हुन्छ, त्यसको लक्षणहरू के हुन्छ, त्यसबारे छोटकरीमा हजुरलाई जानकारी गराउन चाहन्छु। हाम्रो पाइपला भनेको चाहिँ एउटा बेस हो जस जहाँबाट चाहिँ हाम्रो जिउको पुरै भार ग्राउन्डमा जाने बेलामा, जमिनमा जाने बेलामा त्यही पाइपलाइनले नै बेहोर्ने। त्यो पाइताला चाहिँ पाइतालामा त्यो एउटा अब सृष्टिकर्ताले चाहिँ कस्तो दिनुभएको छ, त्यहाँनिर चाहिँ हड्डी मात्रै छैन, त्यहाँ चाहिँ एउटा कुसन छ, गिलो भन्छ गिलो हिल दिनुभएको छ, त्यो हिल त्यो कुर्कुच्चा जुन चाहिँ अलिकति सफ्ट छ, गिलो छ, ताकि जिउको भार त्यसले लिन सकोस्। र अर्को चाहिँ पाइतालामा हेऱ्यो भने भित्री भागमा हाम्रो अलिकति यसरी कर्व हुन्छ, यसरी अलिकति उठेको हुन्छ, त्यो भागमा चाहिँ पछाडिबाट अगाडितिर एउटा नसा जस्तो गएको हुन्छ, प्लान्टर फेसिया भन्छौँ, त्यो नर्मल स्ट्रक्चर यो सबैमा हुन्छ प्लान्टर फेसिया भन्ने। अब जिउको भार त्यो पाइपलाइनले बोक्दा बोक्दा के हुन सक्छ भने यो प्लान्टर फेसियामा चाहिँ असर पर्छ, त्यहाँ चाहिँ इन्फ्लामेसन हुन्छ, त्यसलाई त्यो सुन्निने, टाइट हुने अथवा अलिअलि च्यातिने त्यस्तो समस्याहरू आउन सक्छ, त्यो चाहिँ प्लान्टर फेसियाइटिस हो। यसको लक्षण चाहिँ के हो भने हिल पेन, हिँड्दाखेरि चाहिँ धेरै दुख्ने, के अरे पाँच मिनट पनि हिँड्न नसक्ने, बिहान उठ्दाखेरि चाहिँ पुरै पोलेको जस्तो दुख्ने, पहिलो पाइला टेक्नलाई धेरै गाह्रो हुने, हामीले चाहिँ अब यसलाई अलिकति यसरी स्ट्रेच गऱ्यौँ तन्कायौँ भने पनि धेरै दुख्ने, त्यस्तो त्यस्तो लक्षण हुन्छ। मेन चाहिँ हिँड्न सक्ने क्षमतालाई नै यसले असर गरिदिन्छ, बिरामीहरूलाई चाहिँ पाँच दस मिनट हिँड्न पनि धेरै गाह्रो हुने हुन्छ। अब यो चाहिँ युजुअली हुने भनेको चाहिँ जस्तो यो फुटवेयरहरू हाम्रो चाहिँ जुत्ता चप्पलहरू अलिकति राम्रो भएन भने, जस्तो सोल चाहिँ गिलो सोल भएन, अलिक कडा कडा सोल भएको, जस्तो हिल लाउने मान्छेहरू अथवा जुन चप्पल पातलो चप्पल लगाउने, कडा सोल भएको चप्पल लगाउने, प्रोफेसनमा पनि डिपेन्ड हुन्छ, जस्तो पेसागत हिसाबले हेर्ने, जस्तो टिचरहरू कति चार पाँच घन्टासम्म उभिएर पढाउनु पर्ने हुन्छ, हामीले ओपिडीमा देख्छौँ धेरैजसो टिचरहरू पनि आउनुहुन्छ यस्तो समस्याले, कन्टिन्युसली चार पाँच घन्टासम्म उभिएर कन्टिन्युस क्लास लिनु पर्यो, अथवा आर्मी पुलिसहरू कडा जुत्ता लगाएर त्यसमा परेड खेल्नु पर्यो, त्यसमा त्यो पर्खिला त्यसको प्रेसरले गर्दाखेरि चाहिँ हिलमा दुखाइने। अर्को चाहिँ ओजन, वेट बढी छ, ओभर वेटले गर्दाखेरि पनि त्यो जिउ भार चाहिँ त्यसमा धेरै पर्दाखेरि त्यस्तो हुने हुन्छ। मैले चाहिँ अर्को कमनली देखेको चाहिँ गाउँतिर हाम्रो गाउँघरको महिलाहरूमा चाहिँ अब टाउकोमा धेरै गरुङ्गो गरुङ्गो चिजहरू बोकेर हिँड्नुपर्ने, अनि लामो समयसम्म हिँड्नुपर्ने, खेतमा काम गर्नुपर्ने, त्यसो जुत्ता चप्पल अझ जुत्ता चप्पल नै नलगाउने, त्यसले गर्दाखेरि त्यो धेरै प्रेसर परेर त्यहाँनिर असर परेर यस्तो पाइतालाई दुख्ने समस्या हुन्छ। यो चाहिँ हड्डीको समस्या होइन, तर त्यो प्लान्टर फेसिया भन्ने तत्त्व चाहिँ के त्यो टिस्यु चाहिँ गएर हड्डीमा चाहिँ टाँसिएको हुन्छ, त्यसले गर्दाखेरि हड्डी एक्सरे गरेर हेर्दाखेरि हड्डी पलाएको देख्न सक्छ, तर त्यो हड्डी पलाएको भन्नेमा त्यसैले गर्दाखेरि दुखाइरहेको चाहिँ होइन, त्यो चाहिँ समस्या प्लान्टर फेसिया भन्ने त्यसको चाहिँ चोटको कारणले गर्दाखेरि हो। यो समस्यालाई कसरी हामीले ट्याकल गर्न सक्छौँ त, यसलाई कसरी उपचार गर्न सक्छौँ त, सबभन्दा इम्पोर्टेन्ट कुरा भनेको चाहिँ फेरि त्यो जुत्ता चप्पल अलिक कमलो सोल भएको लगाउने, हामीले अब हाम्रो उसमा चाहिँ सबभन्दा हेला गरिएको अङ्ग भनेको खुट्टा नै होला, तर सबभन्दा माया चाहिँ त्यसलाई गर्नुपर्छ, किनभने ढोक्ने बेलामा हामी त्यही खुट्टालाई नै ढोक्छौँ, त्यो खुट्टालाई चाहिँ हामीले साँझ बिहान यसो मालिस गर्ने, सफा राख्ने त्यस्तो गर्नुपर्छ। अब अघि नै मैले जुत्ता चप्पलको बारे कुरा गरेको थिएँ, जुत्ता चप्पल कमन सोल भएको जुत्ता चप्पल आउने, स्पोर्ट्स वेयरहरू लगायो भने चाहिँ राम्रो, हाम्रो जुत्ता चप्पल कमन सोल भएको छैन भने हामी त्यसमा चाहिँ अझ थप्न सक्छौँ, एउटा सिलिकन हिल प्याडहरू पाउँछ, सिलिकन गिलो गिलो त्यस्तोहरू त्यसमा हामी थप्न सक्छौँ। त्यो सँगसँगै एक्सर्साइज, प्लान्टर फेसिया स्ट्रेचिङ एक्सर्साइज भन्ने हुन्छ, त्यो हाम्रो फिजियोथेरापी छ, यसो पाँच सात किसिमको कसरतहरू छ, त्यसलाई चाहिँ स्ट्रेच गर्ने, एक्सर्साइज गर्ने, र यसो मन तातो पानीमा नुन हालेर पाँच मिनट जति त्यसमा डुबाउने,
सुक्खा बनाउने यसो मलम लगाएर मसाज गर्ने अकुपङ्क्चर मसाज यसो रगरेर मात्रै हुँदैन यसो थिचेर थिचे यसो अकुपङ्क्चर मसाज गर्ने गिलो त्यस्तोहरू त्यसमा हामी थप्न सक्छौँ त्यो सँगसँगै एक्सर्साइज प्लान्टर फेसिया स्ट्रेचिङ एक्सर्साइज भन्ने हुन्छ त्यो हाम्रो फिजियोथेरापी यसो पाँच पाँच

साधारण उपाय भयो घरायसी उपाय। अब यो बाहेकको अरू हामी औषधि दिन सक्छौँ, खाने ट्याब्लेट औषधिहरू जसले चाहिँ दुखाइ कम गराउँछ, भित्रको सुजनहरू कम गर्छ, च्यापिएको चिजहरूलाई चाहिँ अलिकति त्यसमा हिल हुन सजिलो गर्छ, हेल्प गर्छ। अर्को उपाय भनेको चाहिँ इन्जेक्सनहरू प्लान्टर फेसियामा चाहिँ त्यो भनेको चाहिँ इन्फ्लामेसन हो, त्यहाँदेखि सुन्निने विभिन्न किसिमको केमिकलहरूले गर्दाखेरि दुखाइ पर्नु भएको त्यसलाई निर्मूल न्यून गर्नको लागि कम गर्नको लागि स्टेरोइड पनि इन्जेक्ट गर्न सक्छौँ। अर्को यो प्लान्टर फेसियाइटिसमा चाहिँ अर्को एउटा इन्जेक्सन भनेको चाहिँ यो पिआरपी इन्जेक्सन, प्लेटलेट रिच प्लाज्मा इन्जेक्सन। अहिले हाम्रो देशमा पनि यो प्रविधि आइसकेको छ, यसले त्यो प्लान्टर फेसियामा जुन च्यातिएको चिजहरू हुन्छ, वेयर एन्ड टियर भएको चिज हुन्छ, त्यसलाई चाहिँ फेरि पलाउन हेल्प गर्छ, त्यो इन्जेक्सन लगाउन सकिन्छ। र अर्को एउटा प्रविधि चाहिँ के छ भने यो बिजुलीको सेक भनौँ कि, अब साउन्ड वेभ पठाएर त्यो चाहिँ त्यो ठाउँमा साउन्ड वेभ पठाएर त्यो चाहिँ त्यहाँ चाहिँ सानसानो चोट पुऱ्यो भने बाँकी रगतको सञ्चालन त्यहाँ धेरै होस् र त्यहाँनिर होस्, यसलाई चाहिँ इएसडब्ल्युटी भन्छ, एक्स्ट्रा कर्पोरियल सक वेभ थेरापी। यो अब सबै ठाउँतिर एभाइलेबल छैन, तर यो एउटा अर्को प्रविधि हो जुन प्रविधिबाट चाहिँ हामीले यसको उपचार गर्न सक्छौँ। तर यो चाहिँ झन्झटिया समस्या हो, फेरि बल्झिन सक्छ, त्यही भएर औषधि खाने, इन्जेक्सन लगाउने अरू उपायभन्दा पनि सबभन्दा इम्पोर्टेन्ट हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ पाइतालाले माया गर्ने, जुत्ता चप्पल कमल सोल भएको लगाउने, यसो मालिस गर्ने र दिनदिनै दिनको तीन पटक कसरत गर्ने।

सामान्य धेरैजनाको दैनिक जीवनमा चाहिँ धरम पालनाथि गर्नुपर्ने अवस्थाहरू हुन्छ। पोलिटिक कसरी पूजा गर्ने, पोलिटिक कसरी बस्ने समस्याहरू, पोलिटिक कसरी चाहिँ धेरै चाहिँ गरिराख्नुहुन्छ, यसले चाहिँ कुरकुरी हड्डी चाहिँ ओरिएन्टेड हुन्छ र उसको आर्थिक नियमन चाहिँ बढाउँछ कि त्यसको लागि चाहिँ घोडामा यस्तो तकिया राख्ने, घोडाले थिच्ने, पाँच गर्ने छोड्ने र घोडाको बिचमा जो तकिया राख्ने थिच्ने, पाँच गर्ने छोड्ने र कुर्कुच्चाको छालो त्यसरी थिच्ने, कुर्कुच्चाले थिच्ने, पाँच गर्ने छोड्ने, दुइटै पाइपेलाई तान्ने, पाँच गर्ने छोड्ने र बसेर यसरी स्ट्रेचिङहरू चाहिँ घोडाको चाहिँ गर्न सक्छौँ। यो बेसिक एक्सर्साइजहरू चाहिँ क्वाड्रिसेप्स मसल जुन हुन्छ यसलाई चाहिँ स्ट्रङ गर्ने गर्नुको लागि हामी गर्ने हो। घोडामा चाहिँ बेसिकली वेरिएन्टेड किन हुन्छ भने हामी सानैदेखि पढेर यसरी बस्ने सक्छौँ, हामीलाई यो कम्फर्टेबल लाग्छ। र वेस्टर्न लाइफ जुन हुन्छ अमेरिकातिर त्यहाँ चाहिँ कस्तो हुन्छ सानैदेखि कुर्सीमा बस्ने चाहिँ सिस्टम हुन्छ र हामी यसरी बस्न हामीलाई कम्फोर्टेबल लाग्छ। तर यो लङ टर्म बस्दाखेरि वेरिएन्टले चाहिँ घोडाले चाहिँ हड्डी खिँदा चाहिँ यसले चाहिँ थप्नुपर्ने हुन्छ। त्यही भएर मेरो सल्लाह चाहिँ घोडाको हड्डी खिसकेपछि लङ सिटिङमा बस्नु या कुर्सीमा बस्ने, भर्याङ तलमाथि काम गर्ने, पोलिटिक कसरी घन्टौँ नबस्ने, जो पूजा गर्नुहुन्छ घन्टौँ बस्नुहुन्छ त्यसरी नबस्ने, त्यसले चाहिँ घोडाको समस्या र घोडाको हुने जुन कुरकुरो हड्डीहरू जुन खिने समस्याहरू त्यसबाट चाहिँ हामीलाई धेरै राहत हुन्छ। र धेरैजनाको अब कुर्कुच्चा दुख्ने समस्या छ, त्यसमा म एउटै कुरामा भन्छु, त्यसमा चाहिँ वेट हो। तपाईँको घोडा दुख्ने र कुर्कुच्चा दुख्ने जुन समस्यामा धेरैजनाको जुन अभ्यास बिरामीहरू हुन्छ 70% या 80% या 60% भन्दा बढी वेट छ घोडामा कुर्कुच्चामा जानुहुन्छ। त्यो घोडा र कुर्कुच्चामा जब हाम्रो वेट कन्स्ट्यान्ट गर्छ त्यस्तो लिगामेन्ट हड्डीहरू मांस पिसिने त्यहाँ असर परिरहेको हुन्छ। त्यही भएर मैले चाहिँ फर्स्ट वेट लसको चाहिँ एडभाइस दिन्छु, घोडा दुख्ने कुर्कुच्चा दुख्ने जसको चाहिँ उहाँको बिएमआई क्यालकुलेट गरेर बिएमआई ठिक छैन भने वेट घटाउनेतिर यदि हामी लाग्ने हो भने चाँडै हामी एक्सर्साइजबाट राम्रो क्वालिटी लाइफस्टाइलबाट त्यसले चाहिँ घोडाको र कुर्कुच्चाको समस्याबाट चाहिँ हामी यसलाई चाहिँ राहत दिन सक्छौँ। इम्पोर्टेन्ट जुन ब्याक पेन जुन छ टुप्पोको पसेर बसेर चाहिँ लुगा धुनुहुन्छ त्यो चाहिँ रङ यसले चाहिँ असर गर्छ। त्यही भएर म भन्छु लुगा धुनु छ मिच्नु छ भने चाहिँ बेस्ट चाहिँ स्टुलमा या अलिकति चेयरमै बसेर गर्नुहोस्, त्यो चाहिँ बेटर हुन्छ। टुप्पोको पसेर पिर्खामा बसेर जुन गर्नुहुन्छ त्यो चाहिँ राइट वे छ भने त्यसले चाहिँ असर हुनु निम्त्याउने हुन्छ, ढाडको समस्याहरू आउँछ, त्यस बचाउनुहुन्छ। अर्को अब तपाईँहरूको जस्तै उभिएर पनि लङ टर्म अब खाना पकाउने जुन गर्नुहुन्छ नि

0: जुन तपाईँले जुन सामान बाँध्ने जुन जस्तो तपाईँको यो सामान जुन बाँध्ने यो मार्बल टाइलहरू हुन्छ नि त्यो चाहिँ धेरै हुन्छ नभएर यो पोजिसनमा चाहिँ ढाडको समस्या हुन्छ। त्यो अलिकति हाइटमा मोडिफाई गर्ने हो भने राम्रो हुन्छ। अनि अर्को चाहिँ तपाईँको धेरैजना अब अहिले त मोडर्न लाइफ स्टाइल भइसकेको छ, अब जस ज जसको घरमा चाहिँ तपाईँहरूको वासिङ मेसिनहरू छ त्यसलाई चाहिँ बढी ज जसले राख्नु भएको छ त्यसलाई चाहिँ बढी फोकस गर्ने हो भने अब त्यो लुगा धुँदाखेरि यो तपाईँको डिस उनीहरू वास गर्दा सब कुराहरू गर्दाखेरि हामीले आफ्नो झाड पोस्टरलाई चाहिँ मेन्टेन गर्नु पऱ्यो। र भर्याङको कुरा गर्दाखेरि डेफिनेटली भर्याङ उहाँले माथि तल गर्नुहुन्छ भने डी क्याप हामीले लाउन सक्छ र एभ्री बेलका आफ्नो वर्क घुँडाको एक्सर्साइजहरू स्ट्रेचिङहरू पाइतलाको स्ट्रेचिङहरू यिनीहरू गर्न सक्छौँ। तातोले सेक्ने सर्कुलेसन गर्ने र साथसाथै यो मलाई सिकाएको जुन सामान्य यो तपाईँको पिलो राखेर चाहिँ घुँडाको आइसोमेट्रिक तपाईँको नि एङ्कलको स्ट्रेचिङहरू यति गर्दाखेरि पनि धेरै फाइदा हुन्छ उहाँलाई मांसपेसी चाहिँ बनिनुहुन्छ। कसै कसैको चाहिँ छुटाउनु नहुने लङ टर्म 2 घन्टा या 3 घन्टा कन्टिन्युस गर्नै पर्ने छ भने चाहिँ अलिकति त्यो डान्स सिकिसकेपछि कतै गएर एउटा म्याटमा या सोफामा गएर अलिकति ब्याकलाई स्ट्रेचिङ गर्नुहोस्। मैले टाइम टु टाइम भने नेकको स्ट्रेचिङ आइसोमेट्रिक ब्याकको यति स्ट्रेचिङ गर्दा मेरुदण्ड त प्रेसरमा यस्तो भइसकै हुन्छ कन्सटेन्ट, त्यसलाई सिधा गर्नुहोस् त्यति, त्यसलाई आफ्नो ठाउँमा ल्याइदिनुहोस्। तपाईँले त्यति नेक र ब्याकलाई 5 मिनट फेरि एक ठाउँमा हल्का स्ट्रेचिङ यसरी तपाईँ काम गरिराख्नु भएको छ भने कुर्सीमा उभिएर यति मात्र गरिदिनुहोस् यति गर्दा नि स्ट्रेच हुन्छ होइन। कतै बसेर टाउकोले यसरी यसरी यसरी यसरी यसरी स्ट्रेचिङ गर्दा पनि मांसपेसीमा हुने कडा पनि हुन्छ अलिक कम हुन्छ। सर्टेन स्ट्रेचिङ गर्नु चाहिँ म रेकमेन्ड गर्छु। जस्तै तपाईँ 1 आवर 1.5 आवर 2 आवर हुनुहुन्छ भने अब 2 घन्टाको बिचमा 1 घन्टापछि 5 मिनट या अब टाइम छैन भने तपाईँको 8 घन्टाको ड्युटी छ भने जुन तपाईँको ब्रेक टाइम हुन्छ अब चिया खाने टाइम ब्रेक टाइममा तपाईँको हल्का ब्याकको उभिएर पनि स्ट्रेचिङ गर्न सक्नुहुन्छ, अब तपाईँको नेकको स्ट्रेचिङहरू गर्न सक्नुहुन्छ। त्यति स्ट्रेचिङ गर्दाखेरि अलिकति फरक केही मात्रामा फरक चाहिँ तपाईँ हुन्छ। जस्तै मैले कहिलेकाहीँ ड्राइभिङ गर्दा पनि कहिलेकाहीँ लामो जाम हुन्छ ट्राफिक हुन्छ त्यसमा पनि तपाईँहरूले स्ट्रेचिङ त गर्न सक्नुहुन्छ, ह्यान्ड ब्रेक लगाएर हल्का स्ट्रेचिङ त गर्न सक्नुहुन्छ। ड्राइभिङको टाइममा पनि तपाईँको 50 सेकेन्ड छ भने 20 सेकेन्ड स्ट्रेचिङ गर्नुहोस् अनि त्यो पनि गर्न सक्नुहुन्छ ह्यान्ड ब्रेक लगाएर विथ सेफ्टी गर्न सक्नुहुन्छ। अर्को अब साँच्चीकै त्यस्तो तपाईँको अप्ठ्यारो छ टिचिङमा गाह्रो छ ऊ छ भने अप्ठ्यारो छ भने स्टुडेन्टहरूलाई कहिलेकाहीँ हामीलाई धेरै पेनमा पनि नगर्नुहोस् एकछिन होल्ड गर स्ट्रेचिङ गर्दा चाहिँ केही फरक पर्दैन। अझ स्टुडेन्टलाई सिकाउनु भनेर चाहिँ म भन्छु 5 मिनटको ग्याप गरेर अलिकति रमाइलो तरिकाले ल है हामीले स्ट्रेचिङ गरौँ है भने हामीले अझ आफ्नो विद्यार्थीलाई सिकाउने हो भने त अझ उहाँहरूलाई पनि धेरै राम्रो हो।
1: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार।
2: हार्दिक निमन्त्रणा यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
3: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
4: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञ द्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422 दिपेश मल्ल ठकुरी 9808501420 दीप मल्ल ठकुरी 9840141530।
5: यो गाडी पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाडी त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
6: ल हेर यी काइनीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस टिनभित्र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया फोन 065414142 98563218 98462014726।
7: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
8: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डुलिन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
9: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-590-369।
10: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, हैरै चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855-23420, 9801-54674 र 9845-23420।
11: अब सुन्नुहोस् पूरा समाचार।
12: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
11: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
12: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
13: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
12: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
13: मद्यपान र धूम्रपान सेवन नगरौं।
12: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: पसल सरको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460976246।
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163901।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
18: ढोरबाराही हाइलाइट्स को साथमा
19: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक।
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
12: नमस्कार, बिहान 7 बजेको ढोरबारे हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईं दिवेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। विपक्षीहरूको नाराबाजी र धकेला धकेली बीच प्रतिनिधि सभा नियमावली पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा नियमावली मसौदा समितिका सभापति गणेश पुराजुरीले प्रतिवेदन पेश गर्नुभएको थियो। प्रतिवेदन सभामुख टीपी अर्यालले निर्णयार्थ पेश गर्ने तयारी गरे लगतै प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेका थिए। नियमावली संविधान र प्रचलित कानूनसँग बाजिने भन्दै कतिपय प्रावधान सच्याएर नियमावली पारित गर्नुपर्ने विपक्षी दलका सांसदहरूको अडान रहेको थियो। सभामुख अर्यालले विपक्षीको व्यवस्था गर्दै निर्णयार्थ पेश गरेपछि विपक्षी सांसदहरूले वेल घेराउ गरेका हुन्। एमाले सांसद ऐन महर सहितले उफ्रिँदै वेल घेराउ गर्न पुग्दा मर्यादा पालकले रोकेका हुन्। विपक्षी सांसदहरूले नाराबाजी गर्दै विरोध गरे पनि सभामुख अर्यालले प्रतिवेदन पारित भएको घोषणा गर्नुभएको छ। नियमावलीमा सांसदहरूका लागि विशेषाधिकार हुने उल्लेख रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संघीय संसदमा नेपालको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति 10 विद्यार्थी संगठनले संयुक्त रूपमा विरोध जनाएका छन्। अनिल सयो अखिल समाजवादी अखिल छैटौ अनिल सयो क्रान्तिकारी वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल जनपक्षीय विद्यार्थी युनियन नेपाल अनिल सयो अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनका अध्यक्षहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रघाती आत्मसमर्पणार्थी वा तथा राष्ट्रहित विपरीत भएको आरोप लगाएका हुन्। संयुक्त वक्तव्यमा लिपुले कालापानी र लिम्पिया धुरा लगायतका नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी रहेको अवस्थामा प्रधानमन्त्रीबाट राष्ट्रिय स्वाधीनता सार्वभौमिकता र भौगोलिक अखण्डतालाई कमजोर बनाउने अभिव्यक्ति आउनु गम्भीर र निन्दादायी
20: निन्दनीय विषय भएको उल्लेख गरिएको छ। विद्यार्थी नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भारत भ्रमण अघि प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्तिलाई समान फूल भई राष्ट्रहित विपरीत राजनीतिक सोचका अभिव्यक्ति भएको दावी गरेका छन्। प्रतिनिधि सभाको बैठकमा विपक्षी एमाले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ। प्रतिनिधि सभा नियमावली पारित गरेपछि बसेको दोस्रो बैठकमा विपक्षीहरूको प्रधानमन्त्री शाह र सभामुख विरूद्ध एमाले सांसदले नाराबाजी गरेका हुन्। उनीहरूले प्रधानमन्त्रीलाई देशद्रोही भनेका छन्। यस्तै सभामुख डीवी अर्याललाई दलीय पक्षधरता लिएको आरोप लगाएका हुन्। संसदमा आइतबार प्रधानमन्त्री बालेन्द्र सीमा सम्बन्धी प्रश्नोत्तर नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। को विरोधमा एमाले उहाँलाई राष्ट्रद्रोही भनेको हो। यस्तै विपक्षीहरूको अवरोधका बीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि दलीय पक्षधरता लिएको आरोप लगाएको हो। नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालुङले संसदमा व्यक्त गरेको भनाइबारे परराष्ट्र मन्त्रालयले आधिकारिक स्पष्टीकरण दिएको छ। मन्त्रालयका अनुसार नेपाली भूमि लिपुले क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा माग गर्दै मार्ग संचालन गरेको विषयमा नेपाल सरकारको आधिकारिक धारणा यसअघि नै गत वैशाख 20 गते स्पष्ट परिसकिएको उल्लेख गर्दै यस विषयमा समेत भारत सरकारबाट पनि कूटनीतिक मोर्तर्फ प्राप्त भएको मन्त्रालयले जनाएको छ। त्यसै गरी दुवै पक्षले सीमा विवादलाई कूटनीतिक माध्यम र आपसी सलफलबाट समाधान गर्ने प्रतिबद्धता दोहोर्याएको उल्लेख छ। नेपाल र भारतबीच सदियौं पुरानो खुल्ला सीमा रहेको र नेपालको अन्तर्राष्ट्रिय सीमा सन् 1816 सुगौली सन्धिद्वारा निर्धारित भएको मन्त्रालयले स्पष्ट पारेको छ। सुस्ता लिम्पिया धुराली पुलिस तथा कालापानी क्षेत्रका केही भागमा अझै सीमा नक्साङ्कन पूरा नभएको तथा कतिपय ठाउँमा 10 गजा क्षेत्रको अतिक्रमण र सीमापार भोगचलनको समस्या रहेको पनि स्पष्ट पारिएको छ। प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय मूलत 10 गजा क्षेत्रको अतिक्रमण तथा सीमापार भोगचलनसँग सम्बन्धित रहेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको बताएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको हो। निगमको अनुसार यसअघि जस्तो पेट्रोलको भाव पहिलो वर्गका लागि लिटरको 214.50 रूपियाँ, दोस्रो वर्गको लागि 216 रूपियाँ र तेस्रो वर्गको लागि 217 रूपियाँ रहेको छ। यस्तै डिजल तथा मटेरियलको भाव पनि यसअघि जस्तै पहिलो वर्गको लागि 222.50 रूपियाँ, दोस्रो वर्गको लागि 224 रूपियाँ र तेस्रो वर्गको लागि 225 रूपियाँ कायम रहेको निगमले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने सोमबार आज भारत भ्रमण जाने हुनुभएको छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ 18 गतेदेखि 22 गतेसम्म भारत भ्रमण गर्नुहुने रासपाले जनाएको छ। पार्टीले हिजो जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। उहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्नुहुने जनाइएको हो। भ्रमणका अवसरमा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उहाँले भेटघाट गर्नुभएको छ। साथै अयोध्याको भ्रमणमा समेत कार्यक्रम रहेको उहाँले जनाउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी सुगरणनगरी नगर समितिको प्रथम अधिवेशन मार्फत हरि खड्का सभापतिमा चयन हुनुभएको छ। तदर्थ समितिको संयोजक समेत रहनुभएका खड्कासँग सभापति पदमा उम्मेद्वार बन्नुभएका जिल्लाका उपसभापति विजय जोशी र नगर तदर्थ समितिका सचिव राजेश पाण्डे पराजित हुनुभएको हो। आइतबार हिजो सम्पन्न भएको मतदानमा खड्काले 88 मत प्राप्त गर्दा जोशीले 50 र पाण्डेले 39 मत प्राप्त गर्नुभएको थियो। यस्तै उपसभापतिमा विज्ञान भण्डारीलाई पराजित गरेर रूपा पौडेल विजयी हुनुभएको छ। पौडेलले 88 मत प्राप्त गर्दा भण्डारीले जम्मा 74 मत प्राप्त गर्नुभएको थियो। यस्तै सचिवमा सरोज पौडेललाई पराजित गरेर पवित्र पोखरेल विजय हुनुभएको छ। पोखरेलले 89 र पौडेलले 77 मत प्राप्त गर्नुभएको थियो। यी बाहेक अन्य पद भने सर्वसम्मत रूपमा चयन भएको रासोपा शुक्लागण्डकी नगर समितिले जनाएको छ। नेपालमा पहिलोपटक राइड सेयरिङलाई वैधता दिएको गण्डकी प्रदेश सरकारले यस सेवाका सवारी साधनको भाडा निर्धारण गरेको छ। गण्डकी प्रदेश राइड सेयरिङ नियम तथा व्यवस्थापन दोस्रो संशोधन नियमावली 2083 अनुसार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भाडा दर निर्धारण गरेको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्द बहादुर नेपालीले हालै नियमावली अनुसार मन्त्री स्तरीय निर्णय मार्फत भाडा दर तोक्नु भएको हो। संघीय सवारी तथा यातायात व्यवस्थापन ऐन नआएकाले यो नियमावली गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन 2076 दफा 13 टेकेर लागू गरिएको हो। गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यालय मार्फत राइड सेयरिङ कम्पनीहरूको दर्ता प्रक्रिया पनि शुरू भइसकेको मन्त्रालयले जनाएको छ। मौसमी हावाहरूले तनहुँमा कृषि बालीमा ठूलो क्षति पुगेको छ। हावाहरूले जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको तरकारी मकै र फलफूल बाली नष्ट गरेपछि किसानहरूमा मर्कामा परेका छन्। जिल्ला कृषि विकास कार्यालय तनहुँका सूचना अधिकारी किरण परियारका अनुसार भीषण हावाहरूले जिल्लाका 10 पालिकामा कृषि बालीमा ठूलो क्षति पुर्याएको छ। परियारले भन्नुभएको छ जिल्लाभरि कृषिमा निकै ठूलो नोक्सानी भएको विवरण आइरहेका छन्। विशेष गरी तरकारी मकै केरा बालीमा बढ़ी क्षति पुगेको छ। अहिले स्थानीय तह मार्फत क्षतिको पूर्ण तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ। एक साता अघिदेखि पटक पटक आएको हावाहरूले क्षति पुगेको कार्यालयले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँको मौसम यति बेला सफा रहेको छ। दिउँसोपछि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्टान सहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले अनुरोध गरेको छ। काइस अन्तरिक्ष अभियान सफल भएको छ। अन्तरिक्ष अभियानमा सहभागी तीनजना अन्तरिक्ष यात्री झाङ लु बुफेई र झाङ होङ झाङ 210 दिनको सफल अन्तरिक्ष बसाई सम्पन्न गरी शनिबार सकुशल बेजिङ आइपुग्नु भएको चिनिया समाचार संस्था सिनहवले जनाएको छ। उनीहरू शुक्रबार बेलुका सुरक्षित रूपमा पृथ्वीमा अवतरण गर्नुभएको छ। अन्तरिक्षमा लामो समय बिताएर फर्किएका तीनैजना अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य अवस्थामा राम्रो रहेको चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रम सम्बन्धी निकायले जनाएको छ। साथै सेन्झू 21 अन्तरिक्ष अभियान पूर्ण रूपमा सफल भएको पनि पुष्टि गरिएको छ। अभियानका क्रममा उनीहरूले अन्तरिक्ष केन्द्रमा रहेर विभिन्न वैज्ञानिक अनुसन्धान प्राविधिक परीक्षण तथा अन्तरिक्ष केन्द्रको नियमित सञ्चालनसँग सम्बन्धित महत्व पूर्ण जिम्मेवारहरू सफलतापूर्वक निर्वाह गरेका छन्। 210 दिनको अन्तरिक्ष बसाई चीनको अन्तरिक्ष अनुसन्धान तथा प्रविधि विकासका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। पृथ्वीमा फर्किएपछि उनीहरू केही समय चिकित्सकीय निगरानी वा क्वारेन्टीनमा बस्नेछन्। यस अवधिमा विस्तृत स्वास्थ्य परीक्षण शारीरिक अवस्था मूल्यांकन तथा आवश्यक पुनर्स्थापना प्रक्रिया सञ्चालन गरिने जनाइएको छ। अन्तिममा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरूले जितेको छ। गैराति भएको खेलमा बेंगलुरूले गुजरात टाइटन्सलाई 5 हराएको हो। गुजरातले दिएको 165 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 18 ओभरमा 5 गुमाएर फेटाएको हो। बेंगलुरूका विराट कोहलीले अभिजित 75 रन बनाउनु भएको थियो। गुजरातका रसिद खानले 2 लिनु भएको हो। त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङ गरेको गुजरातले 8 गुमाएर 155 रन बनाएको हो। गुजरातका वाशिङटन सुरेन्द्र अभिजित 50 रन बनाउनु भएको हो। बेंगलुरूका रसिक सलामले 3 तथा भुवनेश्वर कुमार र जोस हेज ल बोर्डले समान 2 लिनु भएको हो। यससँगै बेंगलुरू लगातार 2 आईपीएलको उपाधि जितेको छ। गुजरातले भने सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जाने दर्शकका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको हो। आईपीएल क्रिकेटमा 10 टोली सहभागी रहेका थिए। हवस् दैनिक खबरहरूसँगै बिहान 7 बजेको ढोरबारे हाइलाइट अहिलेको लागि सकिएको छ। 10 बजे सब समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने छ। तबसम्मको लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
21: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
22: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एकपटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
23: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
22: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
24: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
25: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
26: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
27: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 98166-34372।
28: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, फेची बजार।
29: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सोचकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भूज बहादुर सुना,
28: मोबाइल 98058-35573।
30: मम्मी, भोक लाग्यो, खाजा खाऊँ न?
31: नानु, बाबालाई भन न, आज बाहिरको खाजा खाऊँ भनेर।
30: हस् मम्मी।
32: मैले सुने छोरी, ल जाऊँ हिँड।
31: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
32: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
31: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सिकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
32: बिजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
33: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
31: आज मैले भुलभुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेँले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
33: ए हो र, ल त ल।
1: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पिलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल गाछेपानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 06564142 र 98560 2192।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल 12 103.8 MHz।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
3: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461-56999 छ
4: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
5: शिक्षा बस्तीको आयुएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आयुई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमेक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
4: इन्जिनियरिङ तर्फ सुमित पोटेल प्रीतम आचार्य र लक्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
5: केवल पढाइ मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मन्त्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
4: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
6: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 061-411-398 061-411-503 98-627-61-481 98-63-32-582 फेसबुक जेसीए स्कूल पोखरा
7: आज त धारामा कति धेरै धमिलो पानी आएछ है
8: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आङ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
7: होइन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: మెటల్ స్టీల్ ఫన్ పర్క సభై సమన్ సైనీ కత్తి మజా ఎకై ఠౌమా తర్జలిని పైనీ.
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग.
2: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्.
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ.
2: प्रोप्राइटर ओंकार नागिला सम्पर्क 9856601013 9807294.
3: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ.
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा. साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ.
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको.
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै.
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846061209 र 9801421718. आजै सम्पर्क गर्नुहोस्.
5: किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो.
5: बजारै भरे फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो. खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ.
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ.
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि. यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ. साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्.
7: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136.
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है.
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम.
2: ओके, ल डन.
1: हजुर, सिक्किम अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा.
4: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ. पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्.
1: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9560285543 र 9847000787.
8: एक सय तीन फुट आठ अन्तर्मनको आवाज.

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मुहनी लगाएर हो?
1: साँच्चै के मुहनी नै लगाए कि बुढा? मेरो तन मन त्यति मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मुहनी लाउने खालको छ।
0: कहाँ बनाएछ हाम्रो हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: अँ हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आम्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपाय

0: हरू पनि छन् कि
1: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
2: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
2: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलेसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
2: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
4: ए गर्मीमा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
5: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
6: सुखा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुखापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिन्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ

0: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
1: हामीलाई कसरी रगतको कमी हुन्छ त नि?
0: केटीहरूमा महिनावारी सुरु भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
1: यो रक्त अल्पता भएमा के हुन्छ नि?
0: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
1: यसबाट बस्न के गर्छ?
0: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
1: यो चक्की कहाँ पाइन्छ नि?
0: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
2: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
3: कहाँ जाने?
4: सिधै मयम चिसापानीबाट काठमाडौँ। काठमाडौँबाट
3: मयम चिसापानी अनि बीचमा नझर्ने?
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
5: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 98461680 र दुलेगौडा ढोल फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर एग्यमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्टअप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यूरो, फोन 061-590-162, 590-163।
9: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कतै पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, 9 ग्रह, ग्रह शान्ति, लाखबत्ती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848385222।
2: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको कि। कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
2: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कमरबन्द, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसाङ, नाकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
2: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484664 र 9841453005।
14: रामलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
15: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ने गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
16: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
18: मात्र रेडियो 103.8 मेगाहर्ज।

नमस्ते नमस्कार अनि हार्दिक निर्लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम डोफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरू माझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ सोमबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले हजुरहरू भित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0865414200 बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ र आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन कार्यक्रमको शुरूआतमा राख्दैछु फोन जस्तै पयालै बोलको भाका रहेको छ जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि रञ्जिता विश्वकर्माको। अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त।

हजुर, फूल जस्तै पर्याले बोलको निकै नै रमाइलो भाका रहेको थियो। यसमा आवाज रहेको थियो रञ्जिता विश्वकर्मा अनि खेन सेन्चुरीको। यो निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अब पनि पालो हजुरहरू हुने रहेको छ, आफूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0965414200 बाटो भएर हामीमा जोडिन सक्नुहुनेछ र आफूभित्र रहेको गायन प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन सक्नुहुनेछ। ढिला नगरिकन फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि ढिला नगरिकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। शुभ साहित्य बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ प्रेम राजा महत अनि शिला आलेको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, सुसाइड वर्ल्डको निकै नै रमाइलो भाका रहेको थियो, जसमा राज रहेको थियो, प्रेम राज महत अनि शिलालेको निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि निला नगरीकन अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। हिमाली फूल बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ सुरेश अञ्जन अनि देवी खर्ती मगरको, र यो भाका सँगसँगै हामी छोटो व्यावसायिक विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: बाल विद्या मंदिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गंडकी नगर पालिका साथ दुलीगौड़ा पनहु को कक्षा एघार को नया भर्ना संबंधी सूचना।
1: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरितुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
8: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सरल लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने असलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9811756606।
10: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना।
11: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
10: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
11: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
12: हजुर, केही दिनको छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगा हर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरकवार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी सोमबारको श्रृंखलामा रहेर हजुरहरूभित्र रहेको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। आफ्नो प्रतिभा राख्नको लागि हामीलाई फोन गर्न सक्नुहुनेछ, ढिला नगरीकन फोन गर्दै गर्नुहोला भन्दै अरू लागि पनि हामी आजको साथी हुनुहुन्छ, हामी उहाँलाई कार्यक्रममा स्वागत गरिहालौं। हेलो दर्शन, नमस्कार। हजुर
13: दर्शन नमस्ते,
12: नमस्कार। खगीमा आजलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा। अनि सन्चै आरामै हुनुहुन्छ? हामी पनि एकदमै सन्चै आरामै छौँ। अनि पिरुङतिरको खबर के छ होला?
13: हजुर, पिरुङको खबर ठिकै छ, भनेको चाहिँ अब दुई दिन भयो पानी नपरेको, अब बिहान चाहिँ अब मान्छे जस्तो जस्तो दिन भइराखेको गरम भइराखेको,
12: हजुर
13: बेलुका पख पनि त्यस्तो अब बैठक जस्तो मतलब खानु त जस्तो पनि मौसम पनि भइराखेको छ कहिले,
12: हजुर
13: त्यस्तै छ हो,
12: त्यस्तै त्यस्तै छ है। हुन्छ, अनि आज चाहिँ कुन चाहिँ भाका सुनाउन चाहनुहुन्छ हाम्रो खगी मायाजीले?
13: पुरानो भाका मन छ र
12: सुन्छ, अब सुरु गर्नु है त।

बोधी सुना पाउने जस्तो छ भेट्न आउँदो अन्तिम पोटीमा अब यो चलेनी अब यो चलेनी आउँछ भन्छ अरे कहिले मेरो कोटी कोटीमा अब देख्न पाउँदैन जस्तो छ अन्तिम कोटीमा अब देख्न पाउँदैन जस्तो छ।

0: अनि मिठो भाका गाउनुभयो, पुरानो भाका गाउनुभयो है, धन्यवाद निकै नै मिठो भाकाको लागि। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? धेरै धेरै
1: धन्यवाद।
0: हुन्छ, बाई बाई, शुभ दिन। हजुर, उहाँ हुनुहुन्छ खगी मायाजी, हामीलाई फोन गर्नुभएको थियो भिमाद पिरुङदेखि। निकै नै मिठो अनि सुमधुर भाका गाएर गइसक्नु भएको छ। अरू साथीहरूले पनि फोन गर्न सक्नुहुनेछ, अझै थोरै समय चाहिँ बाँकी नै रहेको छ। आफूभित्रको प्रतिभालाई हाम्रो यस कार्यक्रममा स्थान दिन चाहनुहुन्छ भने 0965414200 भएर जोडिन सक्नुहुनेछ। ढिला नगरीकन फोन गर्दै गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। जाली रुमाल बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ बसन्त थापा अनि कालिका रोका मगरको। अहिलेको लागि भने यो भाका राख्दैछु कालिका रुका मगर, सरोज थापा मगर अनि विमल मगरको आवाजमा रहेको जाली रुमाल बोलको भाका राख्दैछु। स्वीकार्नुहोला है त।

हजुर जाले रुमाल वर्गको भाका रहेको थियो कार्यक्रममा स्थान दिइसकेकी छु र भाका सँगसँगै हामी चाहिँ कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटिएर जानुपर्ने बेला भइसकेको छ। आजको श्रृंखलामा हामीलाई फोन गरेर साथ दिनुहुने खगी मायाजी र सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ फूलै फूलमा वर्गको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ गंगा राम परियार अनि शान्ति श्री परियारको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.5 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पु चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855033398 र 9465610950।
4: बिहानको 9 बज्यो,
5: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: 5 दिने भ्रमणका लागि रासोपा सभापति लामिछाने दिल्ली जाँदै भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीसँग भेट गर्ने तयारी।
0: प्रतिनिधि सभा बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै राष्ट्रपतिद्वारा 2 विधेयक प्रमाणीकरण।
1: हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्ला पुग्यो। बढीमालिकामा भीड़बाट लडेर 2 जनाको मृत्यु।
0: म्यानमारमा विद्रोहीको नियन्त्रण रहेको क्षेत्रमा शक्तिशाली विस्फोट 55 जनाको मृत्यु। कयौं मानिस घाइते भएको आशंका।
1: र गुजरातलाई हराउँदै बेंगलुरू लगातार दोस्रो पटक आईपीएलको च्याम्पियन।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल दिउँसो 1 बजे भारत जान लागेको हो। पार्टी प्रवक्ता मनीष शाहका अनुसार 5 दिनको यो भ्रमणमा नयाँ दिल्लीमा उच्चस्तरीय राजनैतिक तथा कूटनैतिक भेटघाट हुनेछ। भाजपा शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। भाजपाले पनि लामिछानेको भ्रमणबारे जानकारी गराएको थियो। दुवै विज्ञप्तिमा नहटाए पनि लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायत नेताहरूसँग भेटवार्ता गर्ने तयारी छ। भेट्ने समय भने अहिलेसम्म तय भइसकेको छैन। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु र परराष्ट्र मन्त्री शिशिर खनालको भ्रमण रोकिनु तथा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको टुंगो नलागेका बेला भएको यो यात्रालाई महत्वका साथ हेरिएको छ। यी बीचमा लिपुलेख सीमा विवाद र नेपालले समेत भारतको भूमि निचेको भन्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका बीच लामिछानेको भ्रमण भइरहेको हो। भाजपाका अनुसार रासोपासँग पार्टी टू पार्टी सहकार्य शुरू गर्ने संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनैतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। टोलीमा लामिछानेसँगै पत्नी निकिता पौडेल तथा सांसदहरू विपिन कुमार आचार्य, दीपक बोहरा, प्रदीप आचार्य सहभागी हुनेछन्। 22 गते उनीहरू स्वदेश फर्किने कार्यतालिका छ।
1: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बोलाइएको छ। राष्ट्रिय सभा 1 बजे शुरू हुनेछ। प्रतिनिधि सभामा आज गत शुक्रबार अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। बजेट प्रस्तुत गरेपछि बसेको पहिलो बैठकमा हिजो प्रतिनिधि सभा नियमावली 2083 पारित गरिएको छ। त्यसक्रममा विपक्षी दलहरूले विरोध गर्दा संसदमा सत्तारूढ र विपक्षी सांसद बीच धकेला धकेलको स्थिति सृजना भएको थियो। विधेयक विरोधका बीच नियमावली पारित गरिएको छ। यस्तै बैठकले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको छ। संशोधन बारेको छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले विधेयक स्वीकृत भएको थियो। विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधि सभाको पटक पटक स्थगन हुँदै राति सभा 10 बजे मात्र सकिएको थियो। राष्ट्रिय सभामा आज अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक वित्त विकास परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने एकमात्र कार्यसूची छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले 2 विधेयक प्रमाणीकरण गर्नुभएको छ। संघीय संसदका दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका निर्वाचन सम्बन्धी 2 विधेयक प्रमाणीकरण गर्नुभएको हो। राष्ट्रपति पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विधेयक संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। यी विधेयकहरू हिजो मात्रै संसदले पारित गरेको हो।
1: हुम्ला र बाजुराको सीमा क्षेत्र लामपाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली घटनास्थलमा पुगेको छ। प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विमलराज पौडेल नेतृत्वको टोली हिजो सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो। टोलीले सिमकोट बसाईका क्रममा सीमा क्षेत्रका नागरिक, घटनामा संलग्न व्यक्ति र सीमा जोड़िएका क्षेत्रका जनप्रतिनिधि, राजनैतिक दलका नेता र नागरिक अगुवासँग घटनाका बारेमा छलफल गर्ने कार्यक्रम छ। यसअघि गत जेठ 2 देखि 4 गतेसम्म सीमाको विषयलाई लिएर हुम्ला र बाजुराका नागरिक बीच भएको झडपले उग्र रूप लिएपछि गृह मन्त्रालयले टोली गठन गरेको थियो। चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले 40 लाख रूपियाँ बजेट विनियोजन गरेर उक्त क्षेत्रमा प्रहरी चौकी निर्माण शुरू गरेपछि विवाद भएको हो। सीमा विवादले उग्र रूप लिँदा लामपाटामा 2 जिल्लाका स्थानीय बीच झडप हुँदा बाजुराका 4 जना घाइते भएका थिए। घाइते 4 जनाको हेलिकप्टर मार्फत उद्धार गर्नु परेको थियो। सोही विवाद समाधान गर्न यही जेठ 11 गते नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा अध्ययन टोली र नेपाल प्रहरीका एसएसपी विमल राज पौडेलको संयोजकत्वमा छुट्टा छुट्टै समिति गठन गरिएको थियो।
0: बाजुरामा भीरबाट लडेर 2 जनाको मृत्यु भएको छ। हिजो बड़ीमालिका नगरपालिका 1 पाटाका 60 वर्षीय मानबहादुर तानीको वनमा घाँस काट्न गएका बेला भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगन सिंह भाटले जानकारी दिनुभयो। यस्तै सोही नगरपालिका छ कोर्दका बलबहादुर खड्काकी छोरी 6 वर्षीया जसना खड्काको पनि भीरबाट लडेर मृत्यु भएको छ। प्रहरी निरीक्षक भाटका अनुसार गाउँ नजिकैको वनमा आमासँग घाँस काट्न गएका बेला भीरबाट चिप्लिएर लड्दा उनको मृत्यु भएको हो।
1: काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनौट परीक्षाबाट 14,057 विद्यार्थी उत्तीर्ण भएका छन्। महानगरपालिकाले हिजो संचालित छात्रवृत्ति छनौट परीक्षामा 14,057 विद्यार्थी उत्तीर्ण भएका हुन्। छात्रवृत्ति परीक्षा समितिको निर्णय अनुसार न्यूनतम 40 अंक प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको छ। उक्त छात्रवृत्ति महानगरपालिका अन्तर्गत संचालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 2083/84 कक्षा 11 र 12 अध्ययनका लागि भएको महानगरपालिकाले जनाएको छ। नतिजा अनलाइन फारम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड मोबाइल इमेलमा प्राप्त राखिहेर्न सकिने व्यवस्था मिलाइएको छ। महानगरका शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालले प्रारम्भिक नतिजा आएकाले नतिजामा चित्त नबुझे जेठ 20 गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिने बताउनुभयो। छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी छनौटका लागि महानगरले जेठ 3 गते सूचना प्रकाशन गरेको थियो। छात्रवृत्तिका लागि 83 वटा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वको नाम मार्गो
4: मार्गोका सिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्गोका युपिभीसी प्रोडक्टहरू लिड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन
6: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। आज 26 विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी नेपालमा पनि मनाइँदैछ। दुग्ध क्षेत्रको विकास, दिगो विकास, पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार भन्ने नारासहित राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल डेयरी एसोसिएशन, डेयरी उद्योग संघ लगायतको कार्यक्रमको आयोजना गरेका छन्। राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको उपस्थितिमा बिहान 11 बजे पशु सेवा विभाग हरिहर भवन ललितपुरमा कार्यक्रम हुँदैछ। विश्वमा दूध क्षेत्रले पोषण तथा खाद्य संरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सन् 2001 जून 1 देखि विश्व दूध दिवस मनाउन थालिएको हो। दुग्ध विकास बोर्डका अनुसार नेपालको अर्थतन्त्रमा दुग्ध क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण छ। कुल कृषि गारास्त उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब 25% छ, जसमा दूध मुख्य क्षेत्र हो। आर्थिक वर्ष 2081/82 तथ्याङ्क अनुसार नेपालमा वार्षिक 27,18,177 मेट्रिक टन दूध उत्पादन भएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारमा विद्रोहीको नियन्त्रणमा रहेको एक क्षेत्रमा भएको भीषण विस्फोटमा 55 जनाको मृत्यु भएको छ। दर्जनौ मानिस घाइते भएका छन्। शान राज्यको नामखाम टाउनशिपमा भएको यस घटनामा 25 महिला र 30 पुरूषको मृत्यु भएको छ। केही अन्य रिपोर्टहरूमा भने फरक फरक तथ्याङ्क दिइएको छ। यस क्षेत्रमा नियन्त्रण कायम राखेको र सेना विरूद्ध लड़िरहेको समूह ताङ नेशनल लिबरेशन आर्मी टीएनएलएले खानी र ढुङ्गा फुटाउन प्रयोग गरिने विस्फोटक पदार्थ पड्किएका कारण यो दुर्घटना भएको बताएको छ। टीएनएलएको विज्ञप्ति अनुसार यो अन्जानमा भएको विस्फोट आइतबार दिउँसो 12 बजे भएको थियो। एएफपीका अनुसार देशका धेरै विद्रोही समूहहरू आफ्ना गतिविधिहरू सञ्चालन गर्न बहुमूल्य खनिज खानीहरूमा निर्भर रहने गर्छन्। सुरक्षाको भितलो व्यवस्थाका कारण खानी भत्किने र यस्ता दुर्घटनाहरू हुने गरेका छन्।
1: अब खेल समाचार। गुजरात टाइटन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू लगातार दोस्रो पटक इण्डियन प्रिमियर लीग आईपीएलको च्याम्पियन बनेको छ। अहमदाबादमा गैराती फाइनल खेलमा बेंगलुरूले गुजरातलाई 5 विकेटले पराजित गरेको हो। गुजरातले दिएको 156 रनको लक्ष्य बेंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूका लागि विराट कोहलीले 42 बलमा 9 चौका र 3 छक्काको मद्दत सहयोगमा अभिजित रहँदै सर्वाधिक 75 रनको अर्धशतकीय इनिङ खेले। वेंकटेश अय्यर 16 बलमा 4 चौका र 2 छक्काको सहयोगमा 32 रन बनाउँदै पेभिलियन फर्किए। गुजरातका लागि रसिद खानले 2, कास्तिगो रबाडा, मोहम्मद सिराज र अर्शद खानले समान 1 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 155 रनको मध्यम योगफल तयार पारेको थियो। गुजरातका लागि वाशिङटन सुन्दरले अभिजित सर्वाधिक 50 रनको अर्धशतकीय इनिङ खेले। निशान्त सिन्धु 20 तथा जोस बटलरले 19 रन जोड़े। बेंगलुरूका लागि रसिफ सलाम 3, जोस हेजबुड र भुवनेश्वर कुमारले समान 2 तथा कुर्णाल पाण्डेले 1 विकेट लिएका थिए। लीग चरणको खेलमा शीर्ष स्थानमा रहेको बेंगलुरूले पहिलो क्वालिफायरमा गुजरातलाई नै पराजित गरी फाइनलको यात्रा तय गरेको थियो। एलिमिनेटरमा सनराइजर्स हैदराबादलाई पराजित गरेर आएको राजस्थान रोयल्सलाई दोस्रो क्वालिफायरमा पराजित गरी गुजरातले फाइनलसम्मको यात्रा गरेको हो।
0: अब मौसम। आज देशका केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम लगायत कोशी बागमती र गण्डकी प्रदेशका हिमालय र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पनि मध्यम वर्षा हुनेछ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमालय र पहाड़ी भूभाग लगायत कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमालय भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: 5 दिने भ्रमणका लागि राष्ट्रपा सभापति लामिछाने दिल्ली जाँदै भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीसँग पनि भेट गर्ने तयारी।
0: प्रतिनिधि सभा बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै राष्ट्रपतिद्वारा 2 विधेयक प्रमाणीकरण।
1: हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्ला पुग्यो। बढीमालिकामा भीड़बाट लडेर 2 जनाको मृत्यु।
0: म्यानमारमा विद्रोहीको नियन्त्रण रहेको क्षेत्रमा शक्तिशाली विस्फोट, 55 जनाको मृत्यु, कयौं मानिस घाइते भएको आशंका।
1: र गुजरातलाई हराउँदै बेंगलुरू लगातार दोस्रो पटक आईपीएलको च्याम्पियन।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लूकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063613195 र 98467153068।
8: ल नहोस् छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लाइजमा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमा त महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्।
9: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिङ्स, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लाई, डेलीगौड़ा हेल्पपोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414008। सिटीईभीटी बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलीगौड़ामा भर्ना खुल्यो।
10: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
10: सिट सीमित छ, यही जेठ 13 गतेसम्म फर्म भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू
10: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
9: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
10: समेना गृह र छात्रावासको व्यवस्था,
9: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
10: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
9: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्लागन्जी स्वाद दुलेगौड़ा तनहो,
10: फोन 065414056, मोबाइल 98660 80615, 98459715598, 98560 44344 र 98413 61788।
9: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक धुलीगौड़ामा
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
9: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमओली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
10: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौड़ा, सम्पर्क 065414233 र 98678 87।

0: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार।
1: हार्दिक निमन्त्रणा यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति। तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
2: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
2: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
2: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
0: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसोनीको ठिक पारिपट्टि।
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
11: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
11: हाम्रा विशेषताहरू:
10: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
11: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
10: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
11: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
10: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0658-71479 र 9856062065।
12: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
13: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
12: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ।
14: मोबाइल 9851088461 र सिजन गुरुङ 9745440900।
15: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
16: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल मात्र बल्छ करारा मात्रै भयो
15: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
16: तिमीलाई पर्किने बाइकहरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
17: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
18: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
19: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मुनी लगाएर हो
16: साँच्चीकै मुनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मुनी लाउने खालको छ
19: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
16: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
17: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमनी स्कूल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
20: यसको बुवा यसपालि अलिअलि गरगहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ दाजुन्जेल त हुने मान सम्मान इज्जत बढेको
21: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनसारी पसल खोजौला नि
20: सेन्जा धनलक्ष्मी सुनसारी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
22: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
23: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
22: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीपलाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर राम विश्वकर्मा 9811716069 राजु विश्वकर्मा 9807169
24: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्ने भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त
14: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422 दिपेश मल्ल ठकुरी 9808501420 दीप मल्ल ठकुरी 9460141530
25: सुन्नु न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
26: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
25: कहाँ
26: गन्जकी मेडिकल हल
27: हो
0: गंडकी मेडिकल हल अब छाला संबंधी सब समस्या अत्याधुनिक मेसिन परीक्षण करी विशेषज्ञ डॉक्टर उपचार परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
26: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउन परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
0: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिद्धेलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
26: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैंकको ठ्याक्कै पारि सम्पर्क 0965903969 मोबाइल 9840826926।
1: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
0: होटल फ्यामिली एन्ड लज खैरेनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856 2420, 9801454674 र 9846 2420।
3: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
4: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
3: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
4: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
3: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
5: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113508, 9867614181, 9463325582, फेसबुक जेसीए स्कूल पोखरा।
6: मरेमी के हो?
27: हेर त रगत रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटो पो बाटो काटेको।
27: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
27: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
28: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा
7: सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: एक्सेप्टिंग 2.8 अंतर्मन को आवाज।

0: प्रदेश जन स्वास्थ्य कार्यालय तनहु को सूचना आयोजन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खाना बाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको छिन्न भएको नुन मार्फत खाने कुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जन स्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
2: साँच्चीकै मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
4: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
5: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
6: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली सुकना गण्डकी 10 मिनम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
7: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल
5: हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ।
7: अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास। मोबाइल 9864078528 र 9908816142।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार सेवाहरू
10: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरू रोगहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
9: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
10: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
9: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
10: शरीरमा जम्मा भएको पस टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
9: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
10: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
11: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
11: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
2: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
11: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिमकै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
2: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर

0: बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846956999 छ।
4: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
5: हामीलाई कसरी रगतको कमी हुन्छ त नि?
4: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
5: यो रक्त अल्पता भएन के हुन्छ नि मिस?
4: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
5: यसबाट बस्न के गर्छ?
4: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
5: यो चक्की कहाँ पाइन्छ नि?
4: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: अके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त भुलेर दुःख मात्रै पाइयो।
7: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानुपर्छ है। होलसेलमा समय पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र? हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसेवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोप्राइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 9846961220।
7: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मरमत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
12: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मरमत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
13: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
13: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा पृथ्वी बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भूज बहादुर सुना।
16: मोबाइल 9800558537 र 9800665159।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके ल, जाऊ।
10: हजुर सिद्धिल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा
17: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई

0: तपाईं टर गोविन्द सिद्देल फोन 9860-28543 र 9840-00787।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनिटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, बेन्च तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9864078302।
3: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
4: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
5: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
5: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
4: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार।
5: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615885595044044।
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ताइनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एक लिटरमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628091।
9: सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धित समस्या।
10: समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
9: फाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
10: पिनास नाकको एलर्जी नाकमा मासु पलाएको
9: मृगौलाको पत्थरी पिसा पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
10: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
9: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
10: जन्डिस टाउको दुख्ने अनिद्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
9: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
10: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिद्धि कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
11: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मिन बहादुर सुनार 9853519122 9508 र 9460279246
12: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
13: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
12: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
14: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801132475
15: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
16: हेर्न कान्छी यति त पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
15: बजारै भरे फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
16: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
14: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151663136
17: अन्तर्मनको आवाज
18: स्टुडियो अहिले बिहानको 10 बज्यो
5: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेडपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
20: ढोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अप्सेल प्रेस दुलेगौडा बिपी चोक
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुईवटै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणका लागि पेश हुन आएका दुईवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नियमावली पहिलो संशोधन विधेयक 2083 विधेयक नेपालको संविधानको धारा 113 उपधारा 2 बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जानकारी दिनुभयो। यसैबीच संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संसद सचिवालयले सिंहदरबारमा बैठक आज दिउँसो 1 बजेदेखि शुरू हुने जनाएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्लेले गत शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ। कार्यसूची अनुसार अर्थमन्त्री वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको आर्थिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यस्तै गरी बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने सचिवालयले जनाएको छ। प्रतिनिधि सभा नियमावली 2083 पारित भएको छ। बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावलाई सभाको बहुमतले पारित गरेको हो। सभामुख डोलप्रसाद दर्यालले प्रतिनिधि सभा नियमावलीको मस्यौदा समितिको प्रतिवेदन 2083 नियम 2 263 र अनुसूची 1-7 नियमावलीको अंग बनेको घोषणा गर्नुभयो। बैठकले नियमावली मस्यौदा समितिको प्रतिवेदनका सम्बन्धमा सभापति प्राजुलीले जवाब दिने क्रममा स्वीकार गर्नुभएको संशोधन स्वीकृत भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाली सभापति रवि लामिछानेको भारत भ्रमण कार्यक्रम सार्वजनिक गरेको छ। रासोपाका अनुसार सभापति रवि लामिछाने भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणमा आजबाट आउँदो शुक्रबारसम्म भारत भ्रमणमा जानुहुने भएको छ। लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। साथै उहाँले भारतीय जनता पार्टीका शीर्ष नेतृत्वसँग पनि छलफल गर्ने साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ। भारत भ्रमणका बेलामा सभापति लामिछाने व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि रहेको छ। पार्टी सभापतिसँगै उहाँकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य पनि भारत जाने रासोपाले जनाएको छ। भ्रमणका क्रममा रासोपा प्रतिनिधि मण्डलले अध्यक्ष नवीन सहित पार्टीका अन्य वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको भारतीय जनता पार्टीको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संघीय संसदमा नेपालको सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति 10 विद्यार्थी संगठनले संयुक्त रूपमा विरोध जनाएका छन्। अनरेसोभ्यू अखिल समाजवादी, अखिल छैठौं अनरेसोभ्यू क्रान्तिकारी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल, जनपक्षीय विद्यार्थी युनियन नेपाल, अनरेसोभ्यू अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनका अध्यक्षहरूले संयुक्त प्रेस वक्तव्य जारी गरेर प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रघाती, आत्मसमर्पणवादी र राष्ट्रहित विपरीत भएको आरोप लगाएका छन्। संयुक्त वक्तव्यमा लिपुले कालापानी र लिम्पिया धुरा लगायतका नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी रहेको अवस्थामा प्रधानमन्त्रीबाट राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई कमजोर बनाउने अभिव्यक्ति आउनु गम्भीर र निन्दनीय विषय भएको उल्लेख गरिएको छ। नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेको भनाईबारे परराष्ट्र मन्त्रालयले आधिकारिक स्पष्टीकरण दिएको छ। मन्त्रालयका अनुसार नेपाली भूमि लिपुलेख क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्राको मार्ग सञ्चालन गरेको विषयमा नेपाल सरकार को आधिकारिक धारणा यस अगाडि नै गत वैशाखको 20 गते स्पष्ट पारिसकिएको उल्लेख गर्दै यस विषयमा भारत सरकारबाट पनि कूटनीतिक नोट मार्फत प्राप्त भएको मन्त्रालयले जनाएको छ। त्यस्तै गरी दुवै पक्षले सीमा विवादलाई कूटनीतिक माध्यम र आपसी छलफलबाट समाधान गर्ने प्रतिबद्धता दोहोर्याएको उल्लेख छ। नेपाल र भारत बीच सदियौं पुरानो खुल्ला सीमाना रहेको र नेपालको अन्तर्राष्ट्रिय सीमा सन् 1816 को सुगौली सन्धिद्वारा निर्धारण गरिएको मन्त्रालयले स्मरण गराएको छ। सुस्ता लिम्पिया धुरा लिपुलेक र कालापानी क्षेत्रका केही भागमा अझै सीमा नक्साङ्कन पूरा नभएको तथा कतिपय ठाउँमा 10 गडा क्षेत्रको अतिक्रमण र सीमा पार भोगचलनको समस्या रहेको पनि स्पष्ट पारेको छ। प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको विषय मूलत 10 गडा क्षेत्रको अतिक्रमण र सीमा पार भोगचलनसँग सम्बन्धित रहेको मन्त्रालयले जनाएको छ। तनहुका सबै स्थानीय तहमा क्रमशः मगर भाषाको पठन पाठन विस्तार गरिने भएको छ। मगर भाषा लिपि संस्कृति र पहिचानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण प्रदान गरेर विद्यालय स्तरमा पठन पाठन विस्तार गर्ने तयारी थालिएको हो। नेपाल मगर संघ तनहुको आयोजनामा तथा शुक्ला गण्डकी नगरपालिकाको सहयोगमा आइतबार शुक्ला गण्डकीमा आयोजना गरिएको मगर भाषा संस्कृति पाठशाला विषय कार्यशाला गोष्ठी 2083 उक्त जानकारी दिएको हो। नेपाल मगर संघ तनहुका अध्यक्ष हर्क बहादुर थापा मगरले जिल्लाका 10 वटै पालिकाको सहभागितामा जिल्ला स्तरीय प्राज्ञिक परिषद गठन गरेर मगर भाषाको स्थानीय पाठ्यक्रम तयार गरिएको बताउनुभयो। उहाँका अनुसार पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक शिक्षकहरूलाई प्रशिक्षण समेत प्रदान गरिएकाले आगामी दिनमा पालिकाहरूसँग समन्वय गरेर विद्यालयमा मगर भाषाको पठन पाठन विस्तार गरिनेछ। वहाँले मातृभाषा शिक्षाले समुदायको भाषा संस्कृति इतिहास र मौलिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्थानीय सरकारको सहयोगमा जिल्लाभरि अभियानका रूपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकी नगर समितिको प्रथम अधिवेशन मार्फत हरि खड्का सभापतिमा चयन हुनुभएको छ। तदर्थ समितिको संयोजक समेत रहनुभएका खड्का सँगै सभापति पदमा उम्मेद्वार बन्नुभएका जिल्लाका उपसभापति विजय जोशी र नगरको तदर्थ समितिका सचिव राजेश पाण्डे पराजित हुनुभएको छ। हिजो सम्पन्न भएको मतदानमा खड्काले 88 मत प्राप्त गर्दा जोशीले 50 र पाण्डेले 39 मत प्राप्त गर्नुभयो। यस्तै उपसभापतिमा विज्ञान भण्डारीलाई पराजित गरेर रूपा पौडेल विजयी हुनुभएको छ। पौडेलले 88 मत प्राप्त गर्दा भण्डारीले जम्मा 74 मत मात्रै प्राप्त गर्नुभयो। यस्तै सचिव पदमा सरोज पौडेललाई पराजित गरेर पवित्र पोखरेल विजयी हुनुभएको छ। पोखरेलले 89 र पौडेलले 76 मत प्राप्त गर्नुभएको थियो। यी बाहेक अन्य पद भने सर्वसम्मत रूपमा चयन भएको राष्ट्रपा शुक्ला गण्डकी नगर समितिले जानकारी दिएको छ। तनहुको भानु नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्रविधिको आधुनिक प्रयोग मार्फत नगरवासीको स्वास्थ्य परीक्षण शुरू गरेको छ। नगरपालिकाले स्वास्थ्य क्षेत्रमा भित्रिएको नयाँ प्रविधि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर छातीसँग सम्बन्धित रोगको खोज पड़ताल गर्ने अभियान अन्तर्गत सञ्चालन गरेको शिविरबाट 23 जना क्षय रोगी पहिचान भएका छन्। भानु नगरपालिका तीन खहरे स्थित स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एआई प्रविधिमा आधारित छातीको एक्सरे परीक्षण शिविरमा कुल 394 जनाको छातीको परीक्षण गरिएको हो। परीक्षणका क्रममा 23 जनामा क्षयरोगसँग मिल्दोजुल्दो लक्षण तथा संकेत देखिएपछि उनीहरूलाई थप पुष्टि र आवश्यक प्रयोगशाला परीक्षणका लागि प्रादेशिक अस्पताल दमौलीमा रेफर गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्य चन्द्र भट्टराईले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा तनहु अन्तर्गत 9 वटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ। संगठन विस्तार अन्तर्गत राष्ट्रपाले जिल्लाका 10 वटा पालिका मध्ये 9 वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको जनाएको छ। अधिवेशन अन्तर्गत वेश नगरपालिकामा चुडामणी दाहाल, विमान नगरपालिकामा उत्तम सुवेदी, भानु नगरपालिकामा विष्णु पोखरेल, देवघाट गाउँपालिकामा बलबहादुर छेत्री, आबुखेरनी गाउँ समितिमा राम श्रेष्ठ, बन्दीपुरमा शम्भु श्रेष्ठ, छिगिरिङमा प्रेम थापा, शुक्ला गण्डकी नगरमा हरिबहादुर खड्का र मेग्दे गाउँ समितिमा मनोज अधिकारी सभापतिमा चयन हुनुभयो। अब रिसिङ गाउँ समितिमा अधिवेशन हुन बाँकी रहेको छ। राष्ट्रपतिले आगामी असारको 7 गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेकाले त्यसै अन्तर्गत देशैभरि संगठन सुदृढीकरण अभियान चलिरहेको छ। तनहुँमा पनि सोही अभियान अन्तर्गत वडा र पालिकाका हरेक तहमा नेतृत्व चयन तथा संगठन पुनर्संरचनाको काम भइरहेको राष्ट्रपति जिल्ला सभापति विश्ववास दोलाले बताउनु भएको छ। म्यानमारमा विद्रोही समूहको नियन्त्रणमा रहेको एउटा गाउँमा भएको भयानक विस्फोटमा परेर कम्तीमा पनि 55 जनाको मृत्यु भएको छ। विस्फोटमा परेर दर्जनौं मानिसहरू घाइते भएका छन्। चीनसँग सीमा जोडिएको साङ राज्यको नाम खाम टाउनशिपमा पर्ने काउन ट्र्याक गाउँमा यो दुर्घटना भएको हो। विद्रोहीहरूको नियन्त्रणमा रहेको सो क्षेत्रमा भएको विस्फोटमा 25 महिला र 30 पुरूषको ज्यान गएको स्थानीय स्रोतहरूले जनाएका छन्। विस्फोट लगत्तै गाउँमा धुवाको ठूलो मुसलो देखिएको थियो भने यसको धक्काले आसपासका शहरहरू पूर्ण रूपमा ध्वस्त भएका थिए। विस्फोट भएको स्थानमा ठूलो खाल्टो बनेको छ र रूखहरू समेत जलेर नष्ट भएका छन्। सो क्षेत्रमा नियन्त्रण जमाएर सरकारी सेना विरूद्ध लड़िरहेको विद्रोही समूह ताआङ नेशनल लिबरेशन आर्मीले खानी उत्खननका लागि भण्डारण गरेर राखिएको विस्फोटक पदार्थ र अचानक पड्किएर दुर्घटना भएको जनाइएको छ। घटनाको आधिकारिक अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ। अब अन्तिममा खेल समाचार। साफ महिला च्याम्पियनशीप फुटबलको सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ। भारतको गोवामा रहेको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको समूह बीको अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई 3-0 अन्तरले पराजित गरेपछि सेमी फाइनलको समीकरण पूरा भएको हो। अब सेमी फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ भने भारतले भूटानसँग खेल्नेछ। नेपाल समूह ए को विजेता बनेको छ भने बंगलादेश समूह बी को विजेता बनेको छ। समूह ए बाट यस अगाडि नेपाल समूह विजेता र भूटान समूह उपविजेता बनेर सेमी फाइनलमा प्रवेश गरेका थिए। समूह बीबाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रूपमा सेमी फाइनलमा पुगिसकेका छन्। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बंगलुरूले जितेको छ। गैराती भएको खेलमा बंगलुरूले गुजरात टाइटन्सलाई 5 पराजित गरेको हो। गुजरातले दिएको 162 रनको लक्ष्य पछ्याउने क्रममा बंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर भेट्टाएको छ। बंगलुरूका विराट कोहलीले अभिजित 75 रन बनाउनु भयो। गुजरातका रशीद खानले 2 विकेट लिनुभएको छ। त्यसैगरी अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिलो ब्याटिङ गरेको गुजरातले 8 विकेट गुमाएर 155 रन मात्र बनाएको थियो। गुजरातले 8 विकेट गुमाएर 155 रन बनाएको थियो। गुजरातका वाशिङटन सुन्दरले अभिजित 50 रन बनाउनु भयो। बंगलुरूका रसिक सलामले 3 तथा भुवनेश्वर कुमार र जोस हेजलवुडले समान 2 विकेट लिनुभयो। योसँगै बेंगलुरूले लगातार 2 आईपीएलको उपाधि जितेको छ। गुजरातले भने सन् 2022 उपाधि जितेको थियो। आईपीएलको फाइनल खेल हेर्न जान्ने दर्शकहरूका लागि हिजो विशेष रेल सेवा समेत सञ्चालन गरिएको थियो। आईपीएल क्रिकेटमा 10 टोली सहभागी भएका थिए। हवस्त, नै विविध खबरहरू सँगसँगै बिहान 10 धोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। दिउँसो 2 हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.5 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिन कि क्या हो?
3: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
5: एक सय तीन थुप्रो आठ अन्तर्मनको आवाज।
6: अफिसबाट अमित फोन
7: गर्छु, पछि गर्दा गर्छु। आज पनि ढिला भयो।
8: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै आमा भनेर प्रभुसँगको यो आत्मीय झन्डे म एकदमै आनन्दित महसुस गर्छु।
9: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
10: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
11: ल न छिटो निस्का, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्कुल कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिङ्स, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लाई, धुलेगौडा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित, फोन 065414100008।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नद्दै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि ठिया बनाएर ल्याउँछु। यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैलाई कुरा गरेका दिपा। ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौला है।
1: दीर्घाई फर्निचर सोरुम,
0: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायो, पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9845061268 र 9845602068।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा राईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्गी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855-23420, 9801-54674 र 9845-23420।
0: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है। हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र? पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
0: सेन्सीको पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोप्राइटर समीक्षा गुरुङ। सम्पर्क 9841633101 र 9468-83522।
3: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
4: म्याडम, धुम्रपान भनेको के हो?
3: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
3: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्र कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
4: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
3: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इंग्लिश बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
6: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुदुङ्गी।
6: हाम्रा विशेषताहरू
7: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
6: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
7: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
6: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
7: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98562665।
0: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक धुलेगौड़ामा
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
0: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी पल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमओली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 धुलेगौड़ा सम्पर्क 0564142333
8: र 98678687।
2: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालचुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
9: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
2: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र सार्टफेयर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462614726।
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
8: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
0: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
8: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
9: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट
12: सिंगापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहना देखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिंगापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कमर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कन्थमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ नाकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युर सिंगापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोपाइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811403305।
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
14: 103.8 मेगाहर्ज प्रेजेन्ट एभ्रीडे 10:30 AM टु 12:00 PM
13: इट्स टाइम फर कलिङ टाइम
14: ओन्ली अन रेडियो ढोरबाराही।

0: हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले तिमीलाई सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज सन्दर्भका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodholbarahi.com.np लगइन गरेर विश्वभरिका साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सदा आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु. प्रोग्राम रहेको छ कलिङ टाइम र म कार्यक्रम प्रस्तुत आउनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म. अनि आज सोमबारको एपिसोडमा रहेर चाहिँ हामी मिठा मिठा गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौँ. आधुनिक गीत संगीत सुन्नु मन लागेको छ भने पनि यहाँले चाहिँ रोजाइमा पार्नको लागि साथीभाइलाई सम्झना सन्देश राख्दै 0625414200 बाचो भएर हामीसँग जोडिन सक्नुहुन्छ जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण संसादी पसल दोलेगौडाले. प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै अहिलेको लागि भने एकजना साथी हुनुहुन्छ सहभागी गराइहाल्छु. हेलो नमस्ते हजुर.
1: दर्शन नमस्ते
0: हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो खगीमायाजीलाई.
1: हजुर धन्यवाद.
0: अनि के छ पिरुङतिरको हालखबर अनि तपाईँको नयाँ नलो सुनाइदिनुहोस् न त.
1: हजुर यता हाम्रो पिरुङतिरको नयाँ नलो खबर खास विशेष छैन.
0: हजुर
1: दुई दिन भयो घाम लाग्यो. अब नयाँ नलो कुरो भनेको अब घाम लगाइराखेको छ. बिहान चाहिँ यसो पहिरो लाग्यो.
0: बिहान
1: यसो छलङ्गै घाम लगाइराखेको छ. गोर्नेको चाहिँ अब मैले सबै सोल्के दौरा सौरा बोकेर सबै भइयो. अब रोप्नेमा तयारी हो. अब
0: हो भनेपछि अब मकै सँगसँगै कोदोको तयारी बिउ राखिसक्नु भयो.
1: बिउ त राख्ने छ अहिले त राख्ने हजुर. कोदो त त्यही
0: ल ठिकै छ. काम कार्य चाहिँ एकदमै राम्रोसँग छाँझो फेर पाँझो चाहिँ मिलाउँदै हुनुहुँदो रहेछ होइन. त्यही अनुसारको काम गर्दै गर्नु होला. अनि खानपिन चाहिँ भएको छ कि छैन त?
1: खानपिन भएको
0: छैन है. ल मिठो गरेर खाना पनि खाँदै गर्नु होला अनि हामीलाई पनि सुनेर साथ दिनु होला. अनि अहिलेको समयमा हाम्रो खगीमायाजीलाई आज कुन गीत सुन्नु मन लागेको छ त नि?
1: हजुर मलाई पुरानो तिन दिनको जीवनमा सुन्न पनि सक्दैन भनेको गीत भन्नुहुन्छ.
0: यस्तो मधुर गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: हजुर सर्वप्रथम हजुरको लागि
0: थ्याङ्क यू सो मच.
1: हाम्रो फेरि भोग रहेको तिनको लागि पछ्याउने साथीको लागि जति पनि मलाई माया गर्नु पर्ने तिमीहरूको एक मात्रमा सबै कसरी बिर्सेको छैन भनेर बिराउँछु. नमस्ते बाई बाई शुभ दिन.
0: बाई बाई शुभ दिन सुटिन्छौ. उहाँ हुनुहुन्थ्यो खगी माई थापाजी पेरुङदेखि. उहाँको रोजाइको मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु. नरेन्द्र प्यासीको आवाजमा सजिएको थिएँ बिनाको जीवन. यस्तो मधुर गीत सिकार्नु होला है त.

0: हजुर, तिमी बिनाको जीवन यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। हाम्रो खगी माझीको रोजाइमा रहेको थियो भने अहिलेको लागि फेरि पनि हामीसँग कोही साथी हुनुहुन्छ लाइनमा, ढिला नगरी स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर।
1: हेलो
0: दर्शन, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ओमनासीलाई। अनि के छ नयाँ नौला हालखबर पछिल्लो समय, के कता व्यस्त हुनुहुन्छ हाम्रो दाजी? नयाँ नौला खासै केही पनि छैन है। अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ है। अनि साथीहरूले अब रोजाइमा गीतहरू सुनाइराख्दा सुनिराख्दा अनि यो समयमा चाहिँ कुन चाहिँ गीत सुन्नु मन लागेको छ त नि आज? उदित नारायण झाको अब कुन चाहिँ गीत राखिदिने होला? ल, उदित नारायण झाको चाहिँ जुनै पनि गीत हामी एउटा चाहिँ बजाउँछौ। ल, कसलाई सुनाउन चाहनुहुन्छ? हस्त, नमस्कार। छुट्टिन्छौ हुमना शर्मा जी हुनुहुन्थ्यो, हामीलाई लेख्नादेखि सम्झनु भएको थियो। उदित नारायण झाको कुनै पनि गीत भन्दै हुनुहुन्थ्यो, केसीमा चाहिँ हामी लाजको लाली पोते राई देउन सुमधुर गीत म राख्छु, तर अहिलेको लागि भन्ने फेरि पनि एकजना साथी हुनुहुन्छ। हेलो, नमस्ते हजुर।
2: गुड
0: मर्निङ हजुरले कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो अमृतजीलाई। एकदमै सन्चै आरामै छौ। तपाईँको गर्मी चाहिँ अब मजाले बढेको छ त्यही
2: हो।
0: हजुर हजुर,
2: टिमको मासुको खाना तल टिमुरको तातो, टिमको तातो टिमुरको खुसानीको
0: न्याउली
2: बनेमा भन्ने गीत बजाउँदिनु है।
0: ल, न्याउली बनेमा यो गीत चाहिँ कसलाई सुनाउनु? थ्याङ्क यू सो मच। नमस्ते भाइ भाइ, अमृतुला सन्जी हुनुहुन्थ्यो, उहाँको रोजाईको गीत चाहिँ हामी केसीमा सुन्छौ। अहिलेको लागि चाहिँ भर्खरै सुट्नु भएको थियो होमनासीको रोजाईमा रहेको उदित नारायण झाको कुनै पनि गीत लास्टको लाली पोते राई देउन। यो गीतमा चाहिँ साथमा मल्लिका कार्कीको पनि आवाज रहेको छ, स्वीकार्नु होला है त।

0: हजुर यो सुमधुर गीत सँगसँगै अब भन्ने पालो तपाईँको रहेको छ 0965414200 शून्य शून्यको बाटो भएर आफूलाई मनपर्ने गीत संगीत रचनामा पार्नको लागि आउन सक्नुहुन्छ र फेरि पनि कोही सहभागी साथी हुनुहुन्छ लाइनमा. हेलो नमस्ते हजुर.
1: नमस्ते हजुर.
0: दर्शन नमस्ते हजुर. कति दिन पछि होला.

0: कार्यक्रममा धेरै धेरै दिन पछि धेरै धेरै स्वागत छ है हाम्रो टोपजीलाई। अनि खोरादीतिरको हाल खबर सुनाइदिनुहोस् न त पहिला।
1: ज्यानमा हावा उरिन्छ होइन?
0: हजुर हजुर,
1: ज्यानमा चटङ चुटुङ हुन्छ, घरि घरि अब राम्रै हुन्छ त्यस्तो।
0: अनि तपाईँको पनि सुन्नु मन लाग्यो कि यतिका दिनतिर चाहिँ अब कता व्यस्त हुनुहुन्थ्यो होइन, कतातिर हुनुहुन्थ्यो होला, यस्तो अब सम्झनै गाह्रो पर्ने गरी हो र। अनि के छ, तपाईँ सन्चै आरामै हुनुहुन्छ? ठिकै छु, हामी पनि एकदमै ठिकठाकै छौँ, ठिकै छौँ। अब तपाईँको भाषामा भन्नुपर्दा ठिकठाकै छौँ है हामी पनि। अनि के छ, नयाँ नौलो सुनाउनु पर्ने साथीहरूलाई के छ? केही छैन है। अनि
1: भन्नुखेरि अब सतर्क रहनु, मौसम हो त्यस्तो चल्दाखेरि होइन।
0: हजुर हजुर, ल अहिलेको लागि भने यो कुराकानी सँगसँगै अब हामीसँग जोडिराख्दा आज कुन चाहिँ गीत सुन्नु मन लागेको?
1: हजुर,
0: जिउँदै जलेको आत्मा मेरो।
1: हजुर,
0: आत्मा मेरो यो चाहिँ कसको आवाजमा छ होला? आत्मा मेरो भनेर
1: गीत
0: गीत चाहिँ भेटे कि यो चाहिँ अब लोक भाकातिर पर्छ र
1: पर्दैन?
0: यहाँ चाहिँ के भन्छ ठ्याक्कै, अब जानवी थापा मगर दिपा थापाको चाहिँ आवाजहरू पनि छ है। जिउँदैको आत्मा मेरो मिलेसम्म अब दुनिया जहाँ छ भन्ने पनि छ, तर जिउँदै जलेको आत्मा मेरो भनेर त लोक भाका देखाउँछ त। ल ठिकै छ, अब यो गीत मैले पनि भेटेको छु, मिलेसम्म हामी मजाले सुन्छौ है। यदि नमिलेको खण्डमा चाहिँ बजाउन नमिलेको खण्डमा चाहिँ कुन चाहिँ गीत सुनाइदिने होला? कस्तो चोट दियो घाउ नदेखि नै किन होला यति मार्मिक मार्मिक गीत सुन्नु मन लागेको हाम्रो टोपजीलाई? ए बिरह नै हुन्छ है नि त। ल यो बिरह गीत सँगसँगै अहिलेको लागि भने एकदमै अब रेडियो प्रोग्राम सुनेर चाहिँ इन्जोय गर्नु होला, धेरै बिरहतिर चाहिँ नपुग्नु होला। अनि साथीभाइलाई मजाले सम्झना सन्देश राखिदिनु।
1: थ्याङ्क
0: यू सो मच। नमस्ते, बाई बाई, शुभ दिन। त विष्णुजी हुनुहुन्थ्यो, हामीलाई कुरादेखि देखि सम्झाउनु भएको थियो, अनि धेरै दिन भएको थियो नि त है कुराकानी पनि नभएको, अनि एउटा मिठो गीत सँगसँगै छुट्टिन्छु भन्ने सोचेको थिएँ, तर अब विश्राममा जानुपर्ने बेला पनि भइसक्यो, उहाँसँग थोरै कुराकानी पनि भयो है। सो अहिलेको लागि भने कार्यक्रमको पहिलो विश्राम पश्चात हामी 11 बजेको टाइम चेक लगतै मिठो गीतको साथमा चाहिँ उपस्थित हुन्छौँ, हामी सँगै रहनुहोला है त।
2: This is Radio Dhorbarahi 103.8 MHz. पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460069246। छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार।
3: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति। साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर।

0: शुक्लानन्द गिचार दुलेगौड़ा बीपी चोक
1: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878 प्रशांत नेउपाने 9860026925
2: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
3: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
2: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
3: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
4: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
5: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
4: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
2: ए सबिना यस्तो हतारमा कता हो
6: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो घर भना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
2: ल बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
7: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचादी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास मोबाइल 9846078528 र 9908816142
8: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो
9: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
8: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्
9: सिट सीमित छ यही जेठ 13 गतेसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्
8: हाम्रा विशेषताहरू
9: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने
8: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने
9: समेना गृह र छात्रावासको व्यवस्था
8: आधुनिक प्रयोगशाला तथा पूर्वाधार
9: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन
8: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
9: फोन 0650410056 मोबाइल 9860806615 9849015598 9560443744 र 9413167888
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बया पुन
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
10: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर एग्जमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरियोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टीरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियूष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ। 24
13: घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइ साइंसेस प्राली पोखरा 9 फोन 0161-590-162-593।
14: मानसिक स्वास्थ्य समस्या का लक्षण
15: डर लाग्नु, निद्रा नलाग्नु,
14: अनौठा विचार आउनु,
15: निराशा बढ्नु, खुशी नहुनु,
14: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
15: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
14: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
15: छटपटी हुनु, चिटचिट पसिना आउनु,
14: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
15: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
14: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
15: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
17: हो नि, पोखरा मुस्ताङदेखि बन्देपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि? हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
18: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
17: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
19: This is Radio Dhorbarahi, 103.8 MHz.
20: Station 1.
19: Studio Talchit.
20: Aile, Vienna ko 11 bajyo.
21: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98168 95301।

हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कल इन टाइम र साथीहरूलाई चाहिँ हामी केहीसिनमा सहभागी गराउँछौ। 0564142000 बाटो भएर अघि सहभागी जनाउने साथीहरूको रोजाईको गीतलाई पनि कार्यक्रममा स्थान दिन बाँकी नै छ। आफूलाई मन परेको गीत संगीत रोजाईमा पार्नको लागि हामीसँग जोडिँदै गर्नुहोला र साथमा साथीभाइलाई सम्झना सन्देश पनि राख्न सक्नुहुन्छ भने अघि कार्यक्रममा सहभागिता जनाउनु भएको थियो अमृत सन्जी हुनुहुन्थ्यो। उहाँको हृदयमा रहेको सदाबहार पछिल्लो समयको ट्रेन्डिङ सङ पनि रहेको छ न्याउली बनेमा बोलको गीत रहेको छ, जहाँ चाहिँ आवाज रहेको छ शान्ति श्री परियार अनि प्रशान्त शिवाकोटीको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला।

हजुर न्याउली बनेमा बोलको यो सुमधुर गीत तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु र यस्तै आफूलाई मनपर्ने गीत संगीतहरू रोजाइमा पार्नको लागि आउन सक्नुहुन्छ 0625414200 बाटो भएर भने हामी चाहिँ फरक बार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौ बिहानको 10:30 देखि अबको 12 बजेको समयसम्म यो समय दिवस श्रोता साथीसँगको रमाइलो मिठा मिठा कुराकानी सँगसँगै साथमा आधुनिक गीत संगीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिन्छौ र आज रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिने दिन पनि रहेको छ जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माबु सुनसुनसादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ भन्ने यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै अघि हामीसँग जोडिनु भएको थियो टोपजी र उहाँले चाहिँ एउटा मार्मिक गीत रचना पार्नु भएको थियो र मिलेसम्म कार्यक्रममा स्थान दिन्छु भनेको थिए अलिकति लोक भाका जस्तो लागेको थियो र सुमधुर गीत अलिकति मार्मिक नै रहेको छ जिउँदै जलेको आत्मा मेरो यो मार्मिक गीत पश्चात हामी पुनः उपस्थित हुन्छौ हामीसँगै रहनुहोला है त

0: जिउँदै जलेको आत्मामे रो मार्मिक शब्द संगीतले भरिएको सुमधुर गीत रहेको थियो। तपाईँमा कार्यक्रममा स्थान दिए सँगसँगै अहिलेको लागि भने हामीसँग कोही साथी हुनुहुन्छ, लाइनमा ढिला नगरी स्वागत गरिहाल्छु। हेलो नमस्ते हजुर। हेलो
1: हेलो
0: हेलो नमस्ते हजुर। हेलो
1: हेलो दिजु,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई। अनि रिताजीले हामी बोलेको सुन्नु भएको छ कि छैन?
1: सुन्दैछु दिजु।
0: अनि हामीसँग कुराकानी गर्दा चाहिँ आवाज एकदमै ढिलो आएको हो जस्तो लाग्यो है। ल, सुनेको भए चाहिँ अब कुराकानी गर्न सकिन्छ त।
1: हुन्छ।
0: अनि काउडाँडातिरको हालखबर सँगसँगै हाम्रो रिताजीको के छ नयाँ नौलो सुनाइदिनुहोस् न त।
1: मेरो
0: ताप्दै हुनुहुन्छ है? ल ठिकै छ, यो कुराकानी सँगसँगै रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन त आज? सुन्दै हुनुहुन्छ। अनि रेडियो प्रोग्राम सुनिरहँदा घाम ताप्दै गर्दा अहिलेको यो बिहानी समयमा चाहिँ हाम्रो रिताजीले आज कस्तो गीत सुन्नु मन लागेको छ त नि? यो मिठो गीत हामी कार्यक्रम स्थान दिइहाल्छौँ। कसलाई सुनाउन चाहनुहुन्छ? थ्याङ्क यू सो मच।
1: मेरो घर परिवारलाई।
0: ओके नमस्ते, छुट्टिन्छौ। बाई बाई। उहाँ हुनुहुन्थ्यो रिता आचार्यजी, हामीलाई काउडाँडादेखि सम्झनु भएको थियो। अनि अहिलेको लागि भने यो गीत सँगसँगै हामी विश्राममा जानुपर्ने पनि छ। ठिकै छ, एकजना साथीलाई लिऊ अनि त्यसपछि गीतको साथमा हामी विश्राम पश्चात चाहिँ आउँछौ नै। पहिला साथीलाई सहभागी गराउँछु। हेलो नमस्ते हजुर। हेलो कहाँदेखि कसको आवाज सुन्दैछु होला? सानो सानो आवाज आयो। हेलो कहाँदेखि कसको आवाज सुन्दैछु होला? पोखरा 28 चाहिँ हाम्रो नम्रताजी हुनुहुन्छ है? नम्रताजीको नयाँ नौला खबर के छ त पछिल्लो समयको?
1: ठिकै छ, मेरो
0: तपाईँको भन्नु? मेरो पनि एकदमै ठिकठाक छ। अनि यो भन्दा अगाडि पनि हाम्रो नम्रताजीसँग चाहिँ कुराकानी भएको थियो है? ल, अनि कुराकानी सँगसँगै रेडियो प्रोग्राम चाहिँ कतिको सुन्ने गर्नुहुन्छ नि हाम्रो नम्रताजीले? सुन्नुहुन्छ है? अनि अब सधैँ रेडियो प्रोग्राम सुनिरहँदा आज सहभागिता पनि जनाइसक्नु भएको छ। कुन चाहिँ गीत राखिदिने होला हाम्रो नम्रताजीको लागि? घडीको सुई उल्टो घुमेर। घडीको सुई, यो चाहिँ कस्तो खालको गीत होला?
1: यो अहिले भाइरल भएछ।
0: भाइरल चाहिँ भएको छ, यो त लोक भाका हो जस्तो लाग्यो नि। लोक भाका त राख्न पाइँदैन नि त। हजुर हजुर, थापाको चाहिँ फिरफिरे बोलको गीत चाहिँ हामी सुन्छौँ। कसलाई सुनाउन चाहनुहुन्छ? थ्याङ्क यू सो मच।
1: अनि म भन्दा अघि आउने पछि आउने सबैजनाको लागि भन्दै
0: छुट्टिन्छ। ओके, बाई बाई, नमस्ते। उहाँ हुनुहुन्थ्यो नम्रता वास्तवलाजी, हामीलाई पोखरादेखि सम्झनु भएको थियो भने। अहिलेको लागि रिताजीको रोजाइमा रहेको कालो केसमा रेलीमै बोलको गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै यहाँ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो धुर बाराही 103.8 MHz।

0: हजुर तिमीलाई हेर्दै रेलीमै बिताउला जीवन यो सुमधुर गीत सँगसँगै अहिलेको लागि भने साथीलाई केही क्षणमा प्रस्तुत हामी सहभागी गराउँछौ। अघि सहभागिता जनाउनु हुने नम्रताजीको रोजाइमा रहेको फिर फिरे टाइटलमा रहेको यवेश थापाको आवाजमा सजिएको गीत सँगसँगै विश्राम पश्चात आउँछौ। हामी सँगै रहनुहोला है त।
1: अरू कसैलाई सुनाएको छैन?
2: छैन।
1: अनि सुनौ न त, यस्तो राम्रो गीत छ, सबैले मन पराइहाल्छ नि।
2: खै
1: मेलाई कसरी यतिको गीत लेख्दा भए त म यस्तो खुसी हुन्थे।
3: मेरो एकजनालाई गीत लेखिदिन्छौँ र

0: This is Radio Dhurbarahi, 103.8 MHz.
1: यसको बुवा यसपालि अलिअलि गर गर्न जानु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हुने, मान सम्मान इज्जत बनेको,
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि,
1: सेन्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै रहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू सेन्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
0: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
0: सेन्जा धनलक्ष्मी सुनचादी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दूर बाराही मन्दिर जाने जीपलाई अगाडि शाखा दुलेगौडा बन्केवा चोक प्रतीक्षालय अगाडि प्रोपाइटर राम विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087172142
4: कहाँ जाने
5: सिधै मयम चिसा पानीबाट काठमाडौँ काठमाडौँबाट
4: मयम चिसा पानी अनि बिचमा नझर्ने
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
4: के हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
6: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महन्त 9841161678 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825526663
7: मम्मी भोक लाग्यो खाजा खाऊँ न
8: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर
7: हस् मम्मी
9: मैले सुने छोरी ल जाम हिँडा
8: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
6: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
8: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मम पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
6: बीजी मम हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
10: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल
11: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
10: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
11: सेवा लिने क्रममा चाहिने जानकारी
10: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोषको नम्बर
11: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
10: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
11: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0165524 95 552 494 5 82 778
12: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
13: शिक्षा बस्तीको आईयूएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना प्रमेक्षा राणा भाट कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
12: इन्जिनियरिङ तर्फ सुबित पोटेल प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटी मा सुमन गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
13: केवल पढाई मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मैत्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
12: फुटसलमा हिसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
14: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै फोन 0164113998 0164113 9867614181 9843352582 फेसबुक जेसीए स्कूल पोखरा
15: आहा कति स्वादिष्ट मासु यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
16: दिदी पनि नमजार झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
17: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590065 मोबाइल 9816634372
18: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाता वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
19: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
20: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिन्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगत्तै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दै प्रोग्राम रहेको छ कल इन टाइम र प्रोग्रामको साथमा सदा चाहिँ आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुत अनुमल्ल रहन्छको 12 बजेको समयसम्म र फरक बार फरक श्रृंखलाको साथमा आज सोमबारको एपिसोडमा रहेर भने श्रोता साथीको रोजाइमा रहेको गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेको छु। 0564142000 बाचा भएर सहभागिता जनाउन सक्नुहुन्छ भने अहिलेको लागि चाहिँ अब हिजो एउटा गीत सुनाउँछु भनेको थियो ओपनिङमै, तर आज अब साथीहरूको रोजाइको गीतलाई कार्यक्रममा स्थान दिँदा दिँदा सुन्न त अब हिजो जाँदा जाँदै अन्तिममा चाहिँ थोरै मात्र सुनाएको थियो। ज्यानको तिर्खा अब असार लाग्यो सँगसँगै असारे भाइरसदेखि नै एकदमै शब्द संगीत पनि मिठो रहेको छ। पछिल्लो समय प्रशान्त शिवाकोटीको चाहिँ अब लोकशैली खालको आधुनिक गीतहरू हामी मजाले गीत सुन्न सक्छौ, साथमा रचना रिमलको आवाज पनि रहेको छ। यो गीत पश्चात हामी साथीलाई सहभागी गराउँछौ, हामी सँगै रहनुहोला है त।

0: हजुर, जानको तीर्खलाई पानी भयो, मनको तीर्ख क्यारी मेटाउने सुमधुर गीत रहेको थियो। अब यो गीततर्फ जानुभन्दा पनि आज साथीहरूको रोजाइको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिनुपर्ने हुन्छ है। हेलो, नमस्ते हजुर। हेलो,
1: नमस्ते।
0: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? को होला त भन्दा हाम्रो उपासनाजी हुनुहुन्छ हो। अनि हाम्रो उपासनाजीको हालखबर के छ आजको सुनाइदिनुहोस् न त सँगसँगै सरलाईतिरको। हाम्रो गाउँ छाउको तनहुँतिरको यता दुलेगौडातिरको भन्नुपर्दा बिहान चाहिँ चिसो चिसो, आज मौसम चिसो हुन्छ जस्तो थियो, तर अब घाम लागे सँगसँगै गर्मी बढ्छ, त्यस्तै नै छ हिजो आजको मौसम भन्नुपर्छ है। सेम सेम अब हाम्रो हजुर हजुर पहाडी भए पनि अब यो बजार साइड चाहिँ अब गर्मी गर्मी नै हुन्छ कि, अब डाँडा डाँडातिर गयो भने त पहाडै भए पनि अब चिसो चाहिँ देख्न पाइन्छ, महसुस गर्न पाइन्छ, तर अब बजार क्षेत्र यस्तै नै हो, अब गर्मी हुन्छ। त्यही त घामलाई पनि बजार बजार, अब बजारमा सबै कुरा पुग्ने भएर होला कि, बजार मन पर्न थाल्यो, अब गाउँ घरतिरको चिसो चाहिँ एक्लै रमाउन थाल्यो कि राजा। अनि आज के छ नयाँ नौला हालखबर सँगसँगै रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन त नि?
1: मैले सुनेको छैन,
0: ए ल ठिकै छ, अब हामीसँग जोडिने कोसिस गर्नुभयो, एकदमै खुसी लाग्यो है। अनि आज भनेको हाम्रो उपासनाजीलाई मनपर्ने गीतहरू चाहिँ हामी सुनाइरहेका छौँ। अब आधुनिक गीत सङ्गीत मन परेको अब के छ, कुन गीत सुन्नु मन लागेको छ रोज्न सक्नुहुन्छ है।
1: मलाई यो गुण हुने पित्तलको पित्तल पूर्वलाई
0: साइला दाई टाइटलको गीत हामी राख्छौँ, कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, सुनाउनु पर्दाखेरि फटाफटको लागि, मित्रको लागि, रेडियो ढोरबराई हो स्टाफको लागि, र साथीहरूमा छेत्रीको लागि, एमसर मगर भाइको लागि, पुत्र खाता मगर भाइको लागि, अनि तिलक बहादुर छेत्री बाबुको लागि भन्न चाहे, भरत नेपाल भाइको लागि, प्रेम बहादुर कुमार दाईको लागि, अनि बहादुर कुमार भाइ साथी भन्न चाहन्छु, म भागवत गतेमा हाम्रो साथी सम्पूर्णलाई, म भन्दा पछि आउनुहुन्छ सम्पूर्णलाई, र भोलि चाहिँ माता भण्डारी जन्मदिन परेको छ, उहाँलाई पनि जन्मदिनको अग्रिम शुभकामना छ है भाइ भन्न चाहे, र मन्दिर खाताको लागि, अर्जुन खाताको लागि भन्न चाहन्छु, र म भन्दा पत्रकार सम्पूर्णलाई, र मलाई उपासना भनेर किन्नुहुने नकिन्नुहुने
0: भाइ भाइ नमस्ते। शुभ दिन सरलाईदेखि हाम्रो पुष्णाजी हुनुहुन्थ्यो है, अनि उहाँको रोजाइको गीत चाहिँ हामी एकैछिनमा राख्छौँ, फेरि पनि कोही सहभागी साथी हुनुहुन्छ। हेलो, नमस्ते हजुर। दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई।
2: हिजो फोन उठाउनु भएन, मलाई कति दुःख लाग्यो
0: साह्रै दुःख लाग्यो नि, किन होला त फोन नउठेको, प्रोग्रामको समयमा गर्नु भएको थियो कि कस्तो होला, हामी अब विश्राममा गयौँ कि ला बर्बाद भएछ नि, गाह्रो परेछ है। ल सकेसम्म हामी अब साथीहरूलाई चाहिँ सहभागी गराउने कोसिसमा नै हुन्छौँ, साथीहरूलाई पर्खेर बसिरहेको हुन्छौँ। अब हिजो त झन् अब मजाले अन्ताक्षरी खेल्न पनि हुन्थ्यो है, अनि हाम्रो अफिसको नम्बरमा ट्राई गर्नु भएन? अनि कहिलेकाहीँ कस्तो हुन्छ भन्दा फेरि हामी साथीहरूसँग नै कुराकानी गरिरहेको बेला पनि पर्न सक्छ होइन, कहिलेकाहीँ चाहिँ अब गीत सङ्गीतको समयमा पनि पर्न सक्छ, अब
2: कहिलेकाहीँ
0: शनिबार पनि भएन है, दुःख चाहिँ मान्नु भएन जित बहादुरजी, अब सधैँ फोन उठ्नै पर्छ भन्ने पनि छैन होइन, कहिलेकाहीँ अब प्रविधिको समस्या हुन्छ, कहिलेकाहीँ चाहिँ अब यस्तै हो, अब साथीहरूलाई पालो दिँदा फेरि नलाग्न पनि सक्छ, अब यो कुराहरू चाहिँ बुझ्नु होला, जस्तो दुःख मन चाहिँ गर्नु पर्दैन है, हामी जित बहादुरजीलाई एकदमै सम्झिरहेको हुन्छौँ कि।
2: फोन गरिरहेको नि 10 वर्ष भइसक्यो।
0: हजुर हजुर हजुर,
2: एक दिन दुई दिन फोनमा बात गर्न नपाउनु
0: हामी हेला हेला चाहिँ गर्दैन है. हाम्रो जित बहादुरजीलाई यति सम्झिरहेको हुन्छ कि यति सम्झन्छौ अनि त्यही भएर अब कहीँ कहीँ कसै चाहिँ अब यतातिर फोन लागेन अब धेरै पटक गर्दा पनि अब उठेन भने चाहिँ हाम्रो अफिसको नम्बरतिर चाहिँ सम्झनुहोस् होइन अनि चाहिँ अनि हामी अब के छ कसो छ भन्छौ है. कहिले काहीँ अब प्रविधिको समस्या पनि हुन्छ अनि अब अघि भनिसके कहिले काहीँ त हामी साथीहरूसँग नै कुराकानी गरिरहेको हुन्छौँ नि त अनि त समय पनि नमिल्न सक्छ त्यही भएर कहिले काहीँ नउठ्न पनि सक्छ त भनेको स्वाभाविक हो. त्यही भएर मन दुखाउनु भएन यस्तो धेरै माया गर्ने श्रोता साथीहरू हुन्छ तपाईँ अनि अब मन दुखाएर हुन्छ त भनेपछि मनमा चाहिँ धेरै कुरा आयो है हाम्रो जित बहादुरजीलाई त्यस्तो मनमा पीर व्यथा चाहिँ केही पनि नलिनु होला. अब कहिले काहीँ भन्ने कुरा चाहिँ भएको रहेछ भनेर यो कुरालाई चाहिँ अब मनन गर्नुपर्छ है. त्यस्तो गाह्रो मान्न चाहिँ पाइएन है त. ल अब यसरी अब खुसी बनाउने हो नि त हामी खुसी हुनको लागि कुराकानी गर्ने अनि अब यस्तो मनमा पीर लिएर त बसेर भएन नि त. ल अब दुःख पीडलाई चाहिँ हामी भुलाउँदै भुलाउँदै आज कुन चाहिँ गीत सुन्नु मन लागेको छ एउटा आधुनिक गीत रोजिदिनुहोस् अनि हामी छुटिनु पनि पर्छ है.
2: अनि एउटा कुरा तपाईँको रोजाइको राख्नुहोस्
0: है. ल मेरै रोजाइको भन्दा फेरि अघि एउटा असारे भाका जस्तो गीत हामीले सुनिसक्यौं है. अहिलेको लागि चाहिँ वारी जमुना पारी जमुना भन्ने गीत केही छिन पश्चात राख्छौ. कसलाई सुनाउन चाहनुहुन्छ?
2: सर्वप्रथम त हजुर मिठो स्वरको धनीलाई
0: थ्याङ्क यू सो मच.
2: अनि मेरो कालीलाई अनि
0: नमस्कार. शुभ दिन. उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्थ्यो है. अनि मनै दुख्यो भन्दै हुनुहुन्थ्यो कि होइन कहिलेकाहीँ अब साथीहरूलाई हामी कति अब साथीहरूसँग कुराकानी गर्नको लागि यो डेढ घण्टाको समय चाहिँ अब एक घण्टालाई पनि लम्बाएर डेढ घण्टाको समय चाहिँ लिएर आइरहेका हुन्छौँ. कहिलेकाहीँ के हुन्छ कसो हुन्छ जस्तो अब विश्राममा जानुपर्ने बेला पनि भएको छ. साथीहरूलाई चाहिँ हामी केही पश्चात सहभागी गराउँछौँ. गुन भुल एउटा टाइटल रहेको अब साथीहरूको रोजाइको गीतलाई पनि कार्यक्रममा स्थान दिनुपर्ने हुन्छ नै. सारिका घिमिरेको आवाजमा सजिएको यो गीत पश्चात विश्राम पश्चात पुनः उपस्थित हुन्छौ. स्वीकार्नु होला.

0: This is Radio Dhorbarahi, 103.8 megahertz.
1: ला किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
2: हेर्नु कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
1: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
3: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
1: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौड़ा तनहु पंचमुनि स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुरेगौड़ा भित्री बजार सांगीला विकास बैंक को पछाड़ी यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गर्नलाई
5: सम्झनुहोस् प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136

0: मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
2: यही 23 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
3: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
1: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
3: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
2: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
2: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुषम कालु र स्नेहा मण्डल।
4: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
5: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0765414377, मोबाइल 9856044343।
6: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
7: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम सँगसँगै अब भने हामी समयको अन्ततर्फ पनि छौ र साथीको रोजाईको गीतलाई चाहिँ भोलि राख्दै पहिला साथीलाई सहभागी गराउँछु। हेलो, नमस्ते हजुर। हेलो, नमस्कार। हाम्रो चन्द्रजीलाई कार्यक्रममा धेरै धेरै स्वागत छ है। अनि आज अब कुराकानी गर्न चाहिँ हामी अन्त अन्ततर्फ पनि छौँ है, धेरै कुराकानी गर्न सकिएन। सो चन्द्रजी र मान्द्रेतिरको हालखबर सुनाइदिइहाल्नुहोस् न त, के छ?
8: हजुर, तामा
7: भनेपछि अलि शीतलो शीतलो छ हो मान्द्रेतिर। ल ठिकै छ, यो समय आजको दिन एकदमै शुभ सफल बनाउनु होला। अनि आज चाहिँ हामी चन्द्रजीको रोजाईको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिन समय सकियो है, त्यही भएर भोलि ओपनिङमा चाहिँ राख्छौ। कुन चाहिँ गीत राखिदिने होला? न्याउली बनेमा। ल ठिक समयमा चाहिँ सम्झनु भएछ, आज न्याउली बन भन्ने गीत चाहिँ अब गइसकेको छ होइन, बजिसकेको छ। भोलिको ओपनिङमा हामी फेरि सोही गीत मार्फत चाहिँ ओपनिङ गर्छौँ। अहिले भने सम्झना सन्देश राखिदिनुहोस् अनि छुट्टिनु पर्छ है।
8: हजुर, स्पेसल त हजुरको लागि अनि सबै सबैको लागि।
7: ल भन्दै छुट्टिन्छौ। नमस्कार, शुभ दिन। चन्द्रजी हुनुहुन्थ्यो मान्द्रेदेखि। र अब भने समयको अन्त सँगसँगै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो चन्द्रजी हुनुहुन्थ्यो भर्खरै मान्द्रेदेखि, त्यस्तै लामिसोरादेखि सम्झनु भएको थियो हाम्रो जित बहादुर थापाजीले, सोर्लाईदेखि हुनुहुन्थ्यो उपसुना घिसिङजी, नम्रता वास्तोलाजी हुनुहुन्थ्यो पोखरा 28 भन्दै हुनुहुन्थ्यो, कावडारादेखि रिता आचार्यजी, खोरादीदेखि धेरै दिनपछि हामीलाई सम्झनु भएको थियो त्यो विष्णुजीले, अमृतुलाचनजी हुनुहुन्थ्यो पोखरा कास्की लुम्लेकारदेखि भने, भण्डारडिगदेखि लेखनाथदेखि हामीलाई सम्झनु भएको थियो होमनाथ शर्माजीले, अनि पिरुङदेखि हुनुहुन्थ्यो खगीमाया थापाजी। सहभागी जनाउने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद, र यतिन्जेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि विशेष धन्यवाद भन्दै जाँदा जाँदै जित बहादुरजीको लागि अब कुनै पनि गीत भन्नुभएको थियो, वारी जमुना पारी जमुना खेम गुरुङको आवाजमा सजिएको यो गीत सँगसँगै भोलिको श्रृंखलामा फेरि पनि हाम्रो पुनः भेट हुने नै छ। तबसम्मको लागि म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि विदा हुन्छु। नमस्कार, शुभ दिन, बाई बाई।

0: विधिबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
1: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
1: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू
1: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
0: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
1: समेना गृह र छात्रावासको व्यवस्था,
0: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
1: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
0: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन 0650410056, मोबाइल 9860608615, 9849715598, 9560443444 र 9413167888।
2: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
1: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्तक बैङ्कको ठिक पारिपट्टि। फोन 0665903769।
4: आज पनि भाट अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
8: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
8: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको, ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
6: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलर्स सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453005।
10: This is Radio Dhor Barahi 103.8 MHz.
11: Station 1.
10: Studio Talchit.
12: Aile madhyanako 12 bajyo.
6: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
13: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
14: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
13: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
14: प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती रहेको नेकपाको ठहर विपक्षी दलहरू छलफलमा जुट्दै।
13: प्रतिनिधि सभा बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण।
14: पाँच दिने भ्रमणको लागि रासोपा सभापति लामिछाने दिल्ली जाँदै भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीसँग पनि भेट गर्ने तयारी।
13: म्यानमारमा विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा शक्तिशाली विस्फोट 55 जनाको मृत्यु कैयौं मानिस घाइते भएको आशंका।
14: र गुजरातलाई हराउँदै बेंगलुरू लगातार दोस्रो पटक आईपीएलको च्याम्पियन।
15: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
16: नमस्कार।
15: घर सर बेच्नु छोडेर यतातिर कता नि?
16: यो त साइड जब दाई, यो चाहिँ मेन।
15: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
16: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
15: थाहा छ, त्यसैले त यही लिन आएको।
17: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
15: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
17: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
15: सुरक्षा घरको
16: जीवन भर।
11: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
13: समाचार अब विस्तारमा। नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गरेको छ। पार्टी प्रवक्ता प्रकाश ज्वालाले आज विज्ञप्ति जारी गरी प्रधानमन्त्रीबाट नेपाल भारत सीमा सम्बन्धमा व्यक्त धारणा राष्ट्रघाती अभिव्यक्ति भएको भन्दै सच्याउन माग गरिएको छ। प्रधानमन्त्रीका अभिव्यक्ति गैर जिम्मेवार, राष्ट्रिय सार्वभौम सत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्य विपरीत रहेको नेकपाको ठहर छ। भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पिया, दुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको आक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड़ गरी नेपालले समेत भारतको जमीन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो, विज्ञप्तिमा भनिएको छ। नेकपाले प्रधानमन्त्रीको धारणा तत्काल सच्याउन, संसदको रेकर्डबाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक सम्वाद अघि बढ़ाउन माग पनि गरेको छ। नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहलाई तत्काल राजीनामा दिन माग गर्नुभएको छ। यसैबीच प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको तयारी गरेका छन्। विभिन्न दल निकट विद्यार्थी संगठनले दिउँसो 2 बजे माइतीगर मण्डलामा विरोध प्रदर्शन गर्ने तयारी गरेका छनृ।
14: संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक आज बस्दैछ। अहिले केही बेरमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक बस्न लागेको कांग्रेसका प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो। आजको बैठकमा हिजो प्रतिनिधि सभामा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति विवादास्पद अभिव्यक्ति र सभामुख डोलप्रसाद अर्यालले गैराती विपक्षी दलहरूले ओइल घेराउका बीच प्रतिनिधि सभा नियमले पारित गरेपछि अब कसरी अगाडि बढ़ने भन्ने रणनीति बनाउन विपक्षी दलहरूको बैठक बस्न लागेको हो।
13: संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बोलाइएको छ। राष्ट्रिय सभा 1 बजे शुरू हुनेछ। प्रतिनिधि सभामा आज गत शुक्रबार अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ। बजेट प्रस्तुत गरेपछि बसेको पहिलो बैठकमा हिजो प्रतिनिधि सभा नियमावली 2083 पारित गरिएको छ। यो नियमावली आजदेखि लागू हुनेछ। यस्तै बैठकले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको थियो। संशोधनको छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गर्दा विधेयक बहुमतले स्वीकृत भएको थियो। राष्ट्रिय सभामा आज अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने मात्र कार्यसूची रहेको छ।
14: बागमती प्रदेश सभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल शुरू हुँदैछ। प्रदेश सभाको आज दिउँसो 1 बजे बैठक बोलाइएको छ। बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। यस जेठ 12 गते बसेको बागमती प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
13: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याट फिर्ता नहुने स्पष्ट पार्नु भएको छ। नेपाल आर्थिक पत्रकार संघको एक कार्यक्रममा वाग्लेले अन्तिम उपभोक्तालाई मार मान्न पर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको बताउनुभयो। आगामी आर्थिक वर्षको बजेटमा 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ। अर्थमन्त्री वाग्लेले बिजुलीमा भ्याट सरकारले ठूलो आँटका साथ लगाएको पनि जिकिर गर्नुभयो। यस्तै वाग्लेले 50 लाख सम्मका गाड़ीमा मूल्य घट्ने दावी पनि गर्नुभएको छ। विलासी गाड़ीमा मात्र कर बढ़ेको बताउँदै वहाँले केही वर्ष अघिसम्म विद्युतीय गाड़ीको पेनिट्रेशन बढ़ाउन धेरै छूट दिए पनि अहिले आवश्यकता अनुसार कर लागेको बताउनु भएको हो। व्यवसायीहरू किलोवाटका आधारमा गाड़ी भित्राउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताउँदै किलोवाटको सत्ता मूल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरू समेत राहत महसुस गर्ने बताउनुभयो। उहाँले विद्युतीय गाड़ी पूर्ण रूपमा स्वच्छ ऊर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको पनि बताउनु भएको छ।
14: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने आज भारत भ्रमण जाँदै हुनुहुन्छ। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने नेतृत्वको प्रतिनिधि मण्डल दिउँसो 1 बजे भारत जान लागेको हो। पार्टी प्रवक्ता मनिष झाका अनुसार 5 दिनको यो भ्रमणमा नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट हुनेछ। भाजपाका शीर्ष नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा बसोबास गरिरहेका नेपाली समुदाय र पार्टीका शुभेच्छकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। व्यक्तिगत भ्रमणमा अयोध्या जाने कार्यक्रम पनि छ। भाजपाले पनि लामिछानेको भ्रमणबारे जानकारी गराएको थियो। दुवै विज्ञप्तिमा नअटाए पनि लामिछानेले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायत नेतासँग भेटवार्ता गर्ने तयारी छ। भेट्ने समय भने अहिलेसम्म तय भइसकेको छैन। भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द हुनु र परराष्ट्र मन्त्री शिशिर खनालको भ्रमण रोकिनु तथा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणको टुंगो नलागेको बेला भएको यो यात्रालाई महत्वका साथ हेरिएको छ। यसबीचमा लिपुलेख सीमा विवाद र नेपालले समेत भारतको भूमि मेचेको भन्दै प्रधानमन्त्री दिएको अभिव्यक्तिका बीच लामिछानेको भ्रमण भइरहेको हो। भाजपाका अनुसार रासपासँग पार्टी टू पार्टी सहकार्य शुरू गर्ने संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनैतिक पहुँचका विषयमा अनुभव आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। टोलीमा लामिछानेसँगै पत्नी निकिता पौडेल तथा सांसदहरू विपिन कुमार आचार्य, दीपक बोहरा, प्रदीप आचार्य सहभागी हुनुहुनेछ। 22 गते उहाँहरू स्वदेश फर्कने तालिका छ।
13: काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनौट परीक्षाबाट 14,057 विद्यार्थी उत्तीर्ण भएका छन्। महानगरपालिकाले हिजो संचालित छात्रवृत्ति परीक्षा छनौट परीक्षामा 14,057 विद्यार्थी उत्तीर्ण भएका हुन्। छात्रवृत्ति परीक्षा समितिको निर्णय अनुसार न्यूनतम 40 अंक प्राप्त गर्ने विद्यार्थीको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरिएको छ। उक्त छात्रवृत्ति महानगरपालिका अन्तर्गत संचालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र 2083-84 कक्षा 11 र 12 अध्ययनका लागि भएको महानगरपालिकाले जना जनाएको छ। नतिजा अनलाइन फारम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड राखी हेर्न सकिने व्यवस्था गरिएको छ। महानगरका शिक्षा अधिकारी एवं परीक्षा समितिका संयोजक नमराज ढकालले प्रारम्भिक नतिजा भएकाले नतिजामा चित्त नबुझे जेठ 20 गते कार्यालय समयभित्र पुनर्योगका लागि निवेदन दिन सकिने बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
11: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
13: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
14: अब बाँकी समाचार। आज 26 विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजन गरी नेपालमा पनि मनाइँदैछ। दुग्ध क्षेत्रको उद्योगको विकास, पोषण, सुरक्षा र आर्थिक समृद्धिको आधार भन्ने नारासहित राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल डेयरी एसोसिएशन, डेयरी उद्योगको संघ लगायतले कार्यक्रम आयोजन गरेका छन्। राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको उपस्थितिमा पशु सेवा विभाग हरिहर भवन ललितपुरमा कार्यक्रम आयोजन गरिएको छ। विश्वमान दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवं जीविका उपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दुधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एफएओले सन् 2001 जून एकदेखि विश्व दुध दिवस मनाउन थालिएको हो। कृषिमा कुल गृहस्थ उत्पादनमा पशुपालन क्षेत्रको योगदान करिब 25% रहेको छ, जसमा दुग्ध मुख्य क्षेत्र हो। आर्थिक वर्ष 2081-82 को तथ्यांक अनुसार नेपालमा वार्षिक 27,18,177 मेट्रिक टन दूध उत्पादन हुने गरेको तथ्यांक छ।
13: अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारमा विद्रोहीको नियन्त्रणमा रहेको एक क्षेत्रमा भएको भीषण विस्फोटमा 55 जनाको मृत्यु भएको छ, दर्जनौं मानिस घाइते भएका छन्। सान राज्यको नामखाम टाउनशिपमा भएको यस घटनामा 25 महिला र 30 पुरूषको मृत्यु भएको छ। केही अन्य रिपोर्टहरू भने फरक फरक तथ्याङ्क दिइएको छ। यस क्षेत्रमा नियन्त्रण कायम राखेको र सेना विरूद्ध लड़िरहेको समूह ताङ नेशनल लिबरेशन आर्मी टीएनएलएले खानी र ढुङ्गा फुटाउन प्रयोग गरिने विस्फोटक पदार्थ पड़किएका कारण यो दुर्घटना भएको बताएको छ। टीएनएलएको विज्ञप्ति अनुसार यो अन्जानमा भएको विस्फोट आइतबार दिउँसो 12 बजे भएको थियो। एक व्यक्तिले सामाजिक सञ्जालमा शुरूमा धेरै मानिसलाई यो हवाई आक्रमण हो जस्तो लागेको र पछि मात्र वास्तविकता थाहा पाएको उल्लेख गरेको बताएका छन्। ती व्यक्तिले आवासीय क्षेत्र नजिकै विस्फोटक पदार्थ राख्ने वा चलाउने अनुमति किन दिइयो भन्दै प्रश्न उठाएका छन्। एएफपीका अनुसार देशका धेरै विद्रोही समूहहरू आफ्ना गतिविधिहरू सञ्चालन गर्न बहुमूल्य खनिज खानीमा निर्भर रहने गर्छन्। सुरक्षाको फितलो व्यवस्थाका कारण खानी भत्कने र यस्ता दुर्घटनाहरू हुने गरेका छन्।
14: र अब खेल समाचार। गुजरात टाइटन्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरू लगातार दोस्रो पटक इण्डियन प्रिमियर लीग आईपीएलको च्याम्पियन बनेको छ। अहमदाबादमा गैराती सम्पन्न फाइनल खेलमा बेंगलुरूले गुजरातलाई 5 विकेटले हराएको हो। गुजरातले दिएको 156 रनको लक्ष्य बेंगलुरूले 18 ओभरमा 5 विकेट गुमाएर पूरा गर्यो। बेंगलुरूका लागि विराट कोहलीले 42 बलमा 9 चौका र 3 छक्काको सहयोगमा अभिजित रहँदै सर्वाधिक 75 रनको अर्धशतकीय इनिङ्स खेले। वेंकटेश आर्य 16 बलमा 4 चौका र 2 छक्काको सहयोगमा 32 रन बनाउँदै पेभिलियन फर्किए। गुजरातको लागि रसिद खानले 2, कागिसो रबडा, मोहम्मद सिराज र अर्षद खानले समान 1 विकेटले त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 155 रनको मध्यम युगफल तयार गरेको थियो। गुजरातको लागि वाशिङटन सुन्दरले अभिजित सर्वाधिक 50 रनको अर्धशतकीय इनिङ खेले। निशान्त सिन्धु 20 तथा जोस बटलरले 19 रन जोड़े। बेंगलुरूका लागि रसिफ सलाम 3, जोस हेजवुड र भुवनेश्वर कुमारले समान 2 तथा कुणाल पाण्डेले 1 विकेट लिए। लीग चरणको खेलमा शीर्ष स्थानमा रहेको बेंगलुरूले पहिलो क्वालिफायरमा गुजरातलाई नै पराजित गरी फाइनलको यात्रा तय गरेको थियो। इलिमिनेटरमा सनराइजर्स हैदराबादलाई पराजित गरी आएको राजस्थान रोयल्सलाई दोस्रो क्वालिफायरमा पराजित गरी गुजरातले फाइनलसम्मको यात्रा तय गरेको हो।
13: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
14: प्रधानमन्त्री शाहको अभिव्यक्ति राष्ट्रघाती रहेको नेकपाको ठहर, विपक्षी दलहरू छलफलमा जुट्दै।
13: प्रतिनिधि सभा बैठकमा आजदेखि बजेटमाथिको छलफल शुरू हुँदै राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण।
14: पाँच दिने भ्रमणको लागि रासपा सभापति लामिछाने दिल्ली जाँदै भारतीय प्रधानमन्त्री र विदेश मन्त्रीसँग पनि भेट गर्ने तयारी।
13: म्यानमारमा विद्रोहीको नियन्त्रण रहेको क्षेत्रमा शक्तिशाली विस्फोट, 55 जनाको मृत्यु, कैयौं मानिस घाइते भएको आशंका।
14: र गुजरातलाई हराउँदै बेंगलुरू लगातार दोस्रो पटक आईपीएलको च्याम्पियन।
13: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
18: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
19: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किन मोहनी लगाएर हो?
20: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यति मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
19: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
20: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
19: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
21: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हुने, मान सम्मान इज्जत बढेको।
22: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
21: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
23: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुको साथै खरिद बिक्री तथा फाटफिट पनि गरिन्छ।
24: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा फाटफिट गर्दा उचित मूल्य पाइनेछ।
23: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807172142।
25: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
26: म्याडम, धुम्रपान भनेको के हो?
25: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
26: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
25: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
26: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
25: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
26: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
25: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9840415530।
1: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
2: शिक्षा बस्तीको आईयूएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईयूई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
1: इन्जिनियरिङ तर्फ सुबित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
2: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
1: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्याण्डबल प्रतियोगितामा तेस्रो स्थान।
25: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 9627161481, 9463352582, फेसबुक जेसीए स्कूल पोखरा।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
20: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
19: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
20: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 9811756606।
3: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जंगलको आफै रक्षा गर
2: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डडेलो हो वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सीपीबीसी, पीबीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460038302।
3: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, सुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925। होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा
5: कुनै प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर।

0: काडी पसल दुलेकौडा फेचे बजार
1: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेकौडा भित्री बजार प्रोपाइटर भूज बहादुर सुनार
2: मोबाइल 9800 58 35 537 र 9800 66 15 800 59।
3: फुटै खाए साह्रै मिठो पकाए त ट्वाक्कै एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै
4: यो हो बोनस चाउचाउ

0: This is Radio Dhurbarahi, 103.8 MHz. सबै झैं यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
0: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ। वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 065-414-233
1: र 98-78-168-87।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
3: रक्तनाली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
2: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
2: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878-582-7979-582-7880
0: छुवाछुत मुक्त समाज हाम्रो अभियान दलित अधिकार र समान अवसर हाम्रो अधिकार
4: हार्दिक निमन्त्रणा यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौड़ा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरेनी 4 बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98-5-60-23-420 98-41-54-674 र 98-4-60-23-420
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौंदेखि यहाँहरुको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै शहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81 115।
12: सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौंडा बीपी चोक में
13: यही से 23 प्रति शनिवार
12: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
14: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
12: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
14: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
13: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुषम कालु र स्नेहा मण्डल,
15: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
16: तनहु सेवा हस्पिटल दुलेगौंडा, फोन 0065 14 377, मोबाइल 98560 44 343।
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोलबाला 103.8 MHz।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165 95301।

0: This is Radio Durbarahi, 102.8 MHz.
1: बाल विद्या मंदिर माध्यमिक विद्यालय बीबीएम शुक्लागंडकी नगरपालिका सात दुलीगौड़ा पाँखुको कक्षा एघार को नया भर्ना संबंधी सूचना
0: शुक्लागंडकी में नई पहिलो पटक अंतरराष्ट्रीय स्तर में महत्वपूर्ण र व्यावसायिक विषय के रूप में परिचित होटल मैनेजमेंट अध्यापन गराउन सफल इस स्कूल में होटल मैनेजमेंट र मैनेजमेंट ग्रुप में नया भर्ना का लागि धमाधम फार्म वितरण भइरहेको छ।
2: दक्ष शिक्षक शांत शैक्षिक वातावरण प्रयोगत्मक सिकाई छात्रवृत्ति यातायात लगायत का सुविधा रहेको इस स्कूल में आज भर्ना भएर आफ्नो सीट सुरक्षित गर्नुहोस्।
0: थप जानकारी का लागि बिहान 6 बजेदेखि अपराह्न 5 बजे सम्म विद्यालय प्रशासन वा फोन 0564142585 मोबाइल 9850635497 र 9850634585 मा सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मंदिर माध्यमिक विद्यालय शुक्लागंडकी 4 दुलीगौड़ा तनहु
0: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाथे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्लागंडकी 2 गाथे पानी नया पुल र चेवनधाम बाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ मोबाइल 9510884161 र सीजन गुरुङ 9705440900।
2: स्वास्थ्य क्षेत्र में सभी को मन जितने सफल शुक्लागंडकी के पहिलो पोलिक्लिनिक
0: इस दिलगौड़ा पोलिक्लिनिक में यही डेट 23 गते चौथो शनिवार वरिष्ठ नाक कान घाटी तथा गलगाड़ रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
2: वरिष्ठ हाड़जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
0: पश्चिमांचल क्षेत्रीय अस्पताल का नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबू महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनील आचार्य बिरामी को स्वास्थ्य परीक्षण का लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलीगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र प्रेसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
1: सब जानकारी को लागि सम्पर्क दुलीगौड़ा पोलिक्लिनिक प्राली फोन 0654141929 र 9850631353।
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेरा सिंह जोशी डाक्टर चुङमाया पुन
0: निरीक्षण तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड़जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर एग्यमान साकिया उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़जोर्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
2: न्युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
0: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
0: एन्टिरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी कल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ
5: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाई साइंसेस प्राली पोखरा 9 रोड फोन 0175-90-162-593
3: तपाईं घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
6: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
3: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्धदेखि 2 काछेपानी तड हो प्रोपाइटर रमेश भुजेल फोन 98-560-32-475 र 98-011-32-475 कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
7: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
6: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
7: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 98-461-33-101 र 98-468-83-522
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
9: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
8: ओके ल जाउँ
9: हजुर सिक्किम अफसेट प्रेस शुक्लागन्धकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
8: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर रोडिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेजर र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्पिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
9: प्रोपाइटर गोविन्द सिग्देल फोन 98-560-28-543 र 98-417-00-787
3: स्याम्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ब्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 98-066-13-1-195 र 98-467-15-368
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 103.8 मेगाहर्ज

같은 속에서 있을 때가 가득해. 나처럼 나도 비와 가득해. 같은 속에서

This is Radio Dhurbarahi, 103.8 MHz. लाउनु छिटो निस्का, अहिले फर्किन ढिला हुन्छ के? दिएको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ, दिएको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमा चाहिँ महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्कुलको कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लाइज, धेरैगौडा हेल्प स्टोक प्रोपाइटर, कृष्णराज पण्डित, फोन 065 414 0008।

0: connect your dream, connect your future. Steel, connect your heart.
1: For me, Australian education and media services. Siklang Andagi Chan, Tulirunga, Watin Department Bowen Sunday, Mobile, Antamani Pasati, Batis Chasi, Kiranabi, Ro Antamani Pasati, Batis Sime Tilata.
2: भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: ससुर बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु? हाम्रो पालामा जस्तो कहाँ हुन्छ र?
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छिपानीमा मेटल स्टील फन पर्कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जनिनी पाइनी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टीलका रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टीलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोपाइटर ओंकार नागिला सम्पर्क 9855601013 9067729794
3: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
4: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
4: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
5: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारगली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
5: प्रोपाइटर रबिन थापा सम्पर्क 9855633098 र 9465610950
6: दिदी किन हो यो छिमेकीले त सबै झगडा कुटपिट मात्रै हुन्छ कतै उजुरी दिने कि
7: हो हिंसा सहनुहुन्न हामी सबै मिलेर यस्तो विभेद रोक्नुपर्छ
6: हिंसा सहेर नबस्छौ विभेदमुक्त समाज निर्माणमा जुटौ
7: जोसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनले त दण्डनीय छ लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 103.8 मेगाहर्ज

0: This is Radio Durbarahi, 103.8 MHz. मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
1: हामी कहाँ Samsung, Redmi, Poco, Oppo, Vivo, Realme, Narzo, iTel, Color, Tecno, Nokia ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
1: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफै बिल्डिङमा र आफै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
3: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छ, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकलेटोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो कोचमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8 सफल एकलेटोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560-62891।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराहे 103.8 MHz।
7: स्टुडियो अहिले दिउँसोको 2 बज्यो।
1: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेडपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 98160-95301।
8: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा बिपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
9: नमस्कार, रेडियो ढोबराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ढोबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। विपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सोमबार पनि अवरोध गर्ने भएका छन्। प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले बैठकमा अवरोध जनाउने निर्णय गरेको हो। प्रमुख प्रतिपक्षीय नेपाली कांग्रेस, अन्य विपक्षी नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार दिएको अभिव्यक्ति बारे प्रष्टीकरण माग्दै घेर्ने निर्णय गरेको हो। आइतबारको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। अर्थमन्त्री डाक्टर सोनिम बाग्लेले नेपालमै बसेर महिनाको 1,00,000 रूपियाँसम्म आमदानी गर्न सकिन्छ भन्ने आशा जगाउने गरी बजेट ल्याएको बताउनु भएको छ। सोमबार नेपाल आर्थिक पत्रकार संघ नाफिसद्वारा आयोजित पोस्ट बजेट छलफलमा अर्थमन्त्री बाग्लेले भर्खरै अध्ययन सकेका युवाली सुदेशमै आत्मसम्मान पश्चात महिनाको 1,00,000 रूपियाँसम्म आमदानी गर्न सक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित रहेको बताउनु भएको हो। 10,00,000 रूपियाँसम्मको आयकर छूटलाई क्रान्तिकारी कदमको संज्ञा दिँदै यसबाट बजारमा मुद्रा प्रवाह बढ़ने र अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गर्नुभएको छ। वहाँले आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दावी गर्नुभएको हो। वहाँले असल नियत र क्षमताका साथ अर्थतन्त्रको जग बलियो बनाउने संकल्पका साथ सरकार अघि बढ़ेको दावी गर्नुभएको हो। नेकपा माओवादीले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो सदनमा दिएको राष्ट्रहित विपरीतको भनाईप्रति तत्काल संसद र आम नेपाली जनतासँग माफी माग्नुपर्ने बताएको छ। महासचिव शंकर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा शाहलाई कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न माग गरिएको छ। लिम्प्याजुरा, कालीपानी, कालापानी र लिपुलेक क्षेत्रमा भारतीय अतिक्रमणको समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिश इण्डिया वा बेलायतको प्रसंग जोड्नु पूर्णत असन्दर्भिक र कूटनीतिक अपरिपक्वता भएको एमालेको ठहर रहेको छ। जटिल प्राविधिक र राजनीतिक विषयहरूलाई देशको कार्यकारी प्रमुखले संसद जस्तो गरिमामय ठाउँमा हलुका ढंगले बंगाउनु आपत्तिजनक रहेको विज्ञप्तिमा लेखिएको छ। नेपाली कांग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री बालेन शाहले गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताउनु भएको छ। विपक्षी दलको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको बताउनु भएको हो। वहाँले राष्ट्रपा सभापति रवि लामिछाने भारत भ्रमण जानुभन्दा अगाडि आकस्मिक हिसाबमा प्रधानमन्त्री सदनमा उपस्थित भएर प्रधानमन्त्रीले विवादित अभिव्यक्ति दिनाले राष्ट्रियतामा कमजोर बनाएको बताउनु भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले हिजो सरकारमा पुर्याउने आम नागरिक पनि खुशी नभएको जिकिर गर्नुभएको हो। राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलन सम्बन्धी प्रतिवेदनमा आफ्नो नाममा उल्लेख गरेपछि रासोपाका सांसद दीपक बोहराले सर्वोच्चमा रिट हाल्नु भएको छ। आज सभापति रवि लामिछानेसँगै दिल्ली जानु अघि वहाँले रिट दर्ता गर्नुभएको हो। आयोगको प्रतिवेदनमा भदौ 23 र 24 गतेको घटनामा विभिन्न ढंगले भीड़लाई उक्साउने क्रियाकलाप गरेको भन्दै रासोपाका दर्जनौ सांसदहरूलाई आरोपित गरेको छ। उनीहरूमाथि छानबिन गरेर दोषी देखिएमा कार्यवाही गर्न भनिएको छ। त्यसभित्र बोहरा पनि परेका छन्। बोहरा जेएनजी आन्दोलनमा प्रत्यक्ष सहभागी भएका थिएनन्। त्यसबेला उनी दोस्रो सन्तान जन्मिने क्रममा श्रीमतीसँग अस्पतालमा रहेका थिए। प्रतिवेदन पूर्वाग्रही र भ्रमपूर्ण रहेको भन्दै बोहराले खारेजीको माग रिटमा गरेका छन्। उनको रिटमा भोलि पेशी तोकिएको छ। मानवाधिकारको रक्षा गर्नुपर्ने जिम्मेवारी बोकेको संस्थाले अनुमानलाई प्रमाण बनाउँदा भविष्यमा कुनै पनि नागरिकलाई सार्वजनिक विषयमा बोल्न डराउने अवस्था सिर्जना गर्न सक्ने बोहरा भनिरहेको छ। प्रतिवेदनमा नाम भएका अन्य रासोपा सांसदहरूले पनि रिट लैजाने तयारी गरिरहेका छन्। सबैजनाको सामूहिक रिट दर्ता गर्ने गरी गृह कार्य भइरहेको रासोपाका सांसद तथा कानून व्यवसायी मधु चौलागाईले जानकारी दिनुभएको हो। डडेलधुराको परशुराम नगरपालिका 5 गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओम प्रकाश पुन मगर र स्थानीय तीर्थ बहादुर थापा मगर मृत अवस्थामा आज फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख वरूण बहादुर सिंहका अनुसार 56 वर्षीय थापाको शव परशुराम नगरपालिका 5 अन्तर्गत महाकाली नदीको कल्पच्छ क्षेत्रमा फेला परेको हो। यस्तै सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट परिकाउमा कार्यरत जवान पुन मगरको शव कञ्चनपुरको बालदेव स्थित महाकाली नदी किनारमा भेटिएको हो। मानवाञ्जन नाता पर्ने दुवैजना बेपत्ता भएपछि महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेको थियो। सो आधारमा नदीमा बगेको हुन सक्ने आशंका सहित खोजी अभियान सञ्चालन गरिएको थियो। त्यसक्रममा थापाको शव कल्पथे नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको हो भने जवान पुन मगरको शव नदीले बगाएर कञ्चनपुरको बालुदेव क्षेत्रमा पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री पालेन्द्र शाहले भारत संघको सीमा समस्याबारे विवादित अभिव्यक्ति दिएसँगै भारतीय सशस्त्र सीमा बल एसएसबी सुस्ताको नेपाली भूमिमा प्रवेश गरेको छ। एसएसबीको टोलीले नवलपरासीको सुस्ता स्थित नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएको सरकारवालाले बताएका छन्। आइतबार साँझ नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्त गाउँपालिका पाँचमा निर्माण भइरहेको तटबन्धको काम रोक्न दावी दिएको हो। सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले एसएसबीको दबावपछि काम रोकिएको पुष्टि गर्नुभएको छ। निर्माण स्थलमा आइतबार साँझ 40-50 जना भारतीय सुरक्षाकर्मी आएर काम रोक्न चेतावनी दिएको जानकारी स्थानीयबाट उहाँले बताउनु भएको हो। कचान र डुबानको उच्च जोखिममा रहेको सुस्तालाई जोगाउन ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको करिब 14 करोड़ रूपियाँ लगानीमा नारायणी नदी किनारमा तटबन्ध निर्माण भइरहेको छ। प्रधानमन्त्रीको सम्बोधनको साइड इफेक्ट यहाँ परेको उपाध्यायले बताउनु भएको हो। नारायणी नदीको बहावले गर्दा धेरै समयदेखि स्थानीयले दुःख पाएको उपाध्यायले बताउनु भएको छ। गुमान घिसिङ मन्त्री हुँदा उहाँले आफै उक्त स्थानमा पुगेर अवलोकन गर्नुभएको थियो। तुलसीपुरमा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका 5 निवासी 35 वर्षीय मनोज नेपाली र वहाँका 5 वर्षीय छोरा मिङराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी न्याय परीक्षक होमराज पराजुरीले जानकारी दिनुभएको छ। सोही घटनामा परेर मृतकी श्रीमती 34 वर्षीय अमृता नेपाली घाइते भएका छन्। आज बिहान 6 बजे तुलसीपुरको गोलमा चोकमा रा 1-ख-2192 नम्बरको टिप्परले विपरीत दिशातर्फ गइरहेको R4-3390 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा शिशोर अस्पताल कोहलपुरमा मृत्यु भएको हो। प्रहरी परिषद पराजुलीका अनुसार घाइते मृतकको अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने टिप्पर चालकले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले बालिकालाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्लाको चौकुनी गाउँपालिका 4 बागमाराका 18 वर्षीय ललित मास्की मगरलाई धवलागिरी गाउँपालिका 4 मोदीबाट प्रहरीले पक्राउ गरेको हो। बालिकालाई 2082 चैत 17 गते बलात्कार गरेको भन्दै पीड़ित पक्षले 2083 जेठ 14 गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए। प्रहरीले आरोपितलाई पक्राउ गरी 5 दिनको म्याद थप गरेर अनुसन्धान अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमल सिन्हाले जानकारी दिनुभएको हो। त्यसै गरी 2083 जेठ 12 गते बलात्कार गरेको आरोपमा पीड़ित पक्षले 2083 जेठ 16 गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीका आधारमा धवलागिरी गाउँपालिका 7 ताकुङका 53 वर्षीय धनबहादुर सुनाललाई प्रहरीले पक्राउ गरेको हो। सुनाललाई पनि पक्राउ गरी पहिलो पटक 5 दिनको म्याद थप गरेर अनुसन्धान अघि बढ़ाएको प्रहरी निरीक्षक तिमल सुनालले जानकारी दिनुभएको हो। हिजो घट्दै बढ़ेको सुनको भाव आज सामान्य घटेको छ। आज सुन तोलामा 200 रूपियाँले घटेर तोलाको 310,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,000 500 रूपैयाले बढ़ेको थियो। यसै आज चाँदीको भाव भने तोलामा 10 रूपैयाले बढ़ेर 5355 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलामा 305 रूपैयाले बढ़ेर 5345 रूपैयाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। मलेसियाले 16 वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्दै नयाँ कानूनी व्यवस्था लागू गरेको छ। सोमबारदेखि कार्यान्वयनमा आएको उक्त नियम अनुसार 16 वर्ष मुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। नयाँ व्यवस्था अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई खाता दर्ता गर्न नदिने तथा त्यस्ता खाताहरू पहिचान गरी रोकथाम गर्ने जिम्मेवारी पनि सम्बन्धित कम्पनीहरूकै हुनेछ। यी नियम फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब लगायत लाखौं प्रयोगकर्ता भएका प्रमुख सामाजिक सञ्जालहरूमा लागू हुनेछ। नियमको पालना नगर्ने कम्पनीहरूलाई 1 करोड़ मलेसियन जरिमाना गर्न सकिने व्यवस्था गरिएको छ। मलेसिया सरकारले बालबालिकालाई अनलाइन माध्यमबाट फैलिने हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक दबाव तथा सामाजिक सञ्जालको अत्याधिक प्रयोगबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। सरकारको अनुसार पछिल्ला वर्षहरूमा बालबालिकामाथि डिजिटल माध्यमबाट हुने विभिन्न जोखिम बढ़दै गएकाले कडा नियमन आवश्यक रहेको बताएको छ। यद्यपि बालबालिकाले विभिन्न उपाय अपनाएर नियम छल्दै खाता खोलेको अवस्थामा अभिभावकले नै कुनै कानूनी कार्यवाही गरिने छैन। सरकारको ध्यान मुख्य रूपमा सामाजिक सञ्जाल कम्पनीहरूलाई उत्तरदायी बनाउनेतर्फ केन्द्रित रहेको बताएको छ। इरान र संयुक्त राज्य अमेरिका बीचको तनावपूर्ण गति प्रबन्धै जाँदा दुवै पक्षले एकअर्काका सैन्य तथा रणनीतिक लक्ष्यहरूमा आक्रमण गरेका छन्। अमेरिकी सेनाले इरानका राजर र ड्रोन नियन्त्रण साइटहरूमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ भने इरानले अमेरिकी ड्रोन खसालेको र जवाफी कार्यवाही गरेको स्वीकार गरेको छ। यसैबीच कुवेतले आफ्नो हवाई सुरक्षाले ड्रोन र क्षेपास्त्र आक्रमणहरूलाई रोक्न सफल भएको जनाएको छ। अमेरिकी सेनाका अनुसार यो पछिल्लो कार्यवाही इरानद्वारा अन्तर्राष्ट्रिय जल क्षेत्रमा सञ्चालन भइरहेको अमेरिकी घटनाको प्रतिक्रिया स्वरूप गरिएको हो। इरानले सप्ताहन्तमा सो ड्रोनलाई निशाना बनाएको थियो। त्यसबीच क्षेत्रीय तनाव थप बढ़ेको बताएको छ। हस्त दिउँसो 2 बजेको ढोबेर हेलो सजालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
10: तपाईँको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
11: यसको बुवा यसपालि अलिअलि घर गहना जानु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्न त हो नि, मान सम्मान इज्जत बनेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचारी पसल खोजौला नि।
11: सेन्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्र जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्टिया चोकमा न्यू सेन्जा धनलक्ष्मी सुनचारी पसलको नाममा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: सेन्जा धनलक्ष्मी सुनचारी पसल शुक्ला गण्डकी 3 दुलेगौड़ा, दूरबाराही मन्दिर जाने जीपलाई नभाडे, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871176, राजु विश्वकर्मा 9807169142।
14: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
15: मेडम धूम्रपान भनेको के हो
14: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
15: अनि धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम
14: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्र कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
15: अनि नि मैडम यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
14: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
16: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
17: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो
18: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
17: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
18: हाम्रा विशेषताहरू
17: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
18: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
17: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
18: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
17: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 0 65 571 479 र 98 560 62 265
19: ए सबिना यस्तो हतारमा कता हो
20: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
19: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
21: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अदर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ
22: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ
21: सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल धुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास मोबाइल 9846 78 528 र 9908 16 142
23: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अनि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी
24: आज मैले भुलभुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेँले अनि लोकल धान आफै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
23: ए हो र
21: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पिलेर स्वच्छ खाडे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनु हो साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0 65 414 222 र 98 560 21 692
2: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार।
3: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 दुलेगौड़ा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति।
4: हेर्दा हेर्दै दुलेगौड़ा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेन छ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डुडेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू:
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौड़ा, माछा पुस्तक बैंकको ठिक पारिपट्टि, फोन 0665-93-369।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो 103.8।

0: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 मा भर्ना खुले संबंधी सूचना।
1: सिर्जना बोर्डिंग स्कूल सृजना चौक पोखरा में कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल मैनेजमेंट समूह में नया भर्ना का लागि आवेदन फारम वितरण भइरहेकाले आज भर्ना भई ठुक्क हुनुहोस्।
0: यस स्कूल में विज्ञान विषयसँग संबंधित सबै विषयहरू र अन्य विषयहरूमा होटल मैनेजमेंट टूरिज्म विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइंस लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
1: सृजना बोर्डिंग स्कूल शांति मार्ग सृजना चौक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
2: दाई पहिला यो मोबाइल हेर्नुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासै बिग्रियो।
3: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुस् त
1: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्तीसोनीको ठीक पारिपट्टी
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्।
5: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर राजन पौडेल मोबाइल 98560-62029।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
6: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जसेवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ।
6: हो त है सामान लिन टाढा किन जानु पर्यो र
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
9: ग्राहकको चाहना नै हाम्रो दृष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461-62220।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
9: अब चिन्ता नलिनुहोस् तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
9: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको।
2: सरन एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
9: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 98463-61209 र 98041-21718 आजै सम्पर्क गर्नुहोस्।
11: एउटा सानो लामर भाइले सिङ्गो वन नै सघा मुनि हो
12: हाम्रो वन हाम्रो धन डरेलोबाट जोगाउन गरौँ जतन वनमा डरेलो लगाउन कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
13: अनुरोध हो गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
14: मम्मी भोक लाग्यो खाजा खाम न।
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
14: हस् मम्मी।
16: मैले सुने छोरी ल जाम हिँड।
15: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
16: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
15: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
16: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
17: यो गाली पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
18: ल हेर, यी काइनीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
17: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरे स्किनलेस र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142 98553328 98462014726।
18: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
19: ए गर्मीमा आयो हजुर सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
20: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
21: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: 0665905060 मोबाइल 9816634372।
1: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकी ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
0: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौड़ा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0657142334 र 9811756606।
2: सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक में
3: यही से 23 गते शनिवार
2: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
4: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
2: नाक कान र घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
4: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
3: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
1: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेडपोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: गतिशील छ जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो खास संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा कृष्ण शर्मासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विपक्षीद्वारा संघीय संसदका दुवै बैठक अवरूद्ध, प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिएर माफी नमागेसम्म सदन नचल्ने अडान।
0: एमाले माग्यो प्रधानमन्त्री शाहको राजीनामा, सरकारले राष्ट्रिय एकतालाई कमजोर बनाएको आरोप।
1: राष्ट्रपतिका सभापति लामिछाने नयाँ दिल्ली प्रस्थान, भ्रमणबारे संसदमै चासो।
0: अमेरिकाद्वारा इरानका राडार र ड्रोन नियन्त्रण स्थलहरूमा आक्रमण, अमेरिकी एयरबेसलाई निशाना बनाइएको इरानको दावी।
1: र विश्वकप फुटबल खेल्ने मेक्सिकोको टोली घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री

0: स्टालिन शाहले हिजो दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले संघीय संसदका दुवै बैठक अवरूद्ध पारेका छन्। राष्ट्रिय सभाका सदस्यहरूले बैठक शुरू हुने बित्तिकै उठेर नाराबाजी गरेपछि अध्यक्ष नारायण प्रसाद दाहालले 20 मिनटका लागि स्थगित गर्नुभएको बैठक अझै शुरू हुन सकेको छैन। सभा एक घण्टा ढिलो गरी शुरू भएको प्रतिनिधि सभाको बैठकमा पनि विपक्षी दलले अवरूद्ध पारेका छन्। प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले संसदबाटै माफी माग्नुपर्ने माग गरेका छन्। यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने उनीहरूको अडान छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिले 3 करोड़ नेपालीको शिर निहुरिएको टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्ति जोगाउने गरी परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेको भन्दै वहाँले थप आक्रोश पोख्नुभयो।
1: प्रधानमन्त्रीज्यूको अभिव्यक्ति बचाउन परराष्ट्र मन्त्रालयले यस विषयलाई प्रधानमन्त्रीको अभिव्यक्ति क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ भनेर भनेको छ। जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेशन हुन्छ परराष्ट्र मन्त्रीज्यूलाई त्यति सामान्य ज्ञान त हुनुपर्ने हो।
0: नेकपा एमालेका प्रमुख सचेतक एन बहादुर महरले राष्ट्रपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाने तयारी गर्दा माहौल बनाउन गरिएको प्रपञ्च त होइन भनेर प्रश्न गर्नुभयो।
2: कि हाम्रो प्रधानमन्त्रीले विदेशीहरूलाई खुशी बनाउने त्यो रणनीति लिनुभएको हो? कतै आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमणमा जाने र त्यसका लागि माहौल बनाउने र भारतको त्यो खालको चाहिँ नि चाकरी गरेको हाम्रा प्रधानमन्त्रीले यो गम्भीर प्रश्न सिर्जना भएको छ सभामुखमध्ये।
0: त्यति मात्र होइन, प्रधानमन्त्री नेपाली सेनाको कार्यक्रममा जाँदा दौरा सुरुवाल लगाउने र संसदमा आउँदा फुटबल खेल्ने पोसाकमा आउने गरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो।
2: सेनाले आयोजना गरेका कार्यक्रमहरूमा, सेनाले व्यवस्थापन गरेका कार्यक्रमहरूमा प्रधानमन्त्री नेपाली पोसाकमा जानुहुन्छ, दौरा सुरुवाल लगाएर जानुहुन्छ। जब सदनमा आउनुहुन्छ फुटबल खेल्ने ड्रेसमा आउनुहुन्छ। के हो उहाँको यस सदनप्रति उहाँको दृष्टिकोण? सदनलाई उहाँले उपेक्षा गर्नुभएको छ, अन्डरस्टेन्ड गर्नुभएको छ, इरेस्पेक्ट गर्नुभएको छ, यो गम्भीर कुरा छ।
0: प्रधानमन्त्रीको अभिव्यक्तिपछि हिजो मात्र सुस्तामा नेपाली भूमिमा बनाइरहेको तटबन्ध भारतीयले रोकेको घटना उहाँले सुनाउनुभयो। उहाँले कथा सुनाउँदै बोलेका केही शब्दमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राणाले नियमापत्ति जनाउनु भएको थियो।
3: 21 को घमा चाहिँ के रे यो अशिष्ट असल अपमानजनक शब्द भन्नेमा चाहिँ नियमापत्ति गर्न चाहन्छु। जुन यो कथामा जुन बच्चा काट्ने भन्ने चाहिँ मैले पहिलोचोटि सुनेको कि, त्यस्तो शब्द सदनमा प्रयोग गर्न मिल्दैन। अनि छापामार भन्ने शब्दहरू
0: नेकपाका प्रमुख युवराज दुलालले छापामार शैलीमा संसदमा आउँदा सभामुखले सरकारको छायामा परेको टिप्पणी गर्नुभयो।
4: सभामुख महोदय, बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कूटनीतिक भाषाको महत्वको अनभिज्ञता र स्टन्ट शैलीको पराकाष्ठ हिजो राज्यले ठूलो क्षति बेहोर्नु पर्यो।
0: रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्दै बोलेको अभिव्यक्तिको प्रमाण पेश गर्न माग गर्नुभएको छ।
4: अनुमानका आधारमा राष्ट्र चल्दैन, तथ्यका आधारमा चल्छ। भावनाले ताली पाउन सक्छ तर तथ्यले मात्र विश्वास जित्न सक्छ। यदि सरकारसँग नेपालले भारतको सिमाना मिचेको कुनै पनि दावी आधार छ भने सम्मानित संसद सक्षम प्रस्तुत गर्न म अपील गर्दछु।
0: पटक पटक आग्रह गर्दा पनि विपक्षीले नमानेपछि प्रतिनिधि सभाको बैठक पनि 15 मिनटका लागि स्थगित भएको छ।
5: नेकपा एमाले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको छ। नेपालले पनि भारतीय भूमि मिचेको छ भनी संसदमा अभिव्यक्ति बोलेर राष्ट्रहित विपरीत काम गरेको भन्दै एमाले शाहलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको हो। एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको अभिव्यक्तिको भर्सना समेत गरिएको छ। संसदको रोस्टमबाट प्रधानमन्त्रीले दिएको गैर जिम्मेवार अभिव्यक्तिले देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दावी र राष्ट्रिय एकतालाई कमजोर बनाउने काम गरेको एमालेको ठहर छ। प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमाले आज माइतीघरमा नाराबाजी सहित प्रदर्शन पनि गरेको छ। प्रदर्शनमा सहभागीहरूले राष्ट्रियता हराएको, प्रधानमन्त्री मुर्दाबाद, कालापानी र लिपुलेख हाम्रै हो, राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर लगायतका नारा लगाएर विरोध जनाएका छन्।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
6: पुनश्चरी पन्दिङको परपरिणाम
7: मार्ग
8: हजुरका सिटी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित योगर्ट ब्रान्ड साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको
10: साथ जीवन।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्को खुशी को कनेक्शन संचार नेटवर्क समय को आवाज
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। राष्ट्रिय मानवाधिकार आयोगले सरकारलाई कुनै पनि छानबिन प्रतिवेदनको पूर्ण पाठ सरकारलाई बुझाउने नगरिएको बताएको छ। प्रधानमन्त्री बालिन शाहले प्रतिनिधि सभाको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सोधिएको विषयमा पूर्ण प्रतिवेदन नआइसकेको बताउनु भएको थियो। आयोगले जेठ 13 गते सरकारलाई जयन्ती आन्दोलनको अनुसन्धान प्रतिवेदनको सिफारिश सरकारलाई बुझाएको हो। 29 पेजको सिफारिश खण्ड आयोगले आफ्नो वेबसाइट मार्फत पनि सार्वजनिक गरेको थियो। आयोगका सूचना अधिकारी श्यामबाबु काफ्रेले आयोगले गरेका अनुसन्धानका प्रतिवेदनको पूर्ण पाठ सरकारलाई दिने अभ्यास नभएको बताउनुभयो।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानका राडार र ड्रोन नियन्त्रण स्थलहरूमा आक्रमण गरिएको दावी गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले सप्ताहन्तमा इरानका गोरुक र केसमस टापुहरूमा रहेका राडार र ड्रोन कन्ट्रोल साइट्समा आत्मरक्षाका लागि आक्रमण गरिएको सामाजिक सञ्जाल मार्फत जनाएको छ। सेन्टकमले जवाफी हमला गरिएको दावी गरेको छ। यसैबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोप्स आईआरजीसीले सिरक टापु नजिकै अमेरिकी अपरेशनमा प्रयोग हुने एयर बेसलाई निशाना बनाएको दावी गरेको छ। आईआरजीसीले सिरक टापुमा रहेको टेलिकम टावरमा अमेरिकाले गरेको आक्रमणको प्रतिक्रियामा यो आक्रमण भएको बताएको छ। यद्यपि इरानले एयरबेसको स्थानको खुलासा भने गरेको छैन। यस्तै इरान इन्टरनेशनलको एक रिपोर्टले इरानी राष्ट्रपति मसूद पेजिस्कियानले राजीनामा दिएको दावी गरिएको छ। रिपोर्ट अनुसार पेजिस्कियानले देशको शक्ति अब पूर्ण रूपमा आईआरजीसी कमाण्डरहरूद्वारा नियन्त्रित भएको आरोप लगाउनु भएको छ। यद्यपि राष्ट्रपति कार्यालयको संचार तथा सूचना विभागले यो दावीलाई अपवाह भनेको छ।
2: अब खेल समाचार। फिफा विश्वकप 2026 को सह आयोजक मेक्सिकोले आफ्नो टोली घोषणा गरेको छ। मेक्सिकोका मुख्य प्रशिक्षक जेभियर अगुइरेले 26 सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन्। अगुइरेले घोषणा गरेको टोलीमा अनुभवी गोलकिपर गुइलेर्मो ओचोवा आफ्नो छैटौं विश्वकप खेल्दैछन्। स्टार लेट गिलबर्टो मोरा 17 वर्षको उमेरमा विश्वकप खेल्ने सबैभन्दा कान्छो मेक्सिकन बन्ने बाटोमा छन्। यसपटकको विश्वकप जुन 11 जुलाई 19 अमेरिका क्यानाडा र मेक्सिकोमा हुँदैछ। समूह यसमा उरुग्वे स्पेन केप भर्दे र साउदी अरेबिया छन्।
1: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: विपक्षीद्वारा संघीय संसदका दुवै बैठक अवरूद्ध। प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिएर माफी नमागेसम्म सदन नचल्ने अडान।
1: एमाले माग्यो प्रधानमन्त्री शाहको राजीनामा। माइती घरमा नाराबाजी सहित प्रदर्शन।
2: राजसभाका सभापति लामिछाने नयाँ दिल्ली प्रस्थान। भ्रमणबारे संसदमै चासो।
1: अमेरिकाद्वारा इरानका राडार र ड्रोन नियन्त्रण स्थलहरूमा आक्रमण। अमेरिकी एयरबेसलाई निशाना बनाएको इरानको दावी।
2: र विश्वकप फुटबल खेल्ने मेक्सिको टोली घोषणा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश बिदा हुन्छौ। नमस्कार।
0: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/.
3: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ पारेछन् बाबुले पसल?
3: दिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिस्टा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
3: प्रोपाइटर खान प्रकाश नेउपाने 98560 38878। प्रशान्त नेउपाने 98460 26925।
1: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुगोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
4: किन हो हन्डी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्नु कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ल गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811661636।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट, मुटु, छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
7: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
1: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
7: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
8: वरिष्ठ एमबीबीएस, एमडीजीपी, फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8:30-9:30 र दिउँसो 5:30-7 डाक्टर रवि बहादुर गुरुङ,
9: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
11: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30-9:30 दिउँसो 3:00-4:00 डाक्टर अमन कुमार झा,
12: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुषम कालु र स्नेहा मण्डल,
13: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
0: तनहु सेवा हस्पिटल दुलेगौंडा, फोन 0765-14-377, मोबाइल 9855-44-343।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
14: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके, ल डन।
14: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
14: प्रोपाइटर गोविन्द सिद्देल, फोन 9855-28543 र 9847-00787।
15: आज पनि भाट अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
16: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर तिल तिल मात्र बढ्छ करारा मात्रै भयो
15: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
16: तिमीलाई पर्किन बाहेक अरू केही आउँदैन के अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
17: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
18: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
19: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
20: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
19: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
21: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिएको
22: ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर भुज बहादुर सुना
23: मोबाइल 9800585537 र 9800615899
24: चिरितोको थ्रेडिमो रेडियो ढोरबा रही 103.8 मेगाहर्ज
19: तपाईँको घर आँगनमा घुम्किने मादलुका तार सङ्गीत वनपाखा मेलापात उकाले ओरालीमा सुसलिने बाटाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
21: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसर आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800585537
19: आकर्षक सुनचाँदीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकसुशीलीको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रश्नोत्तर श्रेया गुरूङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा पनि तपाईँले हामीलाई रेडियो ढोबराही 103.8 MHz जनतामनको आवाज साथै www.radiodhobarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रममा प्रायोजक गरिएको छ ओम प्रश्न आभूषण सुनचारी पसलले भने यो पसल अघिल्लोगुडाको विधि बजारमा रहेको छ। यदि सुनचारी सम्बन्धी केही थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछि बाजे पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ भन्दै हामी आउने गर्दछौ। हप्ताको साथै दिन फरकबार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन रमाइलो श्रृंखलाको साथमा यहाँहरूमा आज उपस्थित हुने गर्दछौ। र त्यसै गरी श्रोता साथी आजको श्रृंखलामा रहेर नयाँ नयाँ लोक भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछौ। र त्यसै गरी श्रोता साथी कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरम यहाँको लागि एउटा निकै नै मिठो सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु भने गीतको बोल रहेको छ यानी माया जसमा आवाज रहेको छ राम गगन र शान्ति श्री परियारको भनी लय र सङ्गीत सजिएको छ। राम गगनको मास सुमधुर भाका रहेको छ स्वीकार्नुहोला है त

हजुर श्रोता साथी, यानी माया यो सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। हालसालै मात्र बजारमा प्रकाशित भएको नयाँ लोक भाका रहेको थियो, निकै नै मिठो अनि सुमधुर भाका रहेको थियो। राम गगन र शान्ति श्री परिवारको आवाजमा सजिएको सुमधुर भाकालाई पनि श्रोता साथी कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई पक्कै पनि सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन एउटा अर्को रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। गीतको बोल रहेको छ कास्की तिरै घर, जसमा आवाज रहेको छ महेन्द्र भण्डारी र सीमा नेपालीको, भने लय रहेको छ दुर्गा ठकाल र कमला ठकालको, सँगै सजिएको छ महेन्द्र भण्डारीकोमा स्वीकार होला मिठो भाकालाई।

आज श्रोता साथी वसन्त थापा र सरिता गुरुङको आवाजमा सजिएको रिमे गीतको बोला पनि कार्यक्रम स्थान दिइसकेको थियो र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा मिठो भाकालाई सुन्नु त पक्कै पनि भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भएको कार्यक्रममा फेरि पनि अर्को सुमधुर भाकालाई राख्न तर्फतिर लागिरहेको छु र त्यसैगरी गीतको बोल रहेको छ घडी फातैमा जसमा आवाज रहेको छ गणेश पाठक र देवी कर्ती मगरको र यसरी सजिएको छ सन्तम पौडेल पुना भने सिकार्नको लागि मिठो भाकालाई

0: Radio Ruhrbaden ist für die Nutzung auf 8 MHz.
1: বিদ্যালয় মন্ত্রীর মাধ্যমিক বিদ্যালয় বিবিএম শুক্লাগন্ড নগরপালিকা চার দলিগঙ্গা পাহুপুর কক্ষা এগারো পনেরো ভর্ণা সম্বন্ধী সূচনা
0: শুক্লাগন্ড জীবনে পহিল পটক আন্তরাষ্ট্রীয় স্তরে মহত্বপূর্ণ র ব্যবসায়িক বিষয় রূপ পরিচিত হোটেল ম্যানেজমেন্ট অধ্যাপন করান সফল এস স্কুল হোটেল ম্যানেজমেন্ট র ম্যানেজমেন্ট গ্রুপ নয়া ভর্ণা লাগি ধামাধাম ফারাম বিতরণ ভাইর
2: दक्ष शिक्षक शांत शैक्षिक वातावरण प्रयोगत्मक सिकाई छात्र वृत्ति यातायात लगाय का सुविधा भएको इस स्कूल में आज भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्
0: आप जानकारी का लागि बिहान छह बजे देखि अपराह्न पांच बजे सम्म विद्यालय प्रशासन व फोन 0564142585 मोबाइल 9850635497 र 9850635487 में संपर्क कर सकने
2: प्रधानाध्यापक एवं बाल विद्या मंदिर माध्यमिक विद्यालय शुक्लागण्डकी की चार दुले गौडा तनहुँ
3: हजुर बाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो मेरै आँखा पोलेर हेर्नै भएको छैन आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त
0: अब चिन्ता नलिनुहोस् आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा पावर चस्मा शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ नोट यहाँ प्रतिदिन अनुभवी विशेषज्ञ द्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र धुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9800551022 दिपेश मल्ल ठकुरी 9800551020 दीप मल्ल ठकुरी 9840415530
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
0: एस दिलेगौडा पोलिक्लिनिकमा यही डेट 23 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ
2: वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल
0: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुनिल आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइरोइड पाइल्स फिस्टुला र प्रेसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: सब जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 9850531053
4: जन्मदर्ता गरेको छैन नि म्याडम
5: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
4: र मलाई त थाहा नै थिएन म्याडम
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
4: कसैले भनन्
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
6: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दुवैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: नेपाल सरकार विज्ञापन दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज स्टुडियो
7: अहिले 4 बज्यो को साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेडपोस्टको आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816953001।
8: जिन्दगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the right moment. Radio Radio Set at Set into 103.8 MHz Program Zindagi Rocks every Sunday to Friday only on Radio Dhordarahi 103.8 MHz.

हजुर, संगठनको कार्यक्रम स्थान दिइसकेको छ र यसरी नै अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि नेक संघलाई स्थान दिने नै छौ भने अहिलेको लागि भने चाहिँ कर्म बिहानको हुक्का मेरो बुद्ध एक किताब चाहिँ कार्यक्रम स्थान दिने नै छौ। साथै नाटकको कथाको पुनरपेपाको पनि मनोरञ्जन हुनुभएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ गीत छाउँदै हामी छोटो विश्वमा जाने नै छौँ। त्यति बेलाको समय अघि भएको लागि भने चाहिँ हामी सँगै रहनु होला भन्दै यो गीत छाउँदैछु। सही गर्नुहोस्।

0: This is Radio Durbara here on 2.8 megahertz. हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछै अस्ति अर्कै झुम्टा हेर न है कस्तो राम्रो फेसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त मिलेर दुःख मात्रै पाइयो ल ल पटाकै खोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानुपर्छ है होलसेलमा सबै पाइने रहेछ
1: हो त है सामान लिन टाढो किन जानु पर्यो र
0: हाम्रो सेवाहरू विगतदेखि होलसेल सेवाकै रहेको भिलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
1: कस्मेटिक पदार्थका खेलौनाहरूको होलसेल विक्रेता
2: ग्राहकको चाहना नै हाम्रो कस्मेटिक
0: सम्पूर्ण सामानहरू मूल्यमा पाइनुको साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841612020
3: मयम चिसापानीबाट
4: काठमाडौँ
3: काठमाडौँबाट
1: मयम चिसापानी अनि तिसमा नझर्ने
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको रोसी मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: हो र यस्तो सुविधा पनि आइसक्यो
2: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोलफिर्दी छाँदी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825526363
0: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अचम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछ प्रोपाइटर मिनबहादुर सुनार 9852359122 9508 र 9847976246
5: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एकपटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माथुरे तथा रुटा पोल्ने ढुङ्गा र 35 ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
5: सुलभ मूल्य वर्षौँ वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
0: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागमदेखि 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856032475 र 9811324775
6: गरेको छैन नि म्याडम
0: जन्मदाता नभएपछि मलाई थाहा हुँदैन
6: र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय खाना पर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन सहितमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
6: त्यति
0: मात्रै हो र भाइ जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको कुराकाहरूले जन्मदाता गराउनुपर्छ
6: जन्म र मृत्यु दर्ता

0: L'anno 1 ci giunisce alle forze di lancio che Diego potrà poi partire anche l'anno 1 se torno. Per il progetto non c'è, Diego potrà che non puoi fare l'anno passato. E lì io vedo sta plasma con i famigli. Vuoi andare a ripare poi di calaggi potete poi potrà che non puoi. E da buoni questo paerino. Che state con vola lì, che state finti in una luna di lì. Dicendo ogni cosa da stupenza, vuole per una indica e ci ti guarda per il nostro. Oggi lo vivo la tua opera, storia con stupenza, che sto attraverso due spagne facciate, veri, altri, sali, leghi, stop, tutta sull'altro, tanta opera, ma non c'è il mulle ma di trigorenza. Sapi, i miei vinci si lato sono il dove spaccia. Son polco, United Supplies, delle gola, help us to, for fighter, t-shirt, one day, the force, and the price of the cats of the sunny, sunny art.
1: सूर्योदय मिस बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा एघारको नयाँ भर्ना खुल्यो।
0: स्नातक तह व्यवस्थापन संकायमा प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सिनेट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भए आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
0: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
0: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
0: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0-65-71-479 र 98-560-62-263।
2: हजुर, तिन प्रदेशमा गर्दै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रतिको रेडियो आत्मीयन पावर भने आज त हामी तपाईँहरूको माझ मण्डेका विस्फोटमा रहेर चाहिँ बिहानको सम्बन्धने कार्यक्रम चलिरहेको छ। तपाईँ हाम्रो श्रोता साथीहरू सुनिराख्नु भएको छ र यसरी तपाईँ हाम्रो रेडियो आत्मीयनको साथै हाम्रो वेबसाइट www.radio.com.nt हाम्रो सक्नुहुनेछ। अनि त्यो प्रोग्राम लिएर मिसलाई हामी चाहिँ 4 बजेदेखि 5 बजेको 1 घण्टाको समय घरको लागि उपस्थित हुने गर्दछ। तपाईँ हामी स्वतन्त्र र अहिलेको लागि हुनेछ धेरै कुरा तयारी नगरिकन कार्यक्रम चाहिँ सम्भव सम्झिनेछु। बुढो पुल्यो बनेमा बुद्धि

0: Let's talk radio program right here, except in this world, not to make a noise.
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाथे पानी
2: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाथे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजान गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
3: सधैँझै यही आउँदो जेठ 30 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक झुलेगौड़ामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0654142333
4: र 9678168
5: चरक मेमोरियल हस्पिटल कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल
6: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
5: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलेसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
6: सेवा लिने क्रममा चाहिने जानकारी
5: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
5: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0162-5594-5594-5982-7678
1: छुवाछुत मुक्त समाज हाम्रो अभियान दलित अधिकार र समान अवसर हाम्रो अधिकार
7: हार्दिक निमन्त्रणा यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ शुक्ला गण्डकी नगरपालिकामा बसोबास गर्नु भने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौडा स्थित बीपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
1: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्ला गण्डकी नगर समिति
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगदै भएन
9: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
8: यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरे त
9: दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दिनलाई फर्निचर सरौँ त्यहीबाट ल्याएको
8: ए त्यसो भए त म गइहालेँ
9: चिया त पिएर जाऊ
8: अनि हतार छ पछि आउँदै गरौँ है
10: दीर्घायु फर्निचर शोरूम
11: हामी कहाँ स्टील का प्रकार का संपूर्ण सामान दराज पलंग डाइनिंग टेबल लगेट सोफा लगाए पर्दा कार्पेट डोर बैट और फर्निचर का संपूर्ण सामान सुपथ मूल्य में पाने के साथ ही अर्डर अनुसार तैयार पाइन एवरेस्ट स्टील र नेपालको नम्बर वन कंपनी बागमती कुर्सी को अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलगौड़ा बजार प्रोप्राइटर लक्ष्मीराज वागले संपर्क 9845601268 र 9845602068
12: ए बुढी तिमीले भने जस्तै घर बने हेर त खुसी त छौ नि
13: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साग सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र कमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
12: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरामा किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पफुल चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
13: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
14: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
14: प्रोप्राइटर रबिन थापा सम्पर्क 9855633098 र 9465610950
16: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

Okay.

0: This is Radio Durbarahi, 102.8 MHz.
1: अब मुटुरोगको उपचारका लागि ठूलो राहत नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बीमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा विश्वसनीय सेवा अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
2: ओम भगवती मेटले निष्ठिल उद्योगलाई छिटो अनि गुणस्तरका सामान पाउनलाई गाछ पानीमा मेटल स्टिल फन पर्काका सबै सामान चाहिनी शक्ति मजा एकै ठाउँमा पर्जलिनी पाइनी।
0: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टिल उद्योग।
3: हामी कहाँ सटल च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टिलका रेली घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टिलका सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
0: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फान तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
3: प्रोपाइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9806279794।
4: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रेट पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
0: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचल, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेरा सिंह जोशी, डाक्टर चुङमाया पुन,
0: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाडजोर्नी तथा नशा रोग

0: विशेषज्ञ डाक्टर एग्रीमान सत्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाडजोर्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: न्युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑप सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्रोनोस्कोपी, इको, ईएमटी, कल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ।
3: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्रणाली, पोखरा 9 न्यू, फोन 01 35 90 162, 590 163।
4: कति स्वादिष्ट मासु, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
5: दिदी पनि नबगाएर झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, सासेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा कुखुरा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ पुरस्कार सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98-66-34-372।
7: मेरो मन एकदमै शान्त हुन्छ दिदी, आफ्नो सबै पालना गरेर आफूसँग पढ्नु छिन्ले म एकदमै आनन्दित महसुस गर्छु।
8: मङ्गलदेव भगवती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन,
6: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्लगण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98-5-20-279।
9: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
10: भइदिनुहोस् त, चिन्ता नगर्नुहोस्, तपाईँ एप्पलसक नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
9: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्ती सैनिकको ठिक पारिपट्टि,
12: सबै ब्रान्डका मोबाइल बिक्री, साथै र एसेसरिज सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98-560-62-29।
6: कालिका सुनचारी पसल, दुलेगौडा हेपो चोक आफ्नै भवनमा, छातावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98-160-95-301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
6: सिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्सन अक्षेत्री, दुलेगौडा बिपी चोक,
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
15: नमस्कार, रेडियो टोपाबाही 103.5 मेगाहर्जको साँझ 5 बजेको ठाउँलाई कार्यक्रम श्रोताहरूको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रतिनिधि सभाको बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि सभामुख डीपीआरएलले कार्यवाही गर्ने तयारी गर्न थालेको छ। आज बसेको मन्त्री परिषद मन्त्री प्रतिनिधि सभाको बैठकमा हिजोको घटनाबारे छानबिन गर्नको लागि प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकतामा समिति गठन गरेको वहाँले जानकारी दिनुभएको हो। समितिलाई अध्ययन गर्नको लागि 7 दिन समय दिएको वहाँले बताउनु भएको हो। गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले गण्डकी प्रदेशको समृद्धिको मुख्य आगामी पर्यटन रहेको बताउनु भएको छ। नेपाल पत्रकार महासंघ पर्वत शाखाको 14 साधारण सभालाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रको विकासलाई अझ प्रभावकारी बनाउन नयाँ गन्तव्यको पहिचान संरक्षण र विस्तारमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउनु भएको हो। मन्त्री रिमालले केवल स्थापित पर्यटकीय क्षेत्रबाट मात्र प्रदेशको आर्थिक समृद्धि सम्भव नहुने उल्लेख गर्दै गाउँगाउँमा रहेका नयाँ गन्तव्यको पहिचान र प्रावधान आवश्यक रहेको बताउनु भएको हो। उहाँले पर्यटनलाई स्थानीय उत्पादन संस्कृति र समुदायसँग जोड्न सके मात्र त्यसको प्रत्यक्ष लाभ जनतासम्म पुग्ने बताउनु भएको हो। उहाँले संचार क्षेत्र लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पत्रकारितालाई कमजोर पार्ने कुनै पनि प्रयास उचित नहुने बताउनु भएको हो। संघीय सरकारले सरकारी विज्ञापन कटौती गरेर संचार माध्यमलाई अप्ठ्यारोमा पार्न खोजे पनि गण्डकी प्रदेश सरकारका पत्रकार र संचार क्षेत्रको पक्षमा उभिएको उहाँको भनाइ रहेको थियो। कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व पर्यटन मन्त्री मित्रलाल बस्याल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, महासचिव गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद प्रसाद लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो। राष्ट्रिय जनमोर्चा बागतुङले संविधान संशोधनका एजेण्डा बारे औपचारिक छलफल शुरू गरेको छ। सरकारले पनि संविधान संशोधनको तयारी स्वरूप समिति गठन गरेपछि उक्त पार्टीले औपचारिक रूपमा छलफल थालेको हो। जिल्लाको क्रियाशील राजनीतिक दल, संघ संस्था र कार्यकर्ता बीच आइतबार छलफल गरेर कस्ता विषय संशोधन गर्ने, कस्ता नगर्ने भन्नेमा सुझाव समेत मागेको छ। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव कृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै संघीयता कार्य समावेशी समानुपातिक व्यवस्थालाई अझै प्रभावकारी बनाउने र संसदीय व्यवस्थामा आधारित गणतन्त्रको पनि रक्षा गर्नुपर्ने बेला आएको बताउनु भएको हो। जनमोर्चाको केन्द्रीय र जिल्ला तहका नेताले अपरिवर्तनीय विषयलाई अध्यादेशबाट परिवर्तन गर्न नपाइने, संविधान विषयमा सरकार निरङ्कुश बन्न नहुने सुझाव दिनुभएको थियो। कार्यक्रममा उच्च अदालत बागलुङ बार एसोसिएसनकी अध्यक्ष विकास श्रेष्ठले संविधान संशोधन मात्र नभई संविधान कार्यान्वयनको प्रश्न पनि रहेको बताउनु भएको हो। श्रेष्ठले संविधान लेखन गलत हो वा कार्यान्वयन गर्नेहरू गलत हुन् त्यस्तो स्पष्ट भएमा एजेण्डाहरूमा मात्र संशोधन गर्न सकिने धारणा व्यक्त गर्नु भएको हो। मैले संविधानमा उल्लेख भए अनुसार 3 वर्षभित्र कानून बनाएर मौलिक र कार्यान्वयन गराउने दायित्वबाट नेतृत्वपछि परेको टिप्पणी गर्नुभएको हो। कार्यक्रममा एमाले सचिव गणेश बहादुर थापा, नेपाली कम्युनिष्ट पार्टीका राजीव घिमिरे, नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता तेग बहादुर केसी आजाद, वरिष्ठ अधिवक्ता काजी गौली श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष राम थापा, अविरल धौलागिरी, बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष भक्ति राम न्यौपाने लगायतले संविधान संशोधन गर्दा देश र जनतालाई अघि राखेर आवश्यकताको आधारमा गर्न सुझाव दिनुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा तनहु अन्तर्गत 9 वटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ। संगठन विस्तार अन्तर्गत राष्ट्रपाले जिल्लाका 10 पालिका मध्ये 9 पालिकामा नयाँ नेतृत्व चयन गरेको जनाएको छ। अधिवेशन अन्तर्गत दासनगर समितिमा चुडामणि दहाल, भीमनगर समितिमा उत्तम सुवेदी, भानुनगर समितिमा देश्न प्रसाद पोखरेल, देवका गाउँ समितिमा बलबहादुर छेत्री, आबुखरी निकाउ समितिमा राम श्रेष्ठ, बन्दीपुरमा शम्भु श्रेष्ठ, खेरिङमा प्रेम थापा, शुक्ला गण्डकी नगरमा हरिबहादुर खड्का र मैदे गाउँ समितिमा मनोज अधिकारी सभापति चयन हुनु भएको छ। अब रिसिङ गाउँ समितिमा अधिवेशन हुन बाँकी रहेको छ। राष्ट्रपतिले आगामी असार 7 गते केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेकाले त्यस अन्तर्गत देशभर संगठन सुदृढीकरण अभियान चलिरहेको छ। समयमा पनि सोही अभियान अन्तर्गत वडा र पालिका तहमा नेतृत्व चयन तथा संगठन पुनसंरचनाको काम भइरहेको रासपा जिल्ला सभापति विश्व बास्तलाले जानकारी दिनुभएको हो। आगामी राष्ट्रिय महाधिवेशनलाई लक्ष्य गरी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले संघका स्थानीय तहको अधिवेशन पूरा भएको छ। जिल्लाका 11 स्थानीय तहमा रासपाका नयाँ कार्य समिति चयन भएका हुन्। आतवार वाली नगरपालिका, फेरी खोला र आँधी खोला गाउँपालिकाको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै स्थानीय तहको निर्वाचन पूरा भएको हो। यसअघि जिल्लाका 8 पालिकाको निर्वाचन सम्पन्न भइसकेको रासपाका जिल्ला सभापति विश्वास भण्डारीले जानकारी दिनुभएको छ। पहिलो अधिवेशनबाट वालिङ नगरको सभापतिमा सुरेन्द्र काप्ले, आँधी खोला गाउँपालिकाको सभापतिमा हरिमणि पौडेल तथा फेरी खोलामा कुलबहादुर छेत्री चयन हुनुभएको जिल्ला सभापति भण्डारीले जानकारी दिनुभएको छ। यसअघि शनिबार भएको अधिवेशनबाट बिरुवा गाउँपालिका सुमित गुरूङ र हरिनाश गाउँपालिकामा अनन्य रिजाल सभापतिमा निर्वाचित हुनुभएको थियो। यस्तै पुतरी बजार नगरपालिकामा वेद प्रसाद दुर्गा, भीरकोट नगरपालिकामा मेन बहादुर केसी, गल्याङ नगरपालिकामा टीकाराम भण्डारी, चापाकोट नगरपालिकामा अकबर अली सभापति चयन हुनुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको सेती नदीमा बन्दै गरेको पुलको काममा कुनै पनि वाहना बाजी नगर्न निर्देशन दिनुभएको छ। पोखरा मुगलिङ राजमार्ग सुधार चरण 1 अन्तर्गत पृथ्वी चोकमा निर्माणधीन पुलको भौतिक प्रगति बुझ्न मन्त्री लम्साल सोमबार स्थलगत अवलोकनमा पुग्नु भएको हो। उहाँले कुनै पनि हेरचक्राइ नगरी तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्माण पक्षलाई सचेत गराउनु भएको हो। अवलोकनमा मन्त्री लम्सालसँगै पर्यटन मन्त्री गणेश पौडेल सहभागी रहनु भएको थियो। पोखराभित्र नै मुख्य प्रवेशद्वारका रूपमा रहेको यो पुल निर्माणका लागि 2079 साउन 26 गते सम्झौता भएको थियो। 3 वर्षभित्र सक्ने लक्ष्य राखिए पनि चीनबाट सामग्री र जनशक्ति ल्याउन भएको कठिनाईले शुरूमा काममा ढिलाइ भएको थियो। यस्तै दुईवटा घरको मुआब्जा विवाद र 2 मिटर नियमित बाटोको पहुँच मार्ग गर्दै स्थानीयले गरेको अवरोधका कारण निर्माणले गति लिन सकेको थिएन। यिनै कारणले पुलको म्याद 2 पटक थप भइसकेको छ। पहिलो पटक 2083 वैशाख 21 गतेसम्मका लागि म्याद थप भए पनि काम नसकिएपछि दोस्रो पटक 2083 चैत 17 गतेसम्म म्याद बढ़ाएको छ। सेन्जामा र कास्कीमा करोड़ मूल्य लगानी भएका खानेपानी योजना अलपत्र परेका छन्। संघीय सरकारबाट आर्थिक वर्ष 2075-76 पछिका वर्षमा प्रदेश सरकारलाई हस्तान्तरित करोड़ मूल्य लगानी भएका योजना अलपत्र परेका हुन्। संघीय सरकारबाट पछिल्लो 7 वर्षको अवधिमा गण्डकी प्रदेश सरकारलाई 159 खानेपानीका योजना हस्तान्तरण भएका छन्। हस्तान्तरित योजना मध्ये 86,20,00,000 रूपियाँमा 85 योजना निर्माण सम्पन्न भएका छन् भने 74 योजना अलपत्र परेका छन्। अलपत्र परेका योजना बनाउन 74,52,00,000 बजेट अपुग भएको डिभिजन कार्यालय प्रमुख किरण पौडेलले बताउनु भएको हो। संघीय सरकारले योजना हस्तान्तरण गर्दै जाने तर प्रदेश सरकारसँग आवश्यक बजेट नहुँदा योजना अलपत्र पर्दै गएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सेन्जाले जनाएको छ। संघीय सरकारले हस्तान्तरण गरेका कुल योजना मध्ये 86 बनिसक्दा 74 योजना बजेट अभावकै कारण समयमै बन्न नसकेका हुन्। अलपत्र परेका कतिपय योजना खण्डहरमा परिरत हुँदै गएका छन्। बजेट अभावमा खानेपानीका 74 योजना अलपत्र पर्दा लची समुदायका 19,000 भन्दा बढ़ी नागरिक स्वच्छ खानेपानीबाट वञ्चित हुनु परेका छन्।
16: नेपालमा अनुसन्धानमा आधारित नीति निर्माणलाई प्रावधान गर्ने उद्देश्य सहित यूएनडीपी नेपाल र पोखरा विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिक विज्ञान संकायबीच संघीयता सम्बन्धी प्रमाणमा आधारित नीतिगत अनुसन्धानका लागि सहमति पत्रमा सोमबार हस्ताक्षर भएको छ। सम्झौता अन्तर्गत विश्वविद्यालयमा पोलिसी ल्याब स्थापना गरिने भएको छ। यसले युवा अनुसन्धानकर्ता र नीति अभ्यासकर्ताको नयाँ पुस्ता तयार गर्न अनुसन्धान र नीति निर्माण बीचको सम्बन्धलाई बलियो बनाउन तथा नेपालमा अनुसन्धानमा आधारित विकास र नीति निर्माणका लागि उपयोगी ज्ञान उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। मानविकी तथा सामाजिक विज्ञान संकायका दिन अजय थापाले यस सहकार्यलाई विश्वविद्यालयका लागि महत्वपूर्ण अवसरका रूपमा वर्णन गर्नुभएको छ। थापाले यूएनडीपी नेपालले आफ्नो संस्थामाथि विश्वास गर्दै यस महत्वपूर्ण पहलका लागि साझेदारका रूपमा छनौट गरेकोमा आभार व्यक्त गर्नुभएको हो। उहाँले विश्वविद्यालय प्रशासनको सहयोगप्रति पनि धन्यवाद व्यक्त गर्नुभएको छ। थापाले गण्डकी प्रदेशको प्रादेशिक तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम र यूएनडीपी नेपालका टोली सदस्यहरूको भूमिकाको समेत प्रशंसा गर्नुभएको हो। उहाँले मानविकी तथा सामाजिक विज्ञान संकायका पूर्व डीन सुरेन्द्र तिवारी र अर्जुन कुमार थापाको योगदानलाई पनि स्मरण गर्नुभएको हो। निशुल्क दुई दिने निशुल्क मजुरो परीक्षण स्वास्थ्य शिविरबाट 1000 भन्दा बढ़ी लाभान्वित भएका छन्। रोटरी क्लब अफ गोर्खाको आयोजनामा प्रदेश अस्पताल गोर्खा र सिरान्चोक गाउँपालिका संचालित शिविरमा 762 जना र सिरान्चोक गाउँपालिकामा आयोजित शिविरबाट 269 जनाले सेवा लिएको मनमोहन कार्डियोथेरापिक भ्यास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका विभागीय प्रमुख एवं वरिष्ठ मटुरू विशेषज्ञ डाक्टर अनिल भट्टराईले जानकारी दिनुभएको छ। यही चेट 16 र 17 गते संचालित शिविरमा मटुरोग सम्बन्धी परामर्श ईसीजी र इको कार्डियो जाँचका साथै आवश्यक औषधिहरू निशुल्क वितरण गरिएको थियो। मोटु जाँच गराएका मध्ये केहीमा बाथ मटुरोग जन्मजात मटुरोग तथा मटुको नसा ब्लक हुने जस्ता गम्भीर स्वास्थ्य समस्या रहेको पाएकाले उनीहरूको थप उपचारका लागि व्यवस्था मिलाउने उहाँले बताउनु भएको हो। पोखराको फुवातालमा सोमबार पुरूष तथा महिला खुला डुंगा दौड़ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पुरूषतर्फ कुमार जलाली, गणेश जलाली, जलारी र कृष्ण जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्था प्रथम हुँदा महिलातर्फ सोनी गुरूङ, देवसुभा गुरूङ र सीता श्रेष्ठ सम्मिलित पहाड़ी घाट प्रथम भएको छ। फेवाटुङ्गा व्यवसाय संगठनको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रबन्धनमा प्रतियोगिता भएको हो। पुरूषतर्फ टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो कपिल चौधरी, सुन्दर आले र सुदर्शन सम्मिलित बहारी बाघाट समूह तेस्रो तथा विशाल श्रेष्ठ चित्र मगर र चन्द्र माझी सम्मिलित समूह सान्तुना बनेको छ। महिलातर्फ उषा गुरूङ, निर्मला गुरूङ र अस्मिता मगर सम्मिलित तालपारी, दोस्रो अञ्जना जलारी, चन्द्रमाया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदी बहिनी समूह तेस्रो हुँदा कृष्ण कुमारी कडेल, पूर्णकला हिमाली र सीता हिमाली सम्मिलित टोलीले सान्तुना ठहराएको छ। हस्त आज 5 बजेको ढोलबेला हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
17: तपाईँको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबारही fm@gmail.com इमेल गर्नुहोस्।
18: एक सौ 3.8 अंतर्मन को आवाज। ए सबिना यसको हतारमा कता हो
19: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
18: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत सात वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
17: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अदर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचादी पसल धुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9860-78528 र 9908-16142
20: मेरो परिवार स्वस्थ छ खुसी छ मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठूलो खुसी आउने आशा छ म कल्पना पनि गर्न चाहन्न उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ उनलाई कम्पन आएर मुछा परेकी थिइन् तन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ
21: बेसरी टाउको दुख्नु आँखा तिर्मिराएर धमिलो देख्नु हात मुख सुनिनु अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका छ लक्षणहरू हुन् यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ
20: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो
22: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश
23: सुन्नु न श्रेया यो चाया पोतो डन्डीफो र एलर्जीले मेरो अनुहार नै
24: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
23: कहाँ
24: गण्डकी मेडिकल हल
25: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
24: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
25: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिद्धेलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
24: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0625903569 मोबाइल 9840826926
19: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
25: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
19: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
25: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
19: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
25: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
19: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफै बिल्डिङमा र आफै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
0: सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच में तुलेगौड़ा
0: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मा में आयुर्वेद डाक्टर विवश वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार होने रोग
1: पेट संबंधी समस्या गैस्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुखने पोल्ने अमिलो पानी आने जस्ता समस्या
2: फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: पिनास नाक को एलर्जी नाक में मासु पलाएको
2: मृगौला को पत्थरी पिसा पोल्ने प्रोस्टेट संबंधी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गड़बड़ी सेतो पानी बग्ने निसंतान तथा यौन दुर्बलता पीसीओडी
2: नशा तथा बाघ संबंधी रोग ढाड़ कमर को दुखाई घुड़ा छिड़को तथा अन्य संपूर्ण नशा रोग
1: जंडी टाउको दुख्ने अनिद्रा हाथ खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथ ही पुराना निको नभएको घाउ छारा सम्बन्धी रोग एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा
0: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रीति कुमारी स्पोर्ट्स सँगै पुस्तकमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: नमस्ते अहिले तपाईँ रेडियो भोपाललाई सुन्दै हुनुहुन्छ।

Thank you, Bob. Have a nice football.

ಮಾತಾಡಿ ಸಾಧ್ಯ ಸಾಧ್ಯ.

जस पाचा सभापति रवि लामी समेत भारत पुग्न भएको छ। पाँचै नै भारत भ्रमणका लागि उहाँको दिउँसो भारतको नयाँ दिल्ली पुग्नु भएको हो। उहाँलाई दिल्ली विमानस्थलमा भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय महासचिव अरूण सिन्हा तथा विदेश विभाग प्रमुख विजय चौधरी वालेले स्वागत गर्नु भएको छ। लामिछाने भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली पुग्नु भएको हो। उहाँ यही गेट बाहेक देश विदेश फर्किने राष्ट्रपाले जनाएको छ। लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री डाक्टर सोनिङ वाक्यले आगामी आर्थिक

تعریف می‌کنم از برابر با تا

0: वर्षका नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिएको जानकारी
1: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेब्यानको राजधानी बेरुतका दक्षिण उपमहानगरहरूमा आक्रमण गर्न सेनालाई आदेश दिनुभएको छ।

Avrupa'daki pazar pazarı satın ilerliyor da daha değil. Mutlaka pazar geçmek istiyorum. Tam tadıma var ya dedi bu pazar pazarı tam tadırına ki kendin kadar dağıtın ki kanı ki kadın. Kadın ko kariya biz dosi samçatla karvahi gopi sabah mutlu çıtavni. Prdhanmantri ko abhivyakti ka karan sangiya samsat ka dubai baithak avruddha. Kongres MLA ra nekapa sadak andolan नयाँ दिल्ली पुग्नुभएका रविलाई भाजपाको न्यानो स्वागत. उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाटमा लेबनानको बेरुतका उपनगरमा आक्रमण गर्न नेतन्याहुको आदेश. अमेरिकी विदेश मन्त्री रुबियोद्वारा नेतन्याहु र लेबनानका राष्ट्रपतिसँग सङ्घर्ष र फिफा विश्वकपमा कडा नियम पास सेकेन्ड भित्र प्रयोग नगरे बल क्रुसिङ.

Pero esto ya no es suficiente.

Would you like to?

نسبت به ویدیو تبرو برای این سه این مسئله

Thank you.

সচিব প্রকাশ অধিকারীকে সমিতি

Thank you.

राष्ट्रिय स्वतन्त्र पार्टी भाजपाका सभापति र बिरला मिसाले भारतको नयाँ दिल्लीमा पुग्नु भएको छ। भारतीय

प्रदान भयो। नेपालको संविधानको धारा 184 उप धारा बमोजिम प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेर सम्बोधन गर्नेछन्। संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले एक प्रस्तावमा बजेट ल्याउनु पर्नेछ। त्यसै कारण नीति तथा कार्यक्रम प्रावधान गरी सक्नु पर्ने कानुनी बाध्यता रहेको छ। यसअघि बजेटको सिद्धान्त र प्राथमिकता नापीको छलफल सकिएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका विषयहरू केवल सुधार मात्र नभएर पूर्णसँग स्वतन्त्र प्रदेशमा प्रदेश आत्मनिर्भर बनाउने नागरिक प्रस्तावको देखाइएको छ। संघीय सरकारबाट प्राप्त हुने विशेष मान्यकरण अनुदान र राज्यको बाँडफाँडको किस्ता प्रस्तुत गर्नु प्रदेशका लागि पनि चुनौती बनेको छ। यस्तो अवस्थामा आन्तरिक

0: pasar. Ngambang waktu waktu saya tahu rumah pasar tutup, saya tahu bahwa rumah baru di sana buka sekarang tetap kata tutup dengan hari pasan lebih kuat pasan itu nado baru perubahan itu, bahwa di sana buka satu ribu meter misalnya perubahan itu atau tetap buka buka pasan.
1: Terkali perubahan di pasar dengan hormat kita kanuni dapat tiada pada pertahanan sanksi itu telah
0: बोर्डले सामान्य प्रकृतिको बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार गरिमा बिमाको भुक्तानी नगरिने बनाएको छ। आज बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर पवन कुमार पाहाले सूचना जारी गर्दै निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यक्रम प्रकृति गरिएको स्मरण गराउनु भएको छ। साथै आकस्मिक प्रकृतिको उपचार गर्दा पनि स्वास्थ्य बिमा लागू गर्न सक्ने बनाइएको छ। यसको उपचार गर्दा पनि सामान्य प्रकृतिको बिरामीमा उपचार गरिन भने भुक्तान नगरिने बनाइएको छ। यससँगै बोर्डले सेवा गरेको पनि स्वास्थ्य संस्था स्वास्थ्य कर्मीहरूलाई पनि अन्न आवश्यक प्रभाव पूर्वन नगर्न आग्रह गरेको छ।
1: जनजी आन्दोलनको क्रममा थोरै चौबिस सपै गरेका चाउलो पिउताउने गरी गण्डकी प्रदेश सरकारले नयाँ कार्यविधि

Uno de

नेपाली कांग्रेसका नेपाल विद्यार्थी संघ अध्यक्षको जिम्मेवारी करुणा पटुवाललाई दिएको छ। सभापति भवन थापाले सभापति भवन थापाले पटुवाललाई नेपाल विद्यार्थी संघ अध्यक्ष पदको जिम्मेवारी दिएको कार्यवाहक नेपालले बताउनु छ। पटुवाललाई तोकिएको समिति पनि महाधिवेशन सम्पन्न गर्न 11 बजे

पुष्प प्रसव अभियान नगरपरासी नेपाली दुवैपक्षिक विवादित नभनेको भूमिमा पनि भारतले नेपाल तटबन्ध निर्माण गर्न नदिएको जनाएको छ। नेपाल पक्षको अनुसार तारु टोलको सिमलको उत्पन्न नेपाल पर्दछ। भारतीय सशस्त्र सीमा बलको स्पीडी पनि सिमलको उत्पन्न करिब 100 मिटर तल रहेको भिल्लौको उत्पन्न मात्र नेपालको भूखण्ड अटकेको छ। तर तटबन्धन काम भइरहेको भिल्लौको भूखण्डा पनि तल नेपाल रहेको छ। भारतले नै दावी गरेको चित्रखण्ड पुष्पको नेपालतर्फ बनेको तटबन्ध पनि यसरी रोकेको छ। पुष्पतर्फ अभियानका प्रवक्ता रविन्द्र जयसवालले भन्नुभयो, नेपालको दावी अनुसार सिमलको रूप उत्पन्न समेट्ने गरी पुष्प वक्षको लामो तटबन्धन बनाउने गरेर चेता लगाइएको छ। पूर्वपल्ट पश्चिम मन्त्रालय अन्तर्गत चितवनको भरपुर स्थित सिंचाई र जल स्रोत आयोजना कार्यालयले नारायणी नदीको पानी नियन्त्रणका लागि पश्चिम नगरपालिका

बजेट भाषण पछाडिको पहिलो कारोबार दिन शेयर बजार दोहोरोअङ्कले घटेको छ। शेयर बजार परिसूचक नीति आज 26.75 अङ्कले घटेको 55.37 बिन्दुमा घटेको छ। आज निर्जीवन बिमा र अन्य बाहेक सबै समूहका पुस्तकहरूको गुणक व्यापार समूहको 6% भन्दा धेरै प्रभाव लागेको छ। आज देखि 33 कम्पनीको शेयर वृद्धि हुन 35% बढेको छ। नेपाल फाइनेन्स र स्वास्थ्य लघुवित्तको शेयर भने प्रतिबद्ध भएको छैन। आज पोङ्गल हाइड्रोको शेयर 13% भन्दा धेरै घटेको छ। समग्रमा बजार घटेको दिनमा नेपाल इन्सुरेन्स तथा इनपुट हाइको पावरको शेयर 15% बढेको छ। आज नेतृत्वसँग कारोबार कम पनि घटेको छ, कारोबार रकम पनि घटेको छ। प्रयोग बुधबार 6.3 करोडको कारोबार भएकोमा अब 349 वटा कम्पनीको 1 करोड 5 अर्ब 61 करोड रुपियाँमा किनिएको छ।

0: स्वादिष्ट खाना र एटेच बाथरूम सहित का सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको थैला, बदिलको मासु, क्यान्डी र सुरौली खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरै चार बजार, प्रोपाइटर अर्जुन सापकोटा। मोबाइल 9855-23420, 9801-44674 र 9845-23420।
2: अन्तर्मनको

0: स्त्रीको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनु हुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी कर बढी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठ अगुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श। साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमआर
0: सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
1: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी कर बढी।

0: Samparco a Sunny Pansa Key, Charge of the Visual Pitties, Ra, Anthemometer, a total, except to Axel Sotasi.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ पाँच बजेपछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेन्टो लेजर उपचार उपचार सुनिएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठुलो छिटफाट उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनाली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसनका विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस ती वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठलाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7 78-582-7 79-582-7 80
3: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकाडेमी माध्यमिक विद्यालय
4: शिक्षा बस्तीको आइयुएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आइयुए इन्जिनियरिङ सफलताको निरन्तरता सन्ध्या पौडेल श्वेता ढुङ्गाना समीक्षा राणा भाट कृष्ण परियार र मल्लिका तिमिसिना लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि
3: इन्जिनियरिङ तर्फ सुदीप पोटेल प्रीतम आचार्य र लक्ष्मण आले तथा सीएसआईटीमा सुगम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता बीबीए बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि
4: केवल पढाइ मात्र होइन अनुभवी तथा समर्पित शिक्षक टोली प्रविधि मन्त्री स्मार्ट कक्षा आधुनिक साइन्स होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम
3: फुटसलमा किसान कास्की विजेता गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान
5: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कुलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकाडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार तिलकिरी राजमार्ग सँगै फोन 061-411-398 061-411-503 98-627-61-481 98-63-32-582 फेसबुक जेसीए स्कुल पोखरा
6: शुद्धताको प्रति तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास
9: हम भगवती मेटल गुण सर का सामान पाना लाई गाछ पानी मा मेटल स्टील फन पर का सब सामान चाहिए मजा एक ठाउँमा पर जलिनी पानी
10: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टिल उद्योग
11: हामी कहाँ

0: पद्म श्री हॉस्पिटल एंड अलाइड साइंसेज न्यू रोड पोखरा में अब सभी प्रकार के उपचार सेवा संभव छ।
1: बाल रोग विशेषज्ञ डॉक्टर विनोद तुलाचल प्राध्यापक डॉक्टर वंदना श्रेष्ठ
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डॉक्टर डेला सिंह जोशी डॉक्टर चुम्बय पुन
1: निरीक्षण तथा पेट कलेजी रोग विशेषज्ञ डॉक्टर विकास अधिकारी डॉक्टर शंकर बराल
0: हाड़जोड़नी तथा नशा रोग विशेषज्ञ डॉक्टर एग्जमान सत्य उप प्राध्यापक डॉक्टर प्रवीण थापा र हाड़जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डॉक्टर सुभाष गुरुङ
1: मोटर रोग विशेषज्ञ डॉक्टर तेज बहादुर गुरुङ कैंसर रोग विशेषज्ञ डॉक्टर ऋषि सेचन
0: यूरोलॉजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डॉक्टर प्रकाश छेत्री डॉक्टर जुजुराज श्रेष्ठ
1: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डॉक्टर विकास गुरुङ छाला विज्ञान गैनेकोलॉजी र कुष्ठ रोग विशेषज्ञ डॉक्टर अस्मिता वाग्ले
0: रेडियोलॉजिस्ट प्राध्यापक डॉक्टर मनीष किरण श्रेष्ठ डॉक्टर सुमिरन श्रेष्ठ
1: एंटेरियोलॉजिस्ट डॉक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एंड कॉस्मेटिक सर्जन उप प्राध्यापक डॉक्टर पीयूष गिरी
0: एनेस्थेसियोलॉजिस्ट उप प्राध्यापक डॉक्टर विशाल गुरुङ डॉक्टर सुस्मिता गुरुङ
1: जनरल सर्जन प्राध्यापक डॉक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डॉक्टर देवेन्द्र श्रेष्ठ
0: फिजिसियन डॉक्टर अनमोल पौडेल र मनोचिकित्सक डॉक्टर मानकाजी थापा मगर
2: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी कल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा व 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी कराद
3: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लगी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेज प्रणाली पोखरा 9 फोन 01 5 90 162 5 90 163।
0: लगभग सबैजना आइसक्नु भयो आजको वाइसरको छलफल सुरु गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
4: हेर्नु बिरालो र कुखुरा जमिनमा पानी रचाउने जमिन भुक्को पिल्ने ढाँगा काट्ने वा पहिले काटेको छ भने ढाँगा तराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
0: पहिरोका पनि लक्षण हुन्छन् र भने हामीले त पहिरो स्तरको लिलाको सम्झेको छ। सबैभन्दा पहिरो जान सङ्केत आउने रहेछ
4: हो नि। पहिरो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो पुरो आवाज आउने, पानी भुल्ने सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोहोरहरू धोकिने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? वर्षको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ?

0: casi era per il giorno bene. Porta stessa a mamma che gli porta l'arma bene, tu giù ti imbora un uomo. Poi non ti vuoi fare da alma gana calma bene, e io ti farò un gianco mi sono sotto.
1: Tu, io lo vuoi, tra sei. Tieni da te tu, tu. Tieni da te, ti vuoi, ti vuoi.
0: Mi fa, porta, mi chiamando.
2: তাই ঘরবার হুন্ছ
3: তব একপটক সুস্নুহোস প্লাস্টার গরি রং লগাউদা আউনে খরচ ভন্ডা কম খরচ না কেউ পানি বিনা ঝঞ্ঝাত বিভিন্ন ডিজাইন কো ঢুঙ্গা ছানের লাউনুহোস
0: হাজুর টেবল ভরান স্লোপ ঢলান আগন ঘর তো ভিতা মা লগাউনে বিভিন্ন ডিজাইন র কলার তা অর্কিং মাপুরে তথা রুটা পল্লি ঢুঙ্গা র পট্টিস ঢুঙ্গাহরু ঠিক সাইজ না পাইন্ছ
2: স্লোপ মূল্যে বর্ষ বর্ষ টিকাও দুই বছরদেখি তপাইকো বিশ্বাস নাই কায়ম রাখতে নিরন্তর সোয়ামা সমর্পিত তপাইকো বিশ্বাস নাই আমার সন্তুষ্টি
4: সংসার ঢুঙ্গা কাটিং উদ্যোগ শুক্লাগন থেকে দুই কাছে পানি তদ হো তপাইকে রমেশ পুজেল ফোন 98 5 60 32 475 র 98 0 11 32 475
1: আহা ঘর তো সারাই কি তো বুঝতে হয় না বলে অব কিচেন তো লাগে তো নেই সামনে তো চাপি লাউনু পরে বড় কাজ আনি বলা তো
0: আহা কেলাই চিন্তা লিনু সর বললো ঘর পড়লো ঘর থেকে সবাইলে সবই গিফট এন্ড কিচেন কর্নার কি সামান লাগা রয়েছেন মনে হয় ত্যাঁকো ভাড়া পড়া চাই সারাই মন করে আমি তো নিতে পেয়ে যাব
2: হাজুর আমি কাহা সুদেশ তথা বিদেশ পাঠ আয়াত ধরিকা কিচেন তথা গিফটকা গুরস্তরী সামান হরু সুথত মূল্যমা পাইন্ছ সাথে সমাজ ক্লাব তথা আমার সমূহলাই আবশ্যক ভাড়াকুড়া হরু খরিদমা বিশেষ ছুট দিন্ছ ভানে ফসলদেখি 3 কিলোমিটার দূরীসম্ম হোম ডেলিভারি সমেত গরিন্ছ
0: সম্পর্ক সবই গিফট এন্ড কিচেন কর্নার দুলগৌড়া ইউনিট ডিপার্টমেন্টকো দুই ঘর তল প্রোপ্রাইটর জিকে শ্রেষ্ঠ গণেশ পার্বতী শ্রেষ্ঠ ফোন নম্বর 065-4142-34 র 98-171-56-606
5: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना
6: सिर्जना बोर्डिङ स्कुल सिर्जना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन कारण वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुको
5: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ
6: सिर्जना बोर्डिङ स्कुल शान्ति मार्ग सिर्जना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595
1: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मुनि लगाएर हो
0: साँच्चै मुनि नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका छाता त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त के हेर्यो त्यही मुनि लगाउने खालको छ
1: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
0: हुन्छ नि हो डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुना नै लागेको छ वर्ष भएर बनाएको पनि
2: हजुर आकर्षक मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौरा पौवा डाँडा पञ्चमणि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 98-141-35-622
7: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खोइदिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ दत्ता 64 नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
7: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
6: नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सुनीको ठिक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री एक्सेसरी सामानहरू उपलब्ध छन्
6: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
5: प्रोपाइटर राजन पौडेल मोबाइल 98-560-62-29
8: पानी प्याज लाग्यो एक घन्टाको पानी खाइदिँदै क्या हो
9: नयाँ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनुपर्छ म त बिरामी होइन
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवन को आधार। हैजा, घाव को कला र डेंगू जस्ता रोग बाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाई में ध्यान दियो। घर वरपर पानी जम्न नदियो। स्वस्थ बनो।
11: अनुरोध है, गंडकी प्रदेश सरकार मुख्यमंत्री तथा मंत्री परिषद को कार्यालय प्रेस रजिस्ट्रार को कार्यालय गंडकी प्रदेश पोखरा।
12: दीदी आलू लगाउने बेला भयो, फल पाउनु भयो त? ए ताई पनि घरै हुनुहुँदो रहेछ त है? ल्याउन त कहाँबाट ल्याएको नि कान्छे, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
13: सुन्न त माइली, घरपतिको सफल एकीकरणमा रहेको कुखुराको थाममा त एकदमै राम्रो चोटमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है? मैले त त्यहीँबाट ल्याएको।
12: ए हो र, आज त म आजै जान्छु।
14: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकलिटोल बडापते प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856068191।
1: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भयो, कति के भयो, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
12: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, युवत माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कृति फोटो स्टुडियो दुलेगौडा, प्रोभाइडर कृतिमान थापा नगर।
16: कति स्वादिष्ट मासु, यत्रो पार्टी गर्दा पनि घरमै पालेको पछि काटेछन् कि क्या हो?
17: दिदी पनि नबजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, रोज, पिकनिक, प्रतिबन्ध, पार्टीको लागि आवश्यक लोकल खासी कुखुराको मासु, अन्डा, सासेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेसको तुलनामा यहाँ पुरस्कार र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल। शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 9816-34372।
18: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोजन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो, यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोजनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोजनयुक्त नुन खान छोडेमा आयोजनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
15: खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्प स्टोर नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता, चप्पल, सुट, प्यान्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806-81115।
20: तपाईँको संस्था कार्यक्रम र व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
14: अब चिन्ता नलिनुहोस् सरल एन्ड सिसोल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
12: ब्यानर फेस प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित थप मेटल सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ सिलामी पनि लिखिन्छ
14: छिटो सेवा तथा प्रिन्ट नै दिगो सम्बन्ध त्यसैले त रुचाउने सबैको
12: सरन एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको भेट सँगै
14: प्रोपाइटर दुर्गानाम श्रेष्ठ सम्पर्क 9843-61-209 र 9801-41-2718 आज सम्पर्क गर्नुहोस्
9: किन हो हामी फेरि त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त हेर्नु कान्छे एक पिका पाउन आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर त साह्रै चिन्ता छ
12: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भोट खेतको चिन्ता लिनु भएको छ यो दिदीले
9: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
12: त्यसो भए विविध ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोगै त्यही बनेको छ
14: उत्तरागण्डकी प्रेस हाउस दुरुगौडा तनहु पञ्चमनी स्थितिको अगाडि सिकेन्द्र प्रेस हाउसको आडैमा शाखा पसल दुरुगौडा भित्री बजार साङ्गेला विकास बैङ्कको पछाडि यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा सर्फेस र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई
9: सम्झनुहोस् मोबाइल 9856-66-136 र 9851-66-136
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र चौधरी
20: वरिष्ठ हार्जनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने
14: नाकान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य
20: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल साथै दैनिक प्रदूषणा तथा विशेषज्ञहरू
9: वरिष्ठ एमबीबीएस एनडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ
20: वरिष्ठ मा कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
9: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
14: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
20: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुषम कालु र स्नेहा मण्डल
21: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
22: सरोज सेवा अस्पताल भुलेगौडा फोन 65-400-377 मोबाइल 9560-44-343
8: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
10: मुहान वरिपरिका सफा राखौ
0: फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस संस्थाको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
23: मेरम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, पक्कर जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्त्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्त्वले क्यान्सर गराउँदछ।
23: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
4: म्याडम, धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्कघात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
23: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथीभाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलटमा नपस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
23: स्वास्थ्यकर पुष्पको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय मिस बोर्डिङ स्कुल भुरुङ्गीमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
24: स्नातक तथा व्यवस्थापन संकायमा 72 प्रतिशत प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापक गराइने यस स्कुलमा म्यानेजमेन्ट समूहमा सिनेट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
25: वर्षोपा सभापति लामिसानेको भारत भ्रमणको राजनैतिक अर्थ के हुन सक्छ?
26: Thank you.

이런 거 하다니 빵수도 빨 뒤까지 빨아주는 그런 거 아이고 밑바닥도 빨아주는 사실 좀 하지 빨아주는 거 빨아주는 거

0: Fixating Total Art Entertainment Club. Studio Fast.
1: Mobile 98 1 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3 01 98 3

0: हजुर सुन्नुहोस् त, कृषिको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार कोक्रामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेसन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज कोक्रामो पृथ्वी चोकमा आउनुभएको छ नि।
1: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्या अब गराउनु पर्दैन। अनुभवी अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आइसियू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: Mm-hmm.

0: हैंड्स ऑफ स्मार्ट घर एंड आपका क्लिनिक बार दूसरी और नया प्रॉफिट है अब राइट बार और अपर चार्ज करने की बॉय नया युद्ध संग नया प्रॉफिट है कंप्यूटर प्रॉफिट बात अपर चार्ज करता सूक्ष्म देखते सूक्ष्म समस्या पहचान के साथ तत्काल आखा को पावर चेक करिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँचमा आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स प्रिजम लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल धुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक धुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9800613-1395 र 9800615-1368
1: पैसा भए पनि पढाइ तर के भने कसो भने कहाँ भने के लाउनु के भयो भाइ पैसा भएपछि के को त लाभ हेर न भाइ घर बनाउन सुरु गरेको चामल लिन कहिले कुन पसलमा कहिले कुन पसलमा जुम्दा जुम्दा
2: भाइ पैसा भएपछि त गुटी लगाउने हो नि धुलेगौडाको छाताहरू सफा जानुहोस् न जगदेखि ढिलानसम्मका सबै सामान एउटै चलाउने पाइन्छ उच्च स्तरका छट सिमेन्ट रोम सेनिटरी फिटिङ जस्ता पाटा सिटिभिसिटिभिसी पाइप पेन्स तथा घरटिमर सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खानेपानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ छाता हार्डवेयर सप्लाई शुक्लाबन्दकी चार धुलेगौडा नगरपालिका अगाडि प्रभु पोइन्ट भन्दा सात घर तल प्रोप्राइटर महेश थापा फोन 0654-2236 मोबाइल 9855-78302 र 9855-78302
3: ए बुढी तिमीले फुलेको सबै घर बनेर खुसी त छौ नि
2: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साफ सफा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमला ल्याउन पाए बल्ल मैले सोचेको जस्तै हुन्छ
3: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री पोखरा नै किन जानुपर्छ हाम्रै भुलेगौडा बजारको हेपु सुपमा फुलेको त भिल गार्डनमा छौ न तिमीले त्यही
2: पाइहाल्छौ ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आफै जान्छौँ
3: हजुर घरभित्र होस् या बाहिर गार्डन वा पार्कहरू सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई
2: सम्झनुहोस्
3: र 9845-1695

0: हेर्दा रेडियोले बडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
1: देखियो भाउजू पनि हुनु घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकलहरू सुन्नुभएको छ?
0: ए, त्यो सिग्नल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, हामीले त्यहाँ लामो समयदेखि जेपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर टुलिन्द्र आचार्यबाट प्रतिदिन, साला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कान्तिबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल टुलेगौडा, हाम्रा सेवाहरू
1: मुटुल स्वास्थ्य विश्वास तथा पक्षु सम्बन्धी समस्याको उपचार,
0: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्या उपचार तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल टुलेगौडा माछा पुस्तक ब्याङ्कको ठिक पारिपट्टि, फोन 0665-93-369।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अघि नभइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पाइन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सातकोटा राईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहित सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको थैला, बबेलको मासु, ट्याङ्गी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरोई चार बजार, प्रोपाइटर अर्जुन सापकोटा, मोबाइल 9850-23420, 9800-41-54674 र 9800-43420। पद्मश्री हस्पिटल एन्ड अलाइज साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
0: प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेरा सिंह जोशी, डाक्टर चुम्बयापुन,
0: विशेषज्ञ तथा पेट कलेजी रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान सत्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाडजोर्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेखर,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान गेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टिबियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड, आईसीयू, एन आईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोमोस्कोपी, इको, ईएमटी, अल्टर, पीएफटी, युरोफोनोट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ।
4: 24 घण्टा फार्मेसी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 0160-590-162-590-163।
1: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एकपटक सोच्नुहोस्, प्लास्टर गरी रङ लगाउँदा आउने खर्चभन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र तलरका अर्किन, माकुरे तथा रुटा पोल्ने ढुङ्गा र 35 ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागुणदेखि दुई काछे पानी तल हो। प्रोपाइटर रमेश भुजेल। फोन 9855-32475 र 9800-11-32475।
1: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिनु भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी? मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुनभन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए यो सिङ्गापुरी पेन्सिल एन्ड ज्वेलर छ त सँगै जाउँ त। म पनि हाम्रो समाजको दाजुभाइको लागि ढङ्गा पछाड पन्दा ज्याकेट सिङ्गापुरी पेन्सिल नै हिँडेको। ग्यारेन्टीको गहना देखि सबै जात जातिको पोसाक एउटै सरमनि पाइने ठाउँ भनेको हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छोकरी, भुजेल, जात जातिको ड्रेस, युटी स्वेटर, प्याक तथा पर्स, मणिपुरी, सिङ्गापुरी, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफुल, टिकमाला, झुम्री, यार्लिङ, मारवाडी, पातेसुन, फुलाकी, दाउरे फुली, जन्तर चन्द्रमा, नौगेरी, असर्ती, कन्तुमाला, भुगामाला, हामिलमाला, न्यापुसिको, जापुसिको, तायुमाला, सुसन, नाकसी, कल्ली, बिरमली, आँखी, सुर्पेटो, सुर्पेटी, दूरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुको साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, कमलचित्र, बालचुबा, पञ्चधातु अङ्गुठी, रामलीला झुम्का, बिजेरा झुम्का, सिक्री, लकेट, माउली तिलहरी, चर्के तिलहरी, भुम्तो, पाउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सतर्क, यो सिङ्गापुरी पेन्सिल एन्ड ज्वेलर छ गोपीनाथ ब्याङ्कको एक घरमा पिपुरेढुङ्गा। प्रोपाइटर आरिफ कुमार श्रेष्ठ। मोबाइल 9841-84-264 र 9841-53-305।
5: पानी त धेरै ठुलो पर्यो। तर किनारा र भिरालो जमिनमा बस्ने त सतर्क हुनुपर्छ है। सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौँ, जनजनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
5: अनुमोदक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस प्रवेशद्वारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: हेर न, दिएको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: पिएको गरगहना बनाउन पोखरा नै जानुपर्छ त। यही धुलेगोडाको बनकेवा चुक पर्छ नि, विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुन्चारी पर्छ। हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भर्ता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अदर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ।
8: यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइँदैछ।
7: सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा, बनकेवा 74 हो। प्रोपाइटर सुमेदार बाजीराम सुनार र सूर्य गौप्रास। मोबाइल 9847-78528 र 9908-16142।
9: छुवाछुत मुक्त समाज हाम्रो अभियान, दलित अधिकार र समान अवसर हाम्रो अधिकार।
10: हार्दिक निमन्त्रणा, यही जेठ 21 गते 20 जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नगर स्तरीय दलित सञ्जाल शुक्लागुण्डकी नगर समितिको आयोजनामा वृहत र्याली सहितको एकता भेला आयोजना गरिएको छ। शुक्लागुण्डकी नगरपालिकामा बसोबास गर्नुहुने दलित समुदायका सम्पूर्ण महानुभावहरूलाई बिहान ठिक 10 बजे दुलेगौडा स्थित बिपी चोकमा उपस्थित भई र्यालीमा र नगरपालिकामा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हार्दिक अनुरोध गर्दछौ।
9: आयोजक नगर स्तरीय दलित सञ्जाल शुक्लागण्डकी नगर समिति। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्म तथा प्रस्तर केन्द्र दुलेडौडामा
11: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार फोन बजार
9: दुलेडौडा त महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ स्यामसङ रेडमी ओप्पो ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइलसँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हात्ती घडी वारेन्टीका साथ पाइनुको साथै चस्मा पनि पाइन्छ।
11: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामीलाई ओरिजिनल डकुमेन्ट फाइलमा निकाल्न सकिन्छ। साथै कृषि सिमलाई फोर्जी पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट फाइलमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। स्यामसङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
11: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेडौडा
12: प्रोपाइटर सुबीर श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98416 56996 छ।

0: आम्ही जी पॉझिटिव्ह क्वालिटी का सामान यापूर विषयी असणे अगदी एवढी चिंता आहे ना कॉस्मेटिक होता म्हणजे अंदांत मूल्यवृद्ध समजता पाहिजे या पदाचा पोसा आम्ही पास यूज आम्ही आणि पास आयडी पण येणार होता माझ्या पास आहे आमच्या अनुसार पाहिजे व्हायचं होता आहे सामान विमा कार्य किंवा चालू पडे हम जसे वाहू बिगत किती वर्षाचे होते रिपोर्ट दिली गोडा
1: हम संतुष्टि फेस वाल कॉस्मेटिक पसंद दिल्ली जवाब भीतरी बाजार निरंजन प्रसाद जयसवाल फोन 98461 सफल बातें और पुनः जूनियर सिटीजन एकेडमी माध्यमिक विद्यालय
0: शिक्षा दस्ती को IOM में MBBS अध्ययन को सफलता तथा सार्थक सुबीबी को IOE इंजीनियरिंग सफलता को निरंतरता संध्या पौड़े श्वेता ढुंगाना प्रमीक्षा राणा भाट कृष्णा परियार और मल्लिका इमिल सिन्हा लगायत को मेडिकल क्षेत्र में उत्कृष्ट उपलब्धि
1: इंजीनियरिंग तत्व सुमित पोटे प्रीतम आचार्य और लक्ष्मण आले तथा CSIT में शिवम गुरु और सभी गुरु को उल्लेखनीय सफलता BBA BHM लगाये विभिन्न क्षेत्र में विद्यार्थी को उत्कृष्ट उपलब्धि
0: केवल पढ़ाई मात्र होना अनुभवी तथा समर्पित शिक्षक टोली प्रगति मंत्री स्मार्ट कक्षा आधुनिक साइंस होटल मैनेजमेंट तथा कंप्यूटर लैब व्यवहारिक एवं अनुसंधान मुखी शिक्षण पद्धति नियमित अतिरिक्त कक्षा करियर काउंसिलिंग तथा व्यक्तित्व विकास का विशेष कार्यक्रम
1: सुत्सलमा किसान कास्ट की विजेता खंड स्तरीय प्रतियोगिता में सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय हैंडबल प्रतियोगिता में तीसरो स्थान
2: आज हाम्रा विद्यार्थीहरू अमेरिका अस्ट्रेलिया जापान कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन् 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर JCA स्कुलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकाडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार युटिली राजमार्ग सँगै फोन 061-411-398 061-411-503 98-627-61-481 98-463-32582 फेसबुक JCA स्कुल पोखरा
0: होइन हौ श्रीमान्ती के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भन्छ कि अहिलेसम्म गाडीको पर्खो मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
3: यो बाटो पनि पहिले भन्छ अहिले त बिग्रियो हिलो धोले नयाँ गाडी पनि बिग्रियो बिग्री हुन थाले जति धोए पनि हिलो जाने हो
0: समस्या त आइरहेछ नि बरु समाधान कहाँ खोज्ने हो त अहिले दुली डाँडाको थापाहरूको आरमा काफी अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनचुकी गाडी मर्मत गर्ने र हाइड्रोलिक ट्याबद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ट्याबद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी डिजल तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुले दौडा पर्दु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 97-60 73-73-10 र 98-261 53-507
0: तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सक्छन्
0: आकर्षक
4: र आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासित
0: हाम्रो
1: कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ
0: सुन्नुहोस् न ब्यानर बोर्ड र एपसेटको काम त सबै सिक्किम एपसेट प्रेसबाट नै गर्न पर्छ कि त्यहाँ राम्रो मात्र होइन उत्कृष्ट पनि कार्यक्रम
1: ओके
0: हजुर
5: मौजूद का तुम होगा जड़क तो मौजूद पर है पुनः बना
6: यहाँ ब्लिक्स में इंटरटेनर रोडिंग रोड बनाने के साथ माया को चीनों का मेजर प्रमाण

Stai giù, pazzo!

3番目、車体3番目、3分の間となり3分の方、3分と安全の

Lástima.

رفت و طرف بیشتر رو

Ha ha.

Alfa. Alfa, iniciador de rápido.

0: तो आप सुन रहे हैं हम सब रेडियो ढोल बाजा है 103.8 MHz। बाल विद्या मंदिर माध्यमिक विद्यालय बीबीएम शुक्लागंड की नगर पालिका साथ दुलीगौड़ा प्रमुख को कक्षा 11 को नया भर्ना संबंधी सूचना।
1: शुक्लागंडकी में नई पहले पटक अंतरराष्ट्रीय स्तर में महत्वपूर्ण और व्यावसायिक विषय के रूप में परिचित होटल मैनेजमेंट अध्यापन कराने सफल इस स्कूल में होटल मैनेजमेंट और मैनेजमेंट ग्रुप में नया भर्ना का लागि धमाधम फार्म वितरण भइरहेको छ।
2: दक्ष शिक्षक शांत शैक्षिक वातावरण प्रयोगत्मक सिकाई छात्रवृत्ति यातायात लगायत का सुविधा रहेको इस स्कूल में आज भर्ना भएर आफ्नो सीट सुरक्षित गर्नुहोस्।
1: थप जानकारी का लागि बिहान 6 बजे देखि अपराह्न 5 बजे सम्म विद्यालय प्रशासन व फोन 0564142585 मोबाइल 98560435497 र 98560435885 मा सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मंदिर माध्यमिक विद्यालय शुक्लागंड की 4 दुलीगौड़ा तनहु।
3: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका।
4: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचरहरू, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
3: होइन हतार छ, पछि आउँदै गरौँ है।
5: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लगेट, सोफा लगायत पर्दा, कार्पेट, डोरबेट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पाइन्छ।
1: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलीगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वागले। सम्पर्क 98460161268 र 98560602।
6: साइमी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छ,
7: हाम्रो त बुढाले ल्याएका हुन्।
6: मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकेटोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक रान्च प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्रणाली शुक्लागण्डकी 8 सफल एकलिटोल गणपति प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98560625891।
9: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुगको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
10: सिधै मयम चिसा पानीबाट
11: काठमाडौँ।
10: काठमाडौँबाट
12: मयम चिसा पानी अनि बिचमा नधर्ने?
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोथ्री मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोल फिर्दी छागदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98252562663।

0: 103 किलो आठ अंतर्मन को आवाज।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
2: धोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस। अफसेट प्रेस दुलेगौडा बीपी चोक।
2: सिनालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841149304।

0: नमस्कार बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट। संविधान संशोधनका लागि नागरिकबाट 44,000 बढ़ी सुझाव, कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान। अदालत र न्यायाधीशलाई प्रधान न्यायाधीशले दिए 21 बुधे निर्देशन, वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त तोकियो। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने। तनहुँका दूध उत्पादक किसानले दूध बेचेरै मासिक करिब 2 करोड़ बढ़ी आमदानी गर्न सफल। गाजा र लेबनान युद्धविराम नहुँदासम्म वार्ता नगर्ने इरानको घोषणा। र पोखराको फेवातालमा पुरूष तथा महिला खुला डुंगा दौड़ प्रतियोगिता हिजो सम्पन्न। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ। कार्यदलको सचिवालयले एजेट 8 गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको हो। सोही सूचना अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएको जानकारी दिनुभएको छ। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गर्नुभएको थियो। कार्यकारी राष्ट्रपति संहिताको पुनरावलोकन, संवैधानिक निकायको पुनः संरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्ने लगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएका सदस्य वीर सुवेदीले जानकारी दिनुभएको छ। उहाँको अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेका छन्। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान गरेको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको संयोजकत्वमा हिजो केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले स्वदेश तथा विदेशमा रहेका इच्छुक नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता आह्वान गरेको हो। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नयाँ क्रियाशील सदस्य बन्न इच्छुक व्यक्तिले पार्टीको आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनमा इमानदारपूर्वक लाग्न 21 बुधे निर्देशन दिनुभएको छ। आम नागरिकले न्यायपालिकाबाट स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन तथा सुशासनयुक्त न्याय प्रशासनको अपेक्षा राखेकाले न्यायपालिकाप्रतिको जनआस्था कायम राख्न समर्पण भाव, जिम्मेवारी बोध, लगनशीलता र इमान्दारिताका साथ कार्य गर्न उहाँले निर्देशन दिनुभएको हो। प्रधान न्यायाधीश शर्माले वर्तमान समयमा जनताको चाहना अनुसार राज्यका सबै निकायले सुशासन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र प्रविधिको प्रयोग मार्फत सार्वजनिक सेवा प्रवाहलाई छिटो, सहज तथा प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेको पनि उहाँले बताउनु भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणाली मार्फत गर्ने जनाइएको छ। वैदेशिक रोजगार विभागले हिजो सूचना जारी गर्दै पर्यटक रोजगारीलाई सुरक्षित मर्यादित र व्यवस्थित बनाउने योजना अनुसार पूर्ण श्रम स्वीकृतिलाई स्वचालित बनाइएको जनाइएको हो। वैदेशिक रोजगार विभागले अनलाइन मार्फत स्वचालित प्रणालीबाट पूर्ण श्रम स्वीकृति लिएर पालना गर्नुपर्ने तथा नयाँ शर्त सहित विभिन्न मापदण्ड अनिवार्य गरेको हो। विभागका अनुसार स्वचालित प्रणालीबाट पूर्ण श्रम स्वीकृति आवेदन दिँदा यसअघि श्रम स्वीकृति प्राप्त गरेको देश तथा कम्पनीका लागि मात्र आवेदन दिएको हुनुपर्नेछ। संस्था वा कम्पनी परिवर्तन भएकाहरूको हकमा यो नियम लागू नहुने विभागले जनाएको छ। अनलाइन प्रणालीलाई थप व्यवस्थित पारदर्शी र संचार मैत्री बनाउन यी शर्तहरू अघि सारिएको जनाइएको छ। विभागले शर्त पूरा नभएका आवेदनलाई प्रणालीले स्वत अस्वीकृत गर्ने भएकाले आवश्यक र सजगता अपनाउन सेवाग्राहीलाई आग्रह गरेको छ। सरकारले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत निजी क्षेत्रबाट संचालित शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीबाट उठाइने सबै प्रकारका शुल्कमा 3% शिक्षा समता शुल्क लगाउने घोषणा गरेको छ। बजेटमा समावेश गरिएको व्यवस्था अनुसार निजी क्षेत्रमा संचालित विद्यालय विश्वविद्यालय कलेज तथा प्राविधिक शिक्षालयमा एक कर लाग्नेछ। विद्यार्थीबाट उक्त कर उठाइनेछ जसबाट अब निजी विद्यालयमा पढ्ने विद्यार्थीको शुल्क बढ्नेछ। यो व्यवस्था आगामी साउन 1 गतेदेखि लागू हुँदैछ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम मंगलबार आज सार्वजनिक गर्ने भएको छ। प्रदेशसभाको सो दिन अपरान्ह आज 4 बजे बस्ने बैठकमा प्रदेश प्रमुख दिलराज भट्टले पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको प्रदेश सभाका सचिव गोविन्द पौडेलले बताउनु भएको छ। नेपालको संविधानको धारा 184 को धारा 2 बमोजिम प्रदेश प्रमुख सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नेछन्। संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारले एक सालमा बजेट ल्याउनु पर्नेछ। त्यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने कानूनी बाध्यता रहेको छ। यसअघि बजेटका सिद्धान्त र प्रथम सकतामाथिको छलफल सकिएको छ। छलफलका क्रममा सांसदहरूले उठाएका विषयहरू केवल सुधारका मात्र नभई खुम्चित अर्थतन्त्रका बीच प्रदेशलाई आत्मनिर्भर बनाउने मार्गचित्रका रूपमा देखिएका छन्। संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान र अर्थ बाँडफाँडको हिस्सा वर्षेनी घट्नु प्रदेशका लागि गम्भीर चुनौती बनेको छ। यस्तो अवस्थामा आन्तरिक आय वृद्धिका लागि वैकल्पिक र साहसिक बाटो रोज्नुको विकल्प नरहेको निष्कर्ष दलहरू तनहु दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दूध बिक्रीबाट मात्रै मासिक करिब 2 करोड़ रूपियाँ आमदानी गर्ने गरेका छन्। 26वां विश्व दुग्ध दिवसको सन्दर्भमा संस्थाले दिएको जानकारी अनुसार किसानहरूले गत एक वर्षको अवधिमा 23 करोड़ रूपियाँ बराबरको दूध बिक्री गरेका छन्। संस्थाका व्यवस्थापक राजु भुजेलका अनुसार सहकारी मार्फत दैनिक 8,000 लिटर भन्दा बढ़ी दुग्ध संकलन र बिक्री हुँदै आएको छ। जहाँ संकलन हुने अधिकांश दुग्ध सुजल डेरी मार्फत पोखरा निर्यात हुने गरेको व्यवस्थापक बुजेलले जानकारी दिनुभएको छ। सहकारीले गत वर्ष मात्रै 19 लाख लिटर दूध बिक्री गरी 23 करोड़ रूपियाँ आमदानी गर्न सफल भएको थियो। संस्थाका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार यस जिल्ला स्तरीय सहकारी संस्थासँग जिल्लाका अन्य 18 वटा दुग्ध उत्पादक सहकारी संस्थाहरू आबद्ध रहेका छन्। यस सञ्जालमा हाल 1,500 जना व्यवसायिक किसानहरू प्रत्यक्ष रूपमा जोड़िएर व्यावसायिक दुग्ध उत्पादनमा लागेका गाउँगाउँमा गठन भएका सहकारी मार्फत संकलित दुग्ध सहजै बजारमा गइरहेकाले किसानहरू पशुपालनतर्फ थप उत्साहित भएका छन्। दुध बिक्रीबाट स्थानीय स्तरमा रोजगारी सृजना हुनुका साथै किसानहरूको आर्थिक जीवनस्तरमा समेत ठूलो परिवर्तन आएको अध्यक्ष सापकोटाले जानकारी गराउनु भएको छ। निर्माणाधीन तनहु जलविद्युत आयोजनाको मुख्य बाँधको आधा कंक्रिटको काम सकिएको छ। राष्ट्रिय गौरवको 140 मेगावाट क्षमताको यस आयोजनाको प्याकेज 1 अन्तर्गत 140 मिटर अग्लो बाँधका लागि आवश्यक पर्ने कुल 8,50,000 घनमिटर कंक्रिट मध्ये हालसम्म 4,24,120 घनमिटर कंक्रिट राख्ने काम पूरा भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभएको छ। भण्डारीका अनुसार मुख्य बाँधको आधा जति काम अघि बढेसँगै आयोजनाका अन्य मुख्य संरचनाहरू निर्माणको अन्तिम चरणमा पुगेका हुन्। रेसिङ गाउँपालिका 1 छापुटारमा निर्माणाधीन आयोजनाको समग्र काममा हालसम्म 75% प्रगति भएको छ। मुख्य बाँध र सुरुङ निर्माणले उल्लेखनीय गति लिएका छन्। अब अन्तर्राष्ट्रिय समाचार. इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामाथि भइरहेको वार्ता र मसौदा प्रस्तावहरूको आदान प्रदान रोकेको इरानको अर्ध सरकारी समाचार संस्था तस्निमले सोमबार जनाएको छ. गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा गरेन तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ. अमेरिकासँग अप्रेलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको पूर्व शर्त मध्ये एक हो तर अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लंघन गरिएको छ. इरान र उसका सहयोगीहरूले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोक्ने र बदलामा वाव अल मन्डेव घाटी सहित अन्य विकल्पहरूलाई सक्रिय पार्ने एजेण्डामा रहेको बताएका छन्. इरानका विदेश मन्त्री सईद अब्बास अराकचीले सामाजिक सञ्जालमा एक पोस्टमा इरान र अमेरिका बीच कुनै पनि मोर्चामा युद्धविराम उल्लंघन गर्नु सबै मोर्चामा युद्धविराम उल्लंघन गर्नु बराबर भएको बताएका छन्। इरानी संसदका मोहम्मद वाघर गलिफाले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढ़ाएको युद्ध अपराध अमेरिकाले युद्ध विरामको पालन नगरेको स्पष्ट प्रमाण भएको बताएका छन्। पोखराको फेवतालमा हिजो सोमबार पुरूष तथा महिला खुल्ला डुंगा दौड़ प्रतियोगिता सम्पन्न भएको छ. प्रतियोगितामा पुरूषतर्फ कुमार जलारी गणेश जलारी र कृष्ण जलारी सम्मिलित हुन. हर्पन मत्स्य सहकारी संस्था प्रथम हुँदा महिलातर्फ सोनी गुरूङ दिल सुब्बा गुरूङ र सीता श्रेष्ठ सम्मिलित पहाड़ी घाट प्रथम बनेको छ. फेवा डुंगा व्यवसाय संगठनको आयोजन तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवर्धनमा प्रतियोगिता भएको थियो. पुरूषतर्फ टेकबहादुर जलारी राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो कपिल चौधरी सुन्दराले र सुदर्शन सम्मिलित बाराही घाट समूह तेस्रो तथा विशाल श्रेष्ठ चित्र मगर र चन्द्र माझी सम्मिलित समूह सान्त्वना बनेको छ. महिलातर्फ उषा गुरूङ निर्मला गुरूङ र स्मिता मगर सम्मिलित तालपारी दोस्रो अञ्जना जलारी चन्द्रमाया जलारी र पञ्चमाया जलारी सम्मिलित जलारी दिदी बहिनी समूह तेस्रो हुँदा कृष्ण कुमारी कडेल पूर्णकला हिमाली र सीता हिमाली सम्मिलित टोलीले सान्त्वना हुनुभएको थियो. प्रतियोगितामा महिला तथा पुरूष दुवैतर्फ प्रथमले 30,000 द्वितीयले 20,000 तृतीयले 10,000 तथा सान्त्वनाले 5,000 सहित ट्रफी र प्रमाणपत्र पाएका थिए. यी खबरहरूसँगै हामी झोरबराई हाइलाइट्सको अन्त्यमा रहेका छौं. बिताउनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्. संविधान संशोधनको लागि नागरिकबाट 44,000 बढ़ी सुझाव. कांग्रेसद्वारा नयाँ क्रियाशील सदस्यताका लागि आवेदन आह्वान. अदालत र न्यायाधीशलाई प्रधान न्यायाधीशले दिए 21 बुद्धि निर्देशन. वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त तोकियो. गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै तरहुका दूध उत्पादक किसानले दूध बेचेर मासिक करिब 2 करोड़ बढ़ी आमदानी गर्न सफल. गाजा र लेबनान युद्धविराममा हुँदासम्म वार्ता नगर्ने इरानको घोषणा. र पोखराको फेवतालमा पुरूष तथा महिला खुला डुंगा दौड़ प्रतियोगिता हिजो सम्पन्न. हवस् त यिनै खबरहरूसँगै बिहान 5:30 बजेको ढोलबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ. 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ. तबसम्मको लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुन्छु. नमस्कार.
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्. हामी समाचारको रूपमा प्रसारण गर्नेछौ. खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्. हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्.
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोलबाराही 103.8 मेगाहर्ज.
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेरा सिंह जोशी, डाक्टर चुङमाया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्टर सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा पाथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्रणाली पोखरा 9 न्यू फोन 01 5901 5963।
7: फुटे खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन पक्कै। यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रणालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
2: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
3: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
4: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजन गुरुङ मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन बडी भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू
6: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
5: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
5: पाठीघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7878 582-7979 582-7880।